शुभ प्रभात आदरणीय श्रोता, स्वागत जनाउन चाहन्छौ आकाशवाणी खरसाङ एफएम 103.5 मेगाहर्जमा। समय बिहानको 6:25:32 भइरहेछ। प्रभातकालीन अधिवेशनका प्रस्तुतिहरूको साथ प्रस्तुत छु म शोभना, प्रसारण सहयोगी रिग्देन अनि प्राविधिक पक्षबाट सचिन। आज शुक्रबार, विक्रम सम्वत 2083 साल असार 5 गते, तदनुसार जुन 19/2026। आजको दिन शुभ अनि मङ्गलमय रहोस् भनी कामना राख्दछौँ।

0: अधिवेशनको शुरूआत गरिरहेछौ कार्यक्रम गान्धी कथा सुनाएर।
1: देश तब समृद्धिशील बन्छ जब देशवासीमा देशप्रति माया अनि करुणा उब्जाउँदछ। यो भनाइ हो राष्ट्रपिता महात्मा गान्धीको। आदरणीय श्रोताबिन्द नमस्ते। आकाशवाणी खरसाङको साप्ताहिक कार्यक्रम गान्धी कथामा हजुरहरू सबै सबैलाई यो सञ्चालक नामगेलको न्यानो अभिवादन अनि शुभ प्रभात।

0: श्रोताबिन्द, आजको यस गान्धी कथाको अङ्कमा हजुरहरूलाई गुरुबथान निवासी प्रशान्ति राईले भारतलाई समृद्धशील बनाउन महात्मा गान्धीको महत्वपूर्ण योगदान विषयमाथि एक चिन्तन सुनाउनेछ। त आउनु सुनौ प्रशान्ति राईबाट यो चिन्तन।
1: भारतलाई समृद्धशील बनाउन महात्मा गान्धीको महत्वपूर्ण योगदान। महात्मा गान्धी भारतका राष्ट्रपिता मात्र होइनन्, उनी सत्य, अहिंसा, आत्मनिर्भरता र मानवताको प्रतीक पनि हुन्। भारतको स्वतन्त्रता

उनको योगदान अतुलनीय छ। गान्धीजीको सपना केवल राजनीतिक स्वतन्त्रतामा सीमित थिएन, उनी आर्थिक, सामाजिक र नैतिक रूपमा समृद्ध भारत निर्माण गर्न चाहन्थे। गान्धीजीको विश्वास थियो कि कुनै पनि राष्ट्रको वास्तविक समृद्धि ग्रामको विकासबाट सुरु हुन्छ। त्यसैले उनले ग्राम स्वराजको अथवा गाउँवासीलाई आत्मनिर्भर र स्वशासित बनाउने अवधारणा अघि सारे। गान्धीजीले स्वदेशी आन्दोलनलाई विशेष महत्व दिए। उनले भारतवासीलाई विदेशी वस्तुहरूको बहिष्कार गरी स्वदेशी उत्पादनहरूको प्रयोग गर्न आग्रह गरे, जसले गर्दा भारतीय उद्योग, हस्तकला र घरेलु उत्पादनहरूलाई प्रोत्साहन मिल्न थाल्यो। खादी आन्दोलन यसको उत्कृष्ट उदाहरण हो, किनभने खादीको एउटा ठूलो मिसन रहेको थियो। खादीले करोडौं मानिसलाई सम्मानजनक श्रम प्रदान गर्न सफल बन्यो। यसले वर्षको करिब 4 महिना बेरोजगार र निष्क्रिय रहने करोडौं मानिसहरूलाई सम्मानजनक श्रम प्रदान गरे। खादी आत्मसहायता, आत्मनिर्भरता र स्वतन्त्रताको प्रतीक हो। यो केवल व्यक्ति समूह, सम्प्रदाय वा वशको मात्र होइन, सम्पूर्ण राष्ट्रको स्वतन्त्रताको प्रतीक थियो। यसोसले खादीलाई एक अद्वितीय आन्दोलन हो भन्न सकिन्छ। गान्धीजी स्वयं चर्खा चलाउँथे र अरूलाई पनि खादीका कपडा प्रयोग गर्न प्रेरित गर्थे। भारतलाई समृद्ध बनाउन गान्धीजीले श्रमको सम्मानमा जोड दिए। उहाँको सोचाइमा कुनै पनि काम सानो वा ठुलो हुँदैन, सबै प्रकारका श्रमलाई सम्मान गर्नुपर्छ। उनको यस विचारले मानिसहरूलाई आफ्नै सिप, कला र मेहनतमा विश्वास गर्न सिकाए। राष्ट्रपिताले सामाजिक समानतालाई राष्ट्रको समृद्धिको आधार माने। उनले जातीय भेदभाव, छुवाछुत, सामाजिक भेदभावको विरोध गरे। उनले दलितहरूलाई हरिजन अर्थात् भगवानका सन्तान भनेर सम्बोधन गर्नुभयो। उनको यो गर्नुको उद्देश्य तिनीहरूको आत्मसम्मान अनि समाजले अछुत भनेर तिरस्कार गर्ने समुदायलाई सम्मानजनक पहिचान दिन नैतिक रणनीति थियो। सामाजिक भेदभावले राष्ट्र कमजोर हुन्छ, जबकि समानता र एकताले राष्ट्रलाई बलियो बनाउँछ भन्ने उनको विश्वास थियो।

भारत देश विभिन्न धर्म भाषा र संस्कृतिको देश हो। धार्मिक सद्भाव र राष्ट्रिय एकता गान्धीजीको अर्को ठूलो योगदान हो। गान्धीजी सबै धर्मप्रति समान आदर गर्थे। उनी भन्ने गर्थे, सबै धर्मको सार प्रेम सत्य र सेवा हो। हिन्दू मुस्लिम सिख इसाई लगायत सबै समुदाय बीच भाइचारा सद्भाव अनि प्रेम कायम राख्न सिकाए। राष्ट्रिय एकता बिना देशको विकास सम्भव हुँदैन भन्ने कुरामा उनी स्पष्ट थिए। गान्धीजीले महिलाहरूलाई समाजको शक्तिशाली अङ्ग मान्दथे। उनी भन्ने गर्थे, नारीमा सहनशीलता धैर्य करुणा र साहस हुन्छ र यी गुणहरू राष्ट्र निर्माणको निम्ति आवश्यक हुन्छन्। उनले यसरी महिला सशक्तिकरणमा जोड दिएर महिलाहरूलाई स्वतन्त्रता आन्दोलनमा सक्रिय सहभागी बनाए। उनले महिलाहरूलाई अहिंसात्मक आन्दोलनमा पनि विशेष स्थान दिने काम गरे। फलस्वरूप महिलाहरूमा आत्मबल चेतना विवेक र देश प्रेम देखा पर्यो अनि स्वराज प्राप्तिको मूल आधार बन्न पुग्यो। शिक्षामा पनि गान्धीजीको ठूलो योगदान रहेको छ। उनले नयाँ तालिम वा बेसिक एजुकेशनको अवधारणा प्रस्तुत गरे। उनको विचारमा शिक्षा केवल परीक्षा पास गर्नमा सीमित नभई व्यवहारिक सिपसँग जोड्नु पर्छ भन्ने विचार राख्नुभयो। उहाँले मातृभाषामा शिक्षा दिन पर्ने, चरित्र निर्माणमा ध्यान दिन पर्ने तथा सत्य अहिंसा अनुशासन र सेवाभाव जस्ता नैतिक मूलहरूको विकास गर्नुपर्ने कुरामा विशेष महत्व दिनुभयो। गान्धीजी अनुसार एउटा देशलाई समृद्धिशील बनाउनको निम्ति शिक्षाको अहम भूमिका रहन्छ। शिक्षाको उद्देश्य व्यक्तिको बौद्धिक शारीरिक नैतिक र आध्यात्मिक विकास गरी समाज र राष्ट्रको सेवामा सक्षम बनाउनु हो।

स्वास्थ्य र सरसफाइको क्षेत्रमा गान्धीजीका विचार अत्यन्त प्रगतिशील थिए। उनले व्यक्तिगत सरसफाई, सार्वजनिक सफाई र स्वास्थ्य जीवन शैलीलाई महत्व दिए। उनले आश्रममा शौचालय आफै सफा गरी यसको उदाहरण पेश गरेका थिए। उनको निम्ति सरसफाई सभ्य समाजको आधार थियो। आज भारतमा सञ्चालित स्वच्छता अभियान जस्तै स्वच्छ भारत अभियानमा गान्धीजीका विचारहरू स्पष्ट रूपमा प्रतिबिम्बित छन्। गान्धीजीले अहिंसा र सत्यलाई जीवनको आधार बनाए। महात्मा गान्धीले प्रतिपादन गरेको अहिंसाको सिद्धान्त मानव सभ्यताको लागि केवल ऐतिहासिक धरोहर होइन, यो आजको युगमा पनि प्रभावशाली रहेको छ। उनका अहिंसाका सिद्धान्तहरू केवल राजनीतिक आन्दोलनमा सीमित नभई सामाजिक, आर्थिक, धार्मिक र व्यक्तिगत जीवनका सबै आयाममा लागू हुन सक्छन्। बापूजीले अहिंसा अनि सत्यलाई आफ्नो जीवनको आधार बनाए, यसैले उनलाई अहिंसाको पुजारी पनि भनिन्छ। उनको विचारमा अहिंसा शक्तिको सर्वोच्च रूप हो, यो कमजोरको हतियार होइन, बरु यो त बहादुरको अस्त्र हो भनी गान्धीजीले भनेका छन्। हिंसाले केवल घृणा जन्माउँछ, अहिंसाले स्थायी शान्ति ल्याउँछ। शान्तिपूर्ण वातावरणमा मात्र विकास र समृद्धि सम्भव हुन्छ। अहिंसाले समाजमा विश्वास, सहयोग र स्थिरता कायम गर्छ, जुन आर्थिक र सामाजिक विकासको लागि आवश्यक हुन्छ। गान्धीजीले भनेका थिए, सत्य नै परमेश्वर हो। उनको जीवनको पहिलो र सबैभन्दा ठूलो शिक्षा हो सत्य। सत्यप्रति उनको समर्पण यस्तो थियो कि देशको स्वतन्त्रता आन्दोलनमा पनि उनले असत्य र छलकपट होइन, सत्य र नैतिक शक्तिको प्रयोग गरेर नै भारतलाई अङ्ग्रेजको शासनबाट मुक्त गराउन काम गरे। भारतलाई यसरी उनले समृद्धिशील बनाउन सत्य अनि अहिंसाको मार्ग अपनाएर अरू देश अघि उदाहरणको रूपमा उभिएका छन्, जो सारा भारतवासीको निम्ति गर्वको विषय हो। देशलाई समृद्धिशील बनाउनको निम्ति युवाहरूको अहम भूमिका रहेको कुरामा गान्धीजी विश्वस्त थिए। उनी भन्ने गर्थे, युवाहरू राष्ट्र निर्माणको मुख्य शक्ति हुन्। उनले सेवा र नैतिकतालाई सफल जीवनको आधार बनाए। यदि युवा वर्गले गान्धीजीको आदर्शहरूलाई आत्मसात गर्छ भने देश अवश्य समृद्धिशील बन्छ अनि राष्ट्रको विकास अझ तीव्र गतिमा अघि बढ्न सक्छ।

प्रिय श्रोताहरू, आज भारत विश्वको एक प्रमुख आर्थिक शक्ति बन्ने दिशामा अघि बढिरहेको छ। कृषि, उद्योग, शिक्षा र विज्ञानका क्षेत्रमा प्रगति भइ नै रहेको छ, तर पनि गान्धीजीले देखाएको मार्ग अझै पनि उत्तिकै महत्वपूर्ण छ। गाउँको विकास, स्वदेशी उत्पादनको प्रवर्धन, खादी उद्योगको संरक्षण, शिक्षा सुधार, महिला सशक्तिकरण, सामाजिक समानता, धार्मिक सद्भाव, सरसफाई, नैतिकता र आत्मनिर्भरता जस्ता क्षेत्रमा उनका विचारहरूले भारतको विकास मार्गमा दिशा दिएका छन्। महात्मा गान्धीको जीवन र विचारले हामीलाई सधैँ यो सन्देश दिन्छ कि समृद्ध राष्ट्रको निर्माण सरकारबाट मात्र होइन, तर प्रत्येक जिम्मेवार, सचेत र नैतिक नागरिकबाट हुन्छ। यदि हामी सबैले आफ्नो कर्तव्य इमानदारी पूर्वक निभायौँ भने भारतलाई अझ समृद्ध, शक्तिशाली, आत्मनिर्भर र विश्वका लागि उदाहरणीय राष्ट्र बनाउन अवश्य सफल हुनेछौँ।

कृषक श्रोताहरू, आज हामी तपाईँहरूलाई कोठेबारी सम्बन्धी जानकारी दिइरहेका छौँ। प्रत्येक कृषक दाजु भाइहरू अनि दिदी बहिनीहरू कहाँ कोठेबारी हुन नितान्त आवश्यक छ। कोठेबारी भन्ने बित्तिकै ठूलो जमिनको एक अंश बुझिन्छ, जसमा एकै किसिमको सागसब्जीहरू मात्र खेती नगरेर विभिन्न थरीका सागसब्जीहरू लगाएको भरिभराउ ठाउँ हो। कोठेबारी घरको छेवैमा हुनपर्छ, जसले गर्दा हामी जहिले पनि कोठेबारीमा पुग्न सकौँ। हिजआज सागसब्जीको दाम दिनदिनै बढ्दै गइरहेको

हामी पाउँछौँ। पैसा तिरेर पनि हामी ताजा सागसब्जी पाउन सक्दैनौँ। यसकारण यदि इच्छा गरेर कोठेबारीमा मात्र होइन गमलामा पनि हामी सागसब्जी उमार्न सक्छौँ। सर्वप्रथम कोठेबारीलाई राम्ररी बारबेर गर्नुपर्छ, किनभने बारबेर नगरे कुखुरा अथवा बाख्रा पसेर कोठेबारीभित्र लगाएका सागसब्जी नष्ट गर्न सक्छन्। त्यसपछि बारी राम्ररी खनखान गरिवरी त्यसमा राम्रो पाकेको गोबर मल वा कम्पोस्ट मल हालेर बारी तयार गर्नुपर्छ। एउटा कुरा याद राख्नुपर्छ कि सागसब्जीको बारीमा कहिले काँचो गोबरको प्रयोग गर्न हुँदैन। दोब्बर उत्पादन पाउनको निम्ति आफ्नो बारीको माटोको जाँच गराएर रासायनिक मल लगाए फलन अझ धेर पाउन सकिन्छ। हामीले जहिले पनि उच्च फल्ने खालका र छिटो पाक्ने थरीका सागसब्जीका बिरुवाहरू विशेषज्ञहरूसित सोधेर लगाउनुपर्छ। कोठेबारीको लागि पानीको राम्रो व्यवस्था पनि हुन अनिवार्य छ, किनभने कोठेबारीको निम्ति पानीको अत्यन्त प्रयोजन हुन्छ। यसरी मल माटो अनि पानीको निम्ति राम्रो प्रबन्ध हुँदा समयमा नै सागसब्जी फैलिन्छ, घरमा सागसब्जीको जटिल समस्यालाई सहजै पूरा पनि गर्न सकिन्छ। सधैँ सागसब्जी खाने गरे डाक्टरको आवश्यकता पनि कम पर्दै जानेछ। विद्वानहरूले यसकारण हामीले नियमित रूपले सागसब्जी खानु असल हो भनेर भनेका छन्। त श्रोता, अब सुनाइरहेछौँ बिरन खातीको स्वरमा यो अर्को गीत।

बिहानको ठिक 7:15 भइरहेछ। स्वागत जनाउन चाहन्छौ आकाशवाणीको नेपाली प्रसारण सेवामा। अब केही बेर आनन्द लिनुहोस् आध्यात्मिक सङ्गीतको सिमरन गुरुङको स्वरमा।

0: अब सुनो समाचार।
1: नमस्कार, यो आकाशवाणी हो, समाचार सबै नगरीबाट सुन्नुहोस्। प्रथममा प्रमुख समाचार। राष्ट्रपति द्रौपदी मुर्मू आज मध्य प्रदेशको ओंकारेश्वरमा अन्तर्राष्ट्रिय सिकल सेल दिवसको अवसरमा आयोजित कार्यक्रममा भाग लिनुहुनेछ। त्यसपछि उहाँले ओडिसाको रायरङपुरमा धेरै विकास परियोजनाहरूको उद्घाटन गर्नुहुनेछ। प्रधानमन्त्री नरेन्द्र मोदीले भारत विश्वको लागि एक विश्वसनीय साझेदारको रूपमा उदाइरहेको बताउनु भएको छ। प्रधानमन्त्री नरेन्द्र मोदी फ्रान्सको सफल भ्रमणपछि स्वदेश फर्किनु भएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले आज नयाँ दिल्लीमा प्रधानमन्त्री विकसित भारत रोजगार योजना अन्तर्गत जम्मा 2400 करोड प्रोत्साहन रकम वितरण गर्नुहुनेछ। अनि कृषि तथा किसान कल्याण मन्त्री शिवराज सिंह चौहानले चार राज्यहरू तमिलनाडु, गुजरात, उत्तर प्रदेश र हरियाणाका लागि न्यूनतम समर्थन मूल्य एमएसपीमा दाल र तिलहनको ठूलो मात्रामा खरिदलाई अनुमोदन गर्नुभएको छ। अब समाचार विस्तारमा। राष्ट्रपति द्रौपदी मुर्मू आज मध्य प्रदेशको ओंकारेश्वरमा अन्तर्राष्ट्रिय सिकल सेल दिवसको अवसरमा आयोजित कार्यक्रममा भाग लिनुहुनेछ। त्यसपछि उहाँले ओडिसाको रायरङपुरमा धेरै विकास परियोजनाहरूको उद्घाटन गर्नुहुनेछ। यसमा एम्स भुवनेश्वरद्वारा आयोजित चिकित्सा शिविर, खानी प्रभावित गाउँहरूको लागि एक विशाल एकीकृत ग्रामीण पाइपलाइन पानी आपूर्ति परियोजना, ब्रह्म कुमारीजको मातृशक्ति भवन र एक विशेष सर्किट हाउस समावेश छन्। यसअघि राष्ट्रपतिले हिज बेतुलमा आध्यात्मिक जागरण मार्फत आदिवासी समाजको सशक्तिकरण भन्ने विषयवस्तुमा केन्द्रित कार्यक्रममा भाग लिनुभयो। यस अवसरमा बोल्नुहुँदै उहाँले आदिवासी समुदायको सशक्तिकरण देशको विकासको लागि महत्वपूर्ण रहेको टिप्पणी गर्नुभयो र उनीहरूको जीवनशैली, प्रकृति र आध्यात्मिक मूल्य मान्यतामा गहिरो जडा गाडेको उल्लेख गर्नुभयो। यसपछि राष्ट्रपतिले खाण्डवा जिल्लाको ओंकारेश्वर र ममलेश्वर ज्योतिर्लिङ्ग मन्दिरहरूमा प्रार्थना गर्नुभयो। भ्रमणको अर्को चरणमा राष्ट्रपति द्रौपदी मुर्मू र प्रधानमन्त्री नरेन्द्र मोदी भोलि ओडिसाको मयूरभंग जिल्लाको पहाडपुर गाउँको भ्रमण गर्नुहुनेछ। आइतबार राष्ट्रपति जबलपुरमा अन्तर्राष्ट्रिय योग दिवस समारोहमा भाग लिनुहुनेछ र रानी दुर्गावती विश्वविद्यालयको दीक्षान्त समारोहमा भाग लिनुहुनेछ। उहाँ 22 जूनमा कुनो राष्ट्रिय निकुञ्जको भ्रमण गर्नुहुनेछ। उपराष्ट्रपति सीपी राधाकृष्णन आजदेखि लद्दाखको 3 दिने भ्रमणमा जाँदै हुनुहुन्छ। उहाँले लेहमा अन्तर्राष्ट्रिय योग दिवस समारोहमा भाग लिनुहुनेछ। यो श्री राधाकृष्णनको केन्द्र शासित प्रदेश लद्दाखको पहिलो भ्रमण हो। भ्रमणको क्रममा उपराष्ट्रपति भोलि लुकुङ गाउँको भ्रमण गर्नुहुनेछ, जहाँ उहाँले स्थानीय स्वसहायक समूहहरूसँग अन्तर्क्रिया गर्नुहुनेछ। उहाँले वाइब्रेन्ट भिलेजेस अन्तर्गत सीमा क्षेत्रमा चलिरहेका विकास परियोजनाहरूको पनि समीक्षा गर्नुहुनेछ। उपराष्ट्रपतिले युद्ध स्मारकमा श्रद्धाञ्जली अर्पण गर्नुहुनेछ। श्री राधाकृष्णन 21 जूनमा लेहमा अन्तर्राष्ट्रिय योग दिवस समारोहमा भाग लिनुहुनेछ। योग मार्फत समग्र स्वास्थ्य र कल्याणको सन्देश प्रबन्धन गर्न युवा सशस्त्र बलका कर्मचारी र विभिन्न संस्थाका सदस्यहरूले कार्यक्रममा भाग लिनुहुनेछ। प्रधानमन्त्री नरेन्द्र मोदीले भारत विश्वको लागि एक विश्वसनीय साझेदारको रूपमा उदाइरहेको बताउनु भएको छ। हिज राति पेरिसमा भारतीय समुदायलाई सम्बोधन गर्नुहुँदै श्री मोदीले भन्नुभयो, देशहरू बीचको सम्बन्ध पहिले व्यापारमा मात्र आधारित थियो, तर अब वाणिज्यसँगै विश्वास पनि उत्तिकै महत्वपूर्ण भएको छ। श्री मोदीले भन्नुभयो, G7 बैठकमा उहाँले विश्वासमा आधारित साझेदारीको महत्वमा जोड़ दिनुभयो। प्रधानमन्त्रीले G7 शिखर सम्मेलनमा स्पष्ट सन्देश दिनुभयो, विश्वव्यापी शासन समावेशी हुँदा मात्र प्रभावकारी हुन्छ। उहाँले जोड़ दिनुभयो, विश्वव्यापी वृद्धि साझा हुँदा मात्र दिगो हुन्छ र प्रविधिले विश्वासमा आधारित हुँदा मात्र मानवतालाई साँच्चै फाइदा पुर्याउँछ। श्री मोदीले भन्नुभयो, विश्व हाल अनिश्चितता र अवरोधको अवधिमा गुन्जिरहेको छ। उहाँले भन्नुभयो, यी चुनौतीपूर्ण समयमा फ्रान्स र भारत बीचको साझेदारी विश्वास, स्थिरता र सहयोगको बलियो स्तम्भको रूपमा देखा परेको छ। उहाँले अझ भन्नुभयो, दुवै पक्षले आफ्नो सम्बन्धलाई विशेष विश्वव्यापी रणनीतिक साझेदारीको स्तरमा पुर्याएका छन्।
2: हर देश रिलायबल सप्लाई चेन चाहता है, हर देश स्टेबल पार्टनरशिप चाहता है, हर देश ऐसे साथियों की तलाश में है जिन पर लंबे समय तक भरोसा किया जाए।

0: ऐसे समय में भारत विश्व में एक ट्रस्टेड पार्टनर के रूप में उभर रहा है।
1: श्री मोदीले आफ्नो सरकारको 12 वर्ष पूरा भएको अवसरमा आफू फ्रान्स आइपुगेको बताउनुभयो र उहाँले विगत 12 वर्षमा भारतले सबै क्षेत्रमा अभूतपूर्व विकास देखेको पनि बताउनुभयो।
0: 12 सालको यस कालखण्डमा भारतका जीडीपी दोगुना हुआ है, एयरपोर्ट की संख्या दोगुनी हुई है, यूनिवर्सिटी की संख्या भी दोगुनी हो गई है, हाईवे कंस्ट्रक्शन की स्पीड 3 गुना बढ़ गई है और मेट्रो नेटवर्क 4 गुना बड़ा हो गया है।
1: समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोशल मिडिया ह्यान्डल एक्समा @AIRNewsGersing अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। अब रहल समाचार। प्रधानमन्त्री नरेन्द्र मोदी फ्रान्सको सफल भ्रमणपछि स्वदेश फर्किनु भएको छ। सामाजिक सञ्जालमा पोस्ट गर्नुहुँदै श्री मोदीले भारत र फ्रान्स बीचको मित्रता भविष्यमा अझ बलियो हुने बताउनु भएको छ। प्रधानमन्त्रीले फ्रान्सको यो भ्रमणले धेरै महत्वपूर्ण परिणामहरू प्राप्त गरेको उल्लेख गर्नुभयो। यो महत्वपूर्ण भ्रमण नाइसमा इण्डिया इनोभेट्स कार्यक्रमबाट शुरू भयो। त्यसपछि प्रधानमन्त्रीले एभियनमा G7 शिखर सम्मेलन र पेरिसमा भिवाटेक शिखर सम्मेलनमा भाग लिनुभयो। प्रधानमन्त्री श्री मोदीले एक सामुदायिक कार्यक्रमलाई पनि सम्बोधन गर्नुभयो र प्रमुख कार्यकारी अधिकारीसँग भेट गर्नुभयो। श्री मोदीले राष्ट्रपति म्याक्रोन र फ्रान्सका जनतालाई न्यानो स्वागतको लागि कृतज्ञता व्यक्त गर्नुभयो। विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले प्रधानमन्त्री मोदीको सफल भ्रमणले भारत फ्रान्स विशेष विश्वव्यापी रणनीतिक साझेदारीलाई नयाँ गति प्रदान गरेको र प्रमुख क्षेत्रहरूमा सहयोग बढाउने साझा प्रतिबद्धतालाई बलियो बनाएको बताउनुभयो। प्रधानमन्त्री नरेन्द्र मोदीले आज नयाँ दिल्लीमा प्रधानमन्त्री विकसित भारत रोजगार योजना अन्तर्गत जम्मा 2400 करोड़ प्रोत्साहन रकम वितरण गर्नुहुनेछ। केन्द्रीय श्रम तथा रोजगार मन्त्री डाक्टर मनसुख मांडवियाले भन्नुभयो, यो योजनाको शुरूआतदेखि नै 63 लाख भन्दा बढी कर्मचारीहरूलाई औपचारिक कार्यबलमा समावेश गरिएको छ, जसमा महिलाहरूको हिस्सा लगभग 30% रहेको छ। उहाँले उल्लेख गर्नुभयो, यी प्रोत्साहनहरू प्राप्त गर्ने 80% भन्दा बढी प्रतिष्ठानहरू 25 भन्दा कम कर्मचारी भएका साना उद्यमहरू हुन्। डाक्टर मान्डवियाले भन्नुभयो, कार्यक्रमको यो क्रममा प्रत्यक्ष लाभ हस्तान्तरण मार्फत 15 लाख भन्दा बढी लाभार्थीहरूलाई प्रोत्साहन रकम हस्तान्तरण गरिनेछ। आफ्नो पहिलो सरकारी नोकरी प्राप्त गर्ने युवाहरूले 2 किस्तामा 15,000 रुपियाँसम्मको प्रोत्साहन रकम प्राप्त गर्नेछन्। प्रधानमन्त्री नरेन्द्र मोदीले भोलि पश्चिम बंगालको हुगली जिल्लाको तारकेश्वरबाट प्रधानमन्त्री किसान सम्मान निधि पीएम किसान योजनाको 2300 किस्ता जारी गर्नुहुनेछ। कृषि तथा कृषक कल्याण मन्त्रालयले देशभरिका 94 करोड़ भन्दा बढी किसानको ब्याङ्क खातामा 18,880 करोड़ रुपियाँ भन्दा बढी रकम सिधै हस्तान्तरण गरिने जानकारी दिएको छ। यस किस्ताबाट 2,18,00,000 भन्दा बढी महिला किसानहरू पनि लाभान्वित हुनेछन्। यस किस्ताको 7 फरवरी 2019 शुरू भएको पीएम किसान योजना अन्तर्गत वितरण गरिएको जम्मा रकम 4,46,000 करोड़ रुपियाँ भन्दा बढी हुनेछ। पश्चिम बंगालमा मात्रै 45,35,000 भन्दा बढी किसानको नयाँ किस्ता अन्तर्गत 907 करोड़ रुपियाँ भन्दा बढी रकम पाउनेछन्। कृषि तथा किसान कल्याण मन्त्री शिवराज सिंह चौहानले 4 राज्यहरू तमिलनाडु गुजरात उत्तर प्रदेश हरियाणाका लागि न्यूनतम समर्थन मूल्य MSP दाल र तिलहनको ठूलो मात्रामा खरिदलाई अनुमोदन गर्नुभएको छ। कृषि तथा किसान कल्याण मन्त्रालयले यी राज्यहरूमा यो खरिद मूल्य समर्थन योजना अन्तर्गत गरिने बताएको छ। यस वर्षको गर्मी मौसमको लागि स्वीकृत खरिदबाट उत्तर प्रदेशले सबैभन्दा बढी फाइदा उठाएको छ। राज्यको लागि 48,298 म्याट्रिक टन मुङ, 97,970 म्याट्रिक टन उरुद र 41,718 म्याट्रिक टन बदाम खरिदको लागि स्वीकृति दिएको छ। यी परिणामहरूको जम्मा एमएसपी 1,490 करोड भन्दा बढी छ। गुजरातको लागि यस वर्षको गर्मी मौसमको लागि 18,250 म्याट्रिक टन मुङको खरिदलाई अनुमोदन गरिएको छ। स्वीकृत खरिदको लागि एमएसपी 160 करोड भन्दा बढी हुने अनुमान गरेको छ। अब अन्तमा प्रमुख समाचार पुनः एकचोटि। राष्ट्रपति द्रौपदी मुर्मू आज मध्यप्रदेशको ओंकारेश्वरमा अन्तर्राष्ट्रिय सिकल सेल दिवसको अवसरमा आयोजित कार्यक्रममा भाग लिनुहुनेछ। त्यसपछि उहाँले ओडिसाको रायरङपुरमा धेरै विकास परियोजनाहरूको उद्घाटन गर्नुहुनेछ। प्रधानमन्त्री नरेन्द्र मोदीले भारत विश्वको लागि एक विश्वसनीय साझेदारको रूपमा

0: उदाइरहेको बताउनु भएको छ। प्रधानमन्त्री नरेन्द्र मोदी फ्रान्सको सफल भ्रमणपछि स्वदेश फर्किनु भएको छ अनि कृषि तथा किसान कल्याण मन्त्री शिवराज सिंह चौहानले चार राज्यहरू तमिलनाडु, गुजरात, उत्तर प्रदेश र हरियाणाका लागि न्यूनतम समर्थन मूल्य एमएसपीमा दाल र तिलहनको ठूलो मात्रामा खरिदलाई अनुमोदन गर्नुभएको छ। आकाशवाणीबाट समाचार पूरा भयो। अहिले 9 बजे समाचारको अर्को श्रृङ्खला लिएर पुनः उपस्थित हुनेछौँ। सुन्दै गर्नुहोला आकाशवाणी।
1: अब अघिल्लो क्रममा प्रस्तुत छ संगीतमय कार्यक्रम संगीत प्रभा। विविध कलाकारको स्वरमा सुनाउनेछौ आधुनिक गीत। प्रथममा सुनाउन गइरहेछौ शिव परियारको स्वरमा यो गीत, शब्द अनि संगीत नरबीर रसाइलीको।

मनको अभिव्यक्ति सुनाउँछ संगीतले, संगीतको लहरलाई पुनः फेरि श्रृङ्खला जारी राख्दै अब सुनाइरहेछौँ हिरा रसाइली, माफ गर्नुहोला, डिजी बराइलीको स्वरमा यो गीत, शब्द कमल रेग्मी अनि संगीत चन्दन लम्जलको।

कार्यक्रम संगीत प्रभाको अन्तिम कोशिली रहेको छ प्रज्ञाश्री विश्वकर्माको स्वरमा, शब्द कालो सिंह रनुपेली, संगीत नरबीर रसाइलीको।

समसामयिक समीक्षा अनुवादक तथा वाचिका सारण मंगर विषय छ प्रधानमन्त्री G7 शिखर सम्मेलनमा उपस्थित हुनुभयो आलेख विदेश सेवा डेस्क NSD आकाशवाणी प्रधानमन्त्री नरेन्द्र मोदीले 16 र 17 जुन 2026 फ्रान्सको एभियनमा आयोजित 52 G7 शिखर सम्मेलनमा भाग लिनुभयो यसअघि प्रधानमन्त्रीले पश्चिम एसियामा संघर्ष अन्त्य गर्ने अमेरिका र इरान बीच भएको सम्झौताको स्वागत गर्नुभयो श्री मोदीले भन्नुभयो यी संघर्षले विश्वव्यापी रूपमा गम्भीर आर्थिक अवरोध निम्त्याएको छ र धेरै देशहरूमा जानमालको क्षति भएको छ प्रधानमन्त्रीले आशा व्यक्त गर्नुभयो कि यो सम्झौताको कार्यान्वयनले क्षेत्रमा शान्ति र स्थिरता पुनर्स्थापित गर्न र आवागमन र व्यापारको स्वतन्त्रता सुनिश्चित गर्न मद्दत गर्नेछ प्रधानमन्त्री मोदीले भारत बाँकी मामिलाहरूमा वार्ता मार्फत स्थायी अन्तिम सम्झौतामा पुग्ने आशा गर्दछ भनी बताउनुभयो प्रधानमन्त्रीले विषयमा G7 शिखर सम्मेलनमा नयाँ साझेदारी निर्माण र अन्तर्राष्ट्रिय ऐक्यबद्धताको पुनर्निर्माण विषयक आउटरिच सत्रलाई सम्बोधन गर्नुभयो प्रधानमन्त्रीले जोड दिँदै भन्नुभयो एक अन्तर सम्बन्धित संसारमा जहाँ ऊर्जा खाद्य स्वास्थ्य साइबर सुरक्षा र आर्थिक सुरक्षा एक अर्कासँग जोडिएका छन् मानवताको प्रगति र समृद्धिको लागि अन्तर्राष्ट्रिय साझेदारी निर्माण आवश्यक छ उहाँले अनिश्चित संसारमा व्यापार र प्रविधिलाई सागुरो स्वार्थका लागि प्रयोग गरिँदैछ जसले गर्दा अन्तर्राष्ट्रिय रूपमा विश्वासको कमी भइरहेको बताउनुभयो कोविड महामारीबाट सिकेका पाठहरू उद्धृत गर्नुहुँदै उहाँले देशहरूलाई विश्वव्यापी साझेदारीमा विश्वास र पारदर्शिता निर्माणमा ध्यान केन्द्रित गर्न आह्वान गर्नुभयो अन्तर्राष्ट्रिय सहयोगको लागि भारतको दृष्टिकोण साझा गर्नुहुँदै प्रधानमन्त्रीले भारतले सधैँ मानवता सर्वोपरिको सिद्धान्त पालना गरेको र यो दर्शन यसको प्रयासको केन्द्रमा रहेको चाहे त्यो अन्तर्राष्ट्रिय सौर्य गठबन्धन होस् विपद प्रतिरोधी पूर्वाधारको लागि गठबन्धन होस् ग्लोबल बायोफ्युल गठबन्धन होस् मिशन लाइफ वा एक पेड मा के नाम अभियान होस् भनी बताउनुभयो उहाँले यो समावेशी दृष्टिकोणले भारतलाई विश्वका विभिन्न भागहरूमा प्राकृतिक प्रकोपहरूको समयमा पहिलो प्रतिक्रियाकर्ता बनाएको छ चाहे त्यो श्रीलंकामा चक्रवात होस् अफगानिस्तानमा भूकम्प होस् मोजाम्बिकामा बाढी होस् वा जमैकामा आन्धी होस् भनी बताउनुभयो भारतको समावेशी र दिगो विकास यात्राको बारेमा बोल्नुहुँदै प्रधानमन्त्रीले सर्वजन हिताई सर्वजन सुखाई सबैको कल्याण र खुशीको मन्त्रले वित्तीय समावेशीकरण स्वास्थ्य सुरक्षा डिजिटल पहिचान प्रविधिमा आधारित सशक्तिकरण र महिला नेतृत्वको विकासलाई प्रवर्धन गर्न प्रशंसनीय परिणामहरू दिएको बताउनुभयो प्रधानमन्त्रीले अन्तर्राष्ट्रिय साझेदारीहरू केवल दाता प्राप्तकर्ता दृष्टिकोण भन्दा बाहिर गएर एकता र समतामूलक साझेदारीतर्फ अघि बढ्नुपर्ने विषयमा जोड दिनुभयो उहाँले अन्तर्राष्ट्रिय कानूनहरूको सम्मानको कमी अन्तर्राष्ट्रिय एकता निर्माणको लागि सबैभन्दा ठूलो बाधा रहेको र यसलाई प्राथमिकतामा सम्बोधन गर्नु आवश्यक रहेको बताउनुभयो उहाँले शान्ति र स्थिरता सुनिश्चित गर्न अन्तर्राष्ट्रिय साझेदारीमा संवाद र कूटनीतिलाई प्राथमिकता दिनुपर्ने कुरामा जोड दिनुभयो शिखर सम्मेलनको क्रममा प्रधानमन्त्रीले धेरै विश्व नेताहरूसँग द्विपक्षीय बैठकहरू पनि गर्नुभयो G7 शिखर सम्मेलनको क्रममा श्री मोदीले क्यानाडाका प्रधानमन्त्री मार्क कार्नीसँग भेट गर्नुभयो दुवै प्रधानमन्त्रीले भारत क्यानाडा सम्बन्धमा आएको सकारात्मक गतिलाई स्वागत गर्नुभयो र मार्च 2026 प्रधानमन्त्री कार्नीको सफल भारत भ्रमणपछि भएको प्रगतिप्रति सन्तुष्टि व्यक्त गर्नुभयो दुवैले आगामी रणनीतिक साझेदारीप्रति आफ्नो प्रतिबद्धता दोहोर्याउनुभयो भारतीय र क्यानाडाका अर्थतन्त्रहरू बीचको पूरकतालाई प्रकाश गर्नुभयो र विश्वव्यापी ऊर्जा र खाद्य सुरक्षालाई सुदृढ पार्न बलियो र भरपर्दो आपूर्ति श्रृङ्खलाको महत्वमा जोड

शुभ प्रभात प्यारो श्रोता, आकाशवाणीको यस प्रसारण सेवालाई सुनेर बसिरहनु भएका समस्त श्रोतालाई हार्दिक अभिवादन टक्राउन चाहन्छौ। प्रस्तोता लेखनाथ राईको साथ म शोभना प्रस्तुत गरिरहेछु उत्कृष्ट व्यक्तित्वहरूको अभूतपूर्व कथाहरूको कार्यक्रम कथा सफलताको। आज यस्ता व्यक्तित्वको कथा सुनाउनेछौँ।

उसको जीवन र कार्यले ग्रामीण जीवनलाई परिवर्तन गरेको छ। असमको रेशम उत्पादन प्रणालीलाई वैश्विक मञ्चसम्म पुर्याएका छन्। उनी हुन् पद्मश्री विजेता डाक्टर जोगेश देउरी। असमको एक सानो गाउँबाट दिल्लीको पद्मश्री सम्मको उनको जीवनको कथाबारे सुनाउने छौँ आजको कथा सफलताको अङ्कमा। हालै 2026 देशको सर्वोत्तम नागरिक सम्मान पद्मश्री प्रापक डाक्टर देउरीले कृषि अनि रेशम उत्पादन उद्योग, जसलाई सेरिकल्चर पनि भनिन्छ, यस क्षेत्रमा अतुलनीय योगदान दिएका छन्। जोगेश देउरी एक भारतीय रेशम अनुसन्धानकर्ता हुन् जसले एरी रेशम र मुगा रेशमको विकास र प्रवर्धनको निम्ति परिचित छन्। सेरिकल्चर विस्तार र रेशममा आधारित ग्रामीण जीविकापार्जनलाई सुदृढ पार्न प्रमुख भूमिका खेलेका छन् उनले। उनको जन्म भारतको असम राज्यको ग्वालपारा जिल्लाको दराङगिरीमा भएको थियो। प्रारम्भिक शिक्षा कोक्लाबारी उच्च विद्यालयमा सुरु भयो, जुन गुवाहाटी विश्वविद्यालयमा पुगेर पूर्ण भयो। डाक्टर जोगेशको शिक्षाको इच्छा अझ पनि गहिरो थियो। उनले उत्तर पूर्व मेघालयमा प्रौद्योगिकी अनि विज्ञान विश्वविद्यालयबाट पीएचडी प्राप्त गरे, जसको अनुसन्धान कोक्राझार जिल्लामा आदिवासी समुदायहरूमा सेरिकल्चर प्रणाली अनि रेशम उत्पादनमा नै केन्द्रित थियो। देउरीले असमको रेशम उत्पादन अनि खेती क्षेत्रमा 3 दशकभन्दा बढी समय कार्य गरे। उनले बोडोल्यान्ड टेरिटोरियल काउन्सिल अथवा बिटिसी अन्तर्गत रेशम खेती निर्देशक सहित धेरै वरिष्ठ प्रशासनिक भूमिकाहरूमा कार्य पनि गरे। आफ्नो कार्यकालमा उनले स्वदेशी ज्ञानको संरक्षण गर्दै परम्परागत रेशम उत्पादन प्रणालीलाई आधुनिकीकरण गर्ने कुरामा ध्यान केन्द्रित गरे। उनको काममा पूर्वोत्तर भारतको ग्रामीण रेशम किसानहरूको जीविकापार्जन सुधार गर्न प्राविधिक स्तरको उन्नति, दिगो अभ्यास र मूल्य विकास समावेश छन्। कोक्राझारमा एकीकृत बोडोल्यान्ड सिल्क पार्क स्थापना गर्ने श्रेय देउरीलाई जान्छ। यो सुविधाले रेशम उत्पादनमा मूल्य अभिवृद्धिले समर्थन गर्न कोकुन ब्याङ्कहरू, स्पिनिङ मिलहरू, प्रिन्टिङका एकाइहरू र प्रशोधन एकाइहरूलाई एकीकृत गर्दछ। उनका उल्लेखनीय पहलहरूमध्ये एक महत्त्वपूर्ण पहल हो एरी सिल्कको विस्तार अनि रेशम अर्थतन्त्रमा महिलाहरूको सहभागिता बढाउन प्रतिको भूमिका। रेशमको उत्पादन गर्ने एक तरिका जसमा रेशमको रेसालाई जोगाउन कोकुनलाई किरासँगै उमालिन्छ, जबकि एरी रेशमको छेउबाट खुला हुन्छ, जसले गर्दा कोकुन प्रशोधन हुनभन्दा अघि किरा बाहिर निस्कन सक्छ। यस प्रक्रियामा किरा मर्दैन अनि त्यसैले यस प्रक्रियालाई अहिंसा सिल्क पनि भनिन्छ। डाक्टर देउरीले देशमा एरी मुगा अनि पाट सिल्कको विशेषज्ञहरूमध्ये एक मानिन्छ। ग्वालपाराको सानो गाउँबाट राष्ट्रिय सम्मानसम्मको उनको यात्राले हामीलाई हाम्रो समुदायलाई निष्ठापूर्वक सेवा गर्ने आदर्श अनि प्रेरणा दिदछ। उनका कार्यहरूले असमका ग्रामीण क्षेत्रमा जीवनको उत्थान गर्नमा मद्दत गरेको छ। यी कार्यहरूले ग्रासरुट इकोनोमीको उल्लेखनीय प्रभाव पारेको छ। उनका अगुवाईमा क्षमता निर्माण कार्यक्रमहरूले हजारौं परिवारहरूले रेशम उत्पादन मार्फत अझ राम्रो आय अर्जन गर्न सक्षम बनेका छन्। रेशमको डोरीले आशाहरू बुन्दै ग्रामीण जीवनलाई सेरिकल्चर उद्योगको उत्थान अनि समाजप्रतिको अग्रणी योगदानको फलस्वरूप 2026 उनलाई पद्मश्री प्रदान गरियो। विशेष गरी एरी रेशमको उत्पादन अनि यस प्रक्रियालाई पुनः जीवित पार्दै आफ्नो समाजलाई निष्ठापूर्वक योगदानलाई बुझाउँ। आजको कथा सफलताको नायक पद्मश्री प्रापक डाक्टर जोगेश देउराको कथाले अवश्य नै प्रेरित पारे होला भनी आशा राख्दछु। प्रचलित ज्ञान अनि

वैज्ञानिक नवीनीकरणको संयोजनले जनजीवनको उद्धार साथै सांस्कृतिक धरोहरको संरक्षण पनि सम्भव छ भन्ने कुरा डाक्टर देउराका पहलहरूले हामीलाई शिक्षा प्रदान गर्दछ। प्रस्तुता लेखनाथ राईको साथ म शोभना आजको कथा सफलता कार्यक्रमबाट विदा लिन चाहन्छु। आजको अङ्कले पक्कै पनि आनन्द तुल्यायो होला भनी आशा साँचेका छौँ। फेरि अर्को अङ्कमा भेट्ने वाचा गर्दै आजको दिन शुभ अनि मङ्गलमय रहोस् भनी कामना राख्दछु।

0: के तपाईको दृष्टि धमिलो छ? यसलाई लापरवाही नगर्नुहोस्। सिलगढी ग्रेटर लायन्स आई हस्पिटलमा अनुभवी विशेषज्ञद्वारा आँखाको जाँच गरिन्छ। नियमित जाँच र जटिल शल्यक्रियाको निम्ति आज नै सम्पर्क गर्नुहोस्। सफासित देख्नलाई तपाईको एक कदमले जीवनमा परिवर्तन ल्याउनेछ। ठेगाना: सेकेन्ड माइल विशाल सिनेमा हल पछाडि, सिबुक रोड, सिलगढी। सम्पर्क नम्बर 9733300090।
1: अब केही बेर आनन्द लिनुहोस् लोकगीतको मानसिंह मुक्तानको स्वरमा।

सुनिरहनु भएको छ आकाशवाणी खरसाङ एफएम 103.5 मेगाहर्जमा। अबको प्रस्तुति रहेको छ कार्यक्रम सन्दर्भ, जसमा केही जानकारीको साथसाथै सुनाउनेछौँ केही संगीत। प्रथममा सुनाउन गइरहेछौँ भूपेन्द्र सिंहको स्वरमा यो गीत।

Sonata. यो गीत भूपेन्द्र सिंह अनि लता मङ्गेशकरको युगल आवाजमा शब्द गुलजार अनि सङ्गीत रहेको थियो राहुल देव बर्मनको. त श्रोता कार्यक्रम सुनिरहनु भएको छ सन्दर्भ. आज कार्यक्रम सन्दर्भमा तपाईँहरूलाई अहिलेको अत्यन्तै जरुरी विषयबारे कुराकानी गर्नेछौँ. त्यो हो बढ्दो गर्मी र बिजुलीको माग. आजकल हामीले दिनहुँ महसुस गर्ने गर्मी सामान्य भन्दा धेरै बढेको छ. तापक्रमको वृद्धिका कारणले धेरै समस्याहरू आइपरेका छन्, जस्तै घामको तापले डिहाइड्रेसनका समस्याहरू बढिरहेको छन्. खेतीपातीमा पनि धेरै असर परेको छ, त्यसैले फसल उत्पादन पनि घट्दै गएको महसुस गरिरहेका छौँ. वृद्ध, साना बच्चा र बिमारीहरू बढी संवेदनशील छन् यस बढ्दो तापक्रमको प्रभावले. यसको साथसाथै प्रमुख समस्या हो बिजुलीको माग, जुन द्रुत रूपले बढिरहेको छ. गर्मी बढ्दै जाँदा एयर कन्डिसनर, पङ्खा, फ्रिज जस्ता उपकरणहरू लामो समयसम्म चल्छन्. उद्योग र प्रशोधन केन्द्रबाट बढी ऊर्जा प्रयोग हुन्छ. नतिजा स्वरूप विद्युत आपूर्तिमाथि दबाव बढ्छ र ढाँचा बिग्रन सक्छ. बिजुलीको खपत गर्मीको मौसममा अत्यन्तै बढेर जान्छ. त्यसमाथि पनि जलवायुको तीव्र परिवर्तनले बिजुलीको माग अझ धेर बढिरहेको छ. तापक्रमको भिन्नता जति ठुलो हुन्छ त्यति नै बढी विद्युतीय प्रवाह अत्याधिक बढेर जान्छ अनि शक्ति पनि त्यति नै खर्च हुँदै जान्छ. ऊर्जा बचतका सरल र प्रभावशाली तरिकाहरू अप्नाए बिजुली खपतलाई केही मात्रामा कम भने गर्न सकिन्छ. जस्तै एलइडी बल्बको प्रयोग, उपकरणहरू अनावश्यक समयमा बन्द राख्नु, बिजुली सञ्चालित उपकरणहरूलाई नचाहिएको बेला बन्द राख्न, सामाजिक तहमा वृक्षारोपण, सोलर प्यानल इत्यादिले बिजुली संरक्षणमा धेरै मद्दत पुग्न सक्छ. बढ्दो गर्मी र बिजुलीको माग दुवै चुनौतीपूर्ण छन्, तर सजगतापूर्वक व्यक्तिगत व्यवहार र दीर्घकालीन नीतिगत परिवर्तनहरूले हामी यसको प्रभावलाई घटाउन सक्छौँ. ससाना परिमार्जनहरूले ठूलो फरक पार्छ. आजबाट नै ऊर्जा बचत र पानी संरक्षणमा जोड दियौँ.

0: जीवनमा सफलताको आधारशिला भएको बताउनुभएको छ। संस्कृतको एउटा श्लोक उद्धृत गर्नुहुँदै श्री मोदीले भन्नुभयो, यी गुणहरूले सम्पन्न व्यक्ति सबैभन्दा कठिन चुनौतीहरूको सामना गर्दा पनि विजयी हुन्छ। केन्द्रीय वित्तमन्त्री निर्मला सीतारमणले आज मेघालयमा पूर्वोत्तरको सबैभन्दा ठूलो जैविक मसला प्रशोधन प्लान्टको उद्घाटन गर्नुहुनेछ। केन्द्रीय श्रम तथा रोजगार मन्त्री डाक्टर मनसुख मांडवियाले प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा भारत विगत 12 वर्षमा सबैभन्दा ठूलो बढ्दो अर्थतन्त्रको रूपमा देखा परेको बताउनु भएको छ, जुन सशक्तिकरण, सुशासन र समावेशी विकासद्वारा सञ्चालित छ। केन्द्रीय मन्त्री अश्विनी वैष्णव आज बिहारको एक दिने भ्रमणमा जानुहुनेछ। श्री वैष्णव पटना र छपरामा आयोजित कार्यक्रममा सहभागी हुनुहुनेछ। वहाँ पटनाको सफ्टवेयर टेक्नोलोजी पार्क अफ इण्डिया जानुहुनेछ। भारतीय सेनाको सिख रेजिमेन्टले शिक्षा र सिप विकास मार्फत अग्निवीरहरूलाई सशक्त बनाउन पंजाबको अमृतसर स्थित गुरु नानक देव विश्वविद्यालयसँग सम्झौतामा हस्ताक्षर गरेको छ। करियरको सम्भावना बढाउनको निम्ति जसले गर्दा उनीहरूलाई सैन्य र नागरिक दुई क्षेत्रमा मूल्यवान सिपहरू प्राप्त गर्न सक्षम बनाइनेछ। मौसम विभागले आज असम, मेघालय, पश्चिम बंगालको हिमालयको फेदमा रहेको क्षेत्र र सिक्किमका केही ठाउँमा अत्याधिक भारी वर्षा हुने पूर्वानुमान गरेको छ। आकाशवाणीबाट 9 बजेको प्रमुख समाचार पूरा भयो। अहिले 9:25 समाचारको अर्को श्रृंखला लिएर पुनः उपस्थित हुनेछौं। सुन्दै गर्नुहोला आकाशवाणी।
1: समाचारपछि अब केही बेर मनोरञ्जन गराउनेछौ। संगीत सुनाएर प्रथममा सुनाउन गइरहेछौ फिल्म दो रास्तेबाट यो गीत।

0: जुनको दिन खरसाङको सन्त अल्फन्सस विद्यालयमा बिहान 7 बजेदेखि अनि कालेबुङमा योग दिवस समारोह आयोजित गरिएको छ। अन्तर्राष्ट्रिय योग दिवस पूर्व हिज सिलगढीको डाबग्राम फुलबारी क्षेत्रमा ऱ्यापिड एक्सन फोर्स बटालियनद्वारा योग शिविर तथा जागरूकता कार्यक्रम आयोजना गरियो। कार्यक्रममा आरएफएफ तथा राज्य पुलिसका केही अधिकारीहरू तथा जवानहरूले भाग लिएका थिए। आरएएफका बटालियन कमान्डिङ अफिसर वाङदिङ भुटिया, केही असिस्टेन्ट कमान्डेन्ट, रिजर्व इन्स्पेक्टर सहित राज्य पुलिसका विभिन्न युनिटहरूका अधिकारीहरू उपस्थित थिए। योग शिविरमा आरएएफ र पुलिस कर्मीहरूले सक्रिय रूपमा भाग लिएर योग अभ्यास गरे। यसका साथै योगप्रति मानिसहरूलाई जागरूक गराउने उद्देश्यले क्षेत्रमा एउटा र्याली पनि निकालियो। हिज रातभरि परेको मुसलधारे पानीले दुधेको बालसन खोलामा निर्माण गरिएको अस्थायी पुल खोलाले बगाएको छ। खोला माथिबाट पानी बगिरहेको अवस्था रहेको छ। दुधेको अस्थायी पुल बन्द भएपछि मिरिक र सिलगढी माझ यातायात ठप्प भएको छ। यसै गरी रातभरिको मुसलधारे वर्षाले राष्ट्रिय राजमार्ग 110 अन्तर्गत महानदीमा पहिरो गएको छ। महानदीको चौकी डाँडा नजिकमा गएको पहिरोले राष्ट्रिय राजमार्ग 110 बन्द भएको छ। महानदीमा गएको यस पहिरोले गर्दा खरसाङदेखि राष्ट्रिय राजमार्ग हुँदै सिलगढी जाने बाटो बन्द भएको छ। यसका साथै खरसाङदेखि सिलगढी कुद्ने बस सेवा पनि प्रभावित बनेको छ। दार्जिलिङका विधायक नोमन राईले पश्चिम बंगालका राज्यपाल आरएन रविद्वारा बजेट सत्रमा गरिएको घोषणालाई स्वागत योग्य र महत्वपूर्ण विकासको रूपमा बताउनु भएको छ। राज्यपालले सरकार सबै सरोकारवालाहरूसँग छलफल मार्फत दीर्घकालीन राजनीतिक समाधान ल्याउन प्रतिबद्ध रहेको बताएको विषयलाई श्री राईले सकारात्मक रूपमा लिनुभएको छ। उहाँले भन्नुभयो, गोर्खाल्याण्डको माग कुनै नयाँ विषय होइन, बरु पुस्तौंदेखि गोर्खा समुदायको पहिचान, इतिहास र संवैधानिक अधिकारसँग जोडिएको साझा आकांक्षा हो। उहाँले यो मुद्दामा सरकारको प्रतिबद्धता, व्यवहारिक संवाद, ठोस कदम र समयबद्ध कार्य योजनामा रूपान्तर हुनुपर्नेमा जोर दिनुभएको छ। गोर्खा जनमुक्ति मोर्चाको केन्द्रीय संस्थापक अध्यक्ष विमल गुरुङले हिज तीनधारे महानदी समष्टिको विभिन्न स्थानहरूको भ्रमण गर्नुभएको छ। हाल उहाँ खरसाङ क्षेत्रमा बसेर विभिन्न स्थानहरूको भ्रमण गरिरहनु भएको छ। यसै क्रममा हिज उहाँले तीनधारे महानदी समष्टिको बागमारा बस्ती सिबिटार 12 नम्बर हुँदै गीताङ्गे, शिवखोला, सिमरिङ, मालुटार, चियाबारीको फागुटारसम्मको भ्रमण गरेका थिए। यस अवधि उहाँले स्थानीयहरूसित भेटघाट गर्दै विभिन्न समस्याहरू पनि सुन्नुभयो। यसरी नै उहाँले शिवखोला, सिमरिङ हुँदै मालुटार, चियाबारीको फागुटारसम्म पुगेर भ्रमण गर्दै स्थानीयहरूसित भेटघाट गर्दै विभिन्न समस्याहरू पनि सुन्ने कार्य गरेका थिए। तृणमूल कंग्रेसका वरिष्ठ नेता अरूप विश्वासले पार्टीको ब्याङ्क खाताबाट कुनै पनि प्रकारको वित्तीय लेनदेनमाथि रोक लगाउने माग गर्दै एक निजी ब्याङ्कको सेन्ट्रल प्लाजा शाखाका प्रबन्धकलाई पत्र लेख्नु भएको छ। पत्रमा उहाँले आफूलाई अल इण्डिया तृणमूल कंग्रेसको कोषाध्यक्ष बताउनुहुँदै पार्टीको खाताको सुरक्षालाई मध्यनजर गर्दै लेनदेन रोक्ने अनुरोध गर्नुभएको छ। तथापि अरूप विश्वासको यस कदमलाई लिएर पार्टीभित्र प्रश्न उठ्न थालेको छ। तृणमूल कंग्रेसको गत 5 जुनमा सम्पन्न कार्यकारी समितिको बैठकमा सुभाषिष चक्रवर्तीलाई पार्टीको नयाँ कोषाध्यक्ष घोषित गरिएको थियो। त्यसैले अरूप विश्वासद्वारा कोषाध्यक्षको रूपमा ब्याङ्कलाई पत्र पठाइनु अधिकारलाई लिएर विवाद उत्पन्न भएको छ। यसका साथै आकाशवाणीबाट अहिलेलाई समाचार पूरा भयो।
1: समाचारपछि अब अघिल्लो प्रस्तुति रहेको छ कार्यक्रम ब्यान्ड मेलोडीज।

रेशम फिरिरी हजुर श्रोता, हामीहरूले धेरैपल्ट सुनिसकेका, धेरैचोटि सुनिसकेका यी जो नेपाली होइनन् तर यहाँले यति मिठोसँगले नेपाली गीत यहाँ प्रस्तुत गर्नुभयो र यहाँलाई

0: वेल डियर लिसनर्स, आई एम श्योर तपाईँहरूलाई धेरै धेरै मजा आइरहेको थियो. इट वाज सो अमेजिङ लिसनिङ टु यु नो अल द डिफरेन्ट काइन्ड अफ फोक म्युजिक बिङ ब्लेन्डेड एन्ड प्रेजेन्टेड इन अ सच अ वन्डरफुल म्यानर. बट एज यु अल नो, वी हेभ अ लिमिटेड टाइम स्लट फर दिस प्रोग्राम, सो विल बी ब्याक विथ द नेक्स्ट एपिसोड अफ ब्यान्ड मेलोडिज. एन्ड डोन्ट वरी, द ब्यान्ड विनी लाइभ एन्ड लाउड.
1: अब सुन्नुहोस् समाचार.
2: नमस्कार, यो आकाशवाणी हो. मुख्य समाचार अब सविता छेत्रीबाट सुन्नुहोस्. राष्ट्रपति द्रौपदी मुर्मु आजदेखि आफ्नो गृह राज्य ओडिसाको दुई दिने भ्रमणमा जानुहुनेछ. उहाँ दिउँसो मयूरभञ्ज जिल्लाको डान्डबोझ हवाईपट्टीमा पुग्नुहुनेछ, जहाँ राज्यका नेताहरू र वरिष्ठ अधिकारीहरूले उहाँलाई स्वागत गर्नेछन्. त्यसपछि राष्ट्रपतिले रेरङपुरमा एम्स भुवनेश्वरद्वारा आयोजित स्वास्थ्य शिविरमा भाग लिनुहुनेछ र डाक्टर अनि लाभार्थीहरूसँग अन्तर्क्रिया गर्नुहुनेछ. प्रधानमन्त्री नरेन्द्र मोदीले लोकसभाका विपक्षी नेता राहुल गान्धीलाई उहाँको जन्मदिनको शुभकामना दिनुभएको छ. सामाजिक सञ्जालमा पोस्ट गर्नुहुँदै श्री मोदीले उहाँको सुस्वास्थ्य र दीर्घायुको कामना गर्नुभएको छ. प्रधानमन्त्री नरेन्द्र मोदीले भोलि पश्चिम बंगालको हुगली जिल्लाको तारकेश्वरबाट प्रधानमन्त्री किसान सम्मान निधि पीएम किसान योजनाको 2300 किस्ता जारी गर्नुहुनेछ. कृषि तथा कृषक कल्याण मन्त्रालयले देशभरिका 94 करोड़भन्दा बढ़ी किसानको ब्याङ्क खातामा 18,880 करोड़ रूपियाँ भन्दा बढ़ी रकम सिधै हस्तान्तरण गरिने जानकारी दिएको छ. भारतले संयुक्त राष्ट्र मानवाधिकार परिषदमा पाकिस्तानको कड़ा आलोचना गरेको छ. सिन्धु जल सन्धिलाई पुरानो र वर्तमान परिस्थितिमा अनुपयुक्त बताइएको छ. यो सम्झौतालाई विद्यमान परिस्थितिसँग असंगत भन्दै भारतले भनेको छ, आतंकवादलाई निरन्तर प्रायोजन गर्ने देशले सद्भाव र मित्रतामा आधारित

योको फाइदा उठाउने आशा गर्न सकिँदैन। मौसम विभागले आज आसाम, मेघालय, पश्चिम बंगालको हिमालय क्षेत्र र सिक्किमका केही ठाउँमा अत्यधिक भारी वर्षा हुने पूर्वानुमान गरेको छ। अरुणाचल प्रदेश, बिहार, नागाल्याण्ड, मणिपुर, मिजोरम, त्रिपुरा, तमिलनाडु, पुडुचेरी र कराईकलमा पनि दिनभरि भारी वर्षा हुने सम्भावना रहेको मौसम विभागले जनाएको छ। यसका साथै आकाशवाणीबाट अहिलेलाई समाचार पूरा भयो।

स्वच्छ विचार, सफा मन अनि सकारात्मक सोच, यही विचारको साथ जीवन जिउने गरे हर दिन सफल बन्नेछ अनि शुभ रहनेछ। समय बिहानको 10:02 अनि 38 सेकेन्ड भइरहेको छ। सुनिरहनु भएको छ आकाशवाणी खरसाङ एफएम 103.5 मेगाहर्जमा। यसको साथसाथै हामीलाई एआईआर एप अनि दार्जिलिङ एफएम 100.2 मेगाहर्जमा पनि सुन्न सक्नुहुनेछ। अब प्रस्तुत छ रमाइलो कार्यक्रम हेलो खरसाङ, साथमा छु म शोभना। सङ्गीत अनि सूचनाको मिठो सङ्गम रहेको यस कार्यक्रममा स्वागत जनाउन चाहन्छौँ यस गीतको साथमा।

हरेक दिन विशेष छ, हरेक दिनको आफ्नै महत्त्व छ। आज 19 जुन इन्टरनेसनल डे फर एलिमिनेसन अफ सेक्सुअल भायोलेन्स इन कन्फ्लिक्ट, अर्थात् द्वन्द्वमा यौन हिंसा उन्मूलनको लागि राष्ट्रिय, माफ गर्नुहोला, अन्तर्राष्ट्रिय दिवस। द्वन्द्वमा यौन हिंसा उन्मूलनका लागि अन्तर्राष्ट्रिय दिवस मनाइने गरिन्छ आज 19 जुनको दिन। संयुक्त राष्ट्र संघले द्वन्द्वग्रस्त क्षेत्रहरूमा बाल बालिकाहरूलाई असर गर्ने यौन हिंसाको संरक्षण, जवाबदेहिता र रोकथाममा बलियो ध्यान केन्द्रित गर्न आग्रह गर्दछ आजको दिनमा। जुन 19 मनाइने आधिकारिक उत्सव बाल बालिकाको गम्भीर जोखिममा केन्द्रित छ, जसलाई बढ्दो रूपमा क्रूरता, अपहरण र यौन दासत्व वा बेचबिखानमा बाध्य पारिएको छ। संयुक्त राष्ट्र संघको कार्य आह्वान यस मुद्दालाई सम्बोधन गर्न 3 प्रमुख मोर्चाहरूमा केन्द्रित छ। प्रथम, सुरक्षा। सक्रिय द्वन्द्व क्षेत्रहरूमा बाल बालिकाहरूलाई सुरक्षित राख्ने। दोस्रो, जवाफदेहिता। पीडितहरूलाई न्याय प्रदान गर्ने र अपराधीहरूलाई परिणाम सुनिश्चित गर्ने। अनि तेस्रो, रोकथाम। यौन हिंसाका कारक तत्वहरूलाई उन्मूलन गर्ने र बाल केन्द्रित सेवाहरूमा लगानी गर्ने। त श्रोता, आजको दिन हो इन्टरनेसनल डे फर एलिमिनेसन अफ सेक्सुअल भायोलेन्स इन कन्फ्लिक्ट, अर्थात् द्वन्द्वमा यौन हिंसा उन्मूलनका लागि अन्तर्राष्ट्रिय दिवस।

अब दिन गरेछु स्वास्थ्यबारे छोटकरीमा सूचना है। मौसम परिवर्तन हुँदैछ श्रोता, ससाना बानीहरू तपाईँ र तपाईँको परिवारलाई सुरक्षित राख्नमा मद्दत गर्छ। आजैबाट सुरु गर्न मिल्ने तीन सरल कदमहरू भनिरहेछु। मौसम परिवर्तनमा चिसो हावा, अचानक वर्षा, गर्मीको लहर वा छिटो तापक्रमको उतार चढाव हाम्रो शरीरलाई तनाव पार्छ र बिरामी पर्नको सम्भावना बढाउँछ। अचानक चिसो वा तातोले प्रतिरक्षा प्रणाली कमजोर हुन सक्छ। हावा र वर्षाले एलर्जी बढाउँछ र आर्द्रता परिवर्तनले श्वास प्रश्वासमा असजिलो गराउँछ। जोखिम थाहा पाउँदा हामी समयमै सतर्क हुन सक्छौँ। तह तहका लुगा लाउनुहोस् ताकि तापक्रम अनुसार सहजै थप्न वा घटाउन सकियोस्। गर्मीमा सास फेर्न मिल्ने कपडा र चिसोमा इन्सुलेटेड जातिको बाहिरी पोसाक छान्नुहोस्। बिहान र साँझ चिसो हुँदा घाँटी र छातीलाई सुरक्षित पार्नुहोस्। पानी र आहारको व्यवस्थापन गर्नुहोस्। प्रत्येक दिन पर्याप्त पानी पिउनुहोस्। तापक्रम बद्लदा तिर्खा सङ्केत कहिलेकाहीँ विश्वासिलो नहोला। सिजन अनुसारको फलफुल र तरकारी जस्तै सुन्तला, अम्बक, पपिता, भिटामिन सी स्रोत र दाल

बदाम जस्ता जिंक युद्ध खानेकुराहरू समावेश गर्नुहोस् ताकि प्रतिरक्षा बल बलियो रहोस्। सरसफाई र आराम यी दुवैलाई पनि ध्यान दिन अति आवश्यक छ। हात बारम्बार धुनुहोस्, अनुहार छोएको नहोस्। बाहिरबाट फर्केपछि सामान्य प्रयोग सतहहरूलाई सफा गर्नुहोस्। 7-8 घन्टा निन्द्रा र मध्यम कसरतलाई प्राथमिकता दिनुहोस् ताकि प्रतिरक्षा प्रणाली मजबुत रहोस्। आफू र आफ्ना प्रियजनलाई पनि यी सन्देशहरू दिनुहोस् अनि स्वस्थ रहनुहोस्।

नियमले नै त जीवन चल्छ। टर्न या लेग बदली गर्दा सधैँ सङ्केतको प्रयोग गर्नुहोस्। मादक पदार्थको प्रभावमा पर्दा वाहन नचलाउनुहोस्। दुई चक्के वाहन चालक अनि सवारी दुवैले अनिवार्य रूपमा हेलमेट लगाउनुहोस्। विचलित ड्राइभिङ अथवा डिस्ट्र्याक्टेड ड्राइभिङबाट जोगिनुहोस्। मोबाइलमा बात वा मेसेज गर्दै कहिले पनि सवारी साधन नकुदाउनुहोस्। यी नियमहरूको पालन गर्नुहोस्। सडक यात्रा रमाइलो अनि सुरक्षित बन्छ। ट्राफिक सुरक्षा सबैको दायित्व हो। अन्य सडक प्रयोगकर्ताहरूप्रति विनम्र रहनुहोस्। सुरक्षित सडक, सुरक्षित जीवन।

त श्रोता, आजको हेलो खरसाङको संस्करण यही नै थियो। यस अन्तिम गीतको साथ म शोभना हजुरहरूबाट विदा लिन चाहन्छु। आकाशवाणी खरसाङ एफएम 103.5 मेगाहर्ज सुन्दै गर्नुहोस् अनि आनन्द लिनुहोस् बाँकी रहल कार्यक्रमहरूको सुजाताको साथमा।

FM 103.5 MHz को तरंगमा हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेका छौं। सम्पूर्ण श्रोतालाई कार्यक्रममा स्वागत जनाउँदै अब हजुरलाई सुनाउने छौं हाम्रो सरोकार। आजको विषयवस्तु दण्डमा हुने यौन हिंसा उन्मूलनका लागि अन्तर्राष्ट्रिय दिवस इन्टरनेसनल डे फर एलिमिनेसन अफ सेक्सुअल भायोलेन्स इन कन्फ्लिक्ट।

द्वन्द्वमा हुने यौन हिंसा उन्मूलनका लागि अन्तर्राष्ट्रिय दिवस इन्टरनेसनल डे फर एलिमिनेसन अफ सेक्सुअल भायोलेन्स इन कन्फ्लिक्ट प्रत्येक वर्ष जुन 19 विश्वभरि मनाइन्छ। संयुक्त राष्ट्रसङ्घको महासभाले सन् 2015 जुन 19 यो दिवस मनाउने घोषणा गरेको थियो। यस विशेष दिनका मुख्य उद्देश्यहरू यस प्रकार छन्। सचेतना जोगाउनु, युद्ध र राजनीतिक द्वन्द्वका समयमा हतियारका रूपमा प्रयोग गरिने बलात्कार, यौन दासत्व र अन्य प्रकारका यौन हिंसाका रूपहरूका विरूद्ध विश्वव्यापी चेतना अभिवृद्धि गर्नु, सम्मान र एकबद्धता, द्वन्द्वकालीन यौन पीडित र बाँचेकाहरूलाई सम्मान गर्नु र उनीहरूको न्यायको अधिकारलाई सुनिश्चित गर्नु।

द्वन्द्वमा हुने यौन हिंसा उन्मूलनका लागि कुरा गर्नुपर्दा यस प्रकारका अपराधहरू विरुद्ध लड्दा लड्दै आफ्नो ज्यान गुमाउने अग्रपालिका अभियन्ताहरू र स्वास्थ्य

स्वास्थ्यकर्मीको योगदानको कदर गर्नुपर्छ। यसको विशेष महत्व दन्दको समयमा महिला बालिका र कतिपय अवस्थामा पुरुष तथा बालकहरू पनि यौन हिंसाको शिकार हुने गर्छ। यसले व्यक्तिलाई मात्र नभई सम्पूर्ण समाज र पुस्ता पुस्तालाई मानसिक र सामाजिक रूपमा गहिरो आघात पुर्याउँछ। त्यसैले यस्ता अपराधलाई पूर्ण रूपमा रोक्न, दोषीलाई कानूनी दायरामा ल्याउन र पीड़ितहरूलाई सामाजिक तथा आर्थिक रूपमा पूर्ण स्थापना गर्न यो दिवसले विश्व समुदायको ध्यान आकर्षण गराउँछ।

0: मैंने
1: श्रद्धा र द्वन्द्वमा हुने यौन हिंसा केवल एक व्यक्ति विरुद्धको अपराध मात्र होइन, तर यो मानवता विरुद्धको एउटा गम्भीर कलङ्क र

अस्थिरताका समयमा विरोधी पक्षलाई मानसिक रूपमा कमजोर बनाउन, समाजलाई आतंकित पार्न र यसको योजनाबद्ध रूपमा यौन हिंसाको सहायता लिने गरिन्छ। यसले पीडित व्यक्ति, उसको परिवार र सिङ्गो समाजमा पुस्ता पुस्ता सम्हालिएको नहुने मानसिक, शारीरिक र सामाजिक चोट छोडेर जान्छ। यस पृष्ठभूमिमा प्रत्येक वर्ष जुन 19 मनाइने दण्डमा हुने यौन हिंसा उन्मूलनका लागि अन्तर्राष्ट्रिय दिवस केवल एउटा औपचारिक कार्यक्रम मात्र नभएर विश्व समुदायलाई आफ्नो दायित्व स्मरण गराउने एउटा महत्त्वपूर्ण अवसर हो। यस दिवसको विस्तृत निष्कर्षलाई केही बुदाहरूमा बुझ्न सकिन्छ। द्वन्द्वकालीन यौन हिंसाका दोषीहरू अन्तर्राष्ट्रिय र राष्ट्रिय कानुनीको प्रभावकारी कार्यान्वयन गरी दोषीलाई कडा कारवाही र पीडितलाई सर्वसुलभ न्याय दिलाउनु आजको प्रमुख आवश्यकता हो। न्यायको परिभाषा केवल सजायका मात्र सीमित हुँदैन, पीडित र बचेकाहरूको आत्मसम्मानको रक्षा, उनीहरूको उचित स्वास्थ्य उपचार, मानसिक परामर्श र सामाजिक आर्थिक पुनर्स्थापनालाई प्राथमिकता दिनुपर्छ। सामाजिक दृष्टिकोणमा परिवर्तन, समाजमा अझै पनि यौन हिंसाबाट बाँचेकाहरूलाई हेर्ने दृष्टिकोणमा संकुचन देखिन्छ। पीडितहरूलाई दोषी देख्ने सामाजिक कुप्रथालाई अन्य उनीहरूलाई समाजमा असम्मान पुनर्स्थापित गर्नु राज्य र नागरिक दुवैको कर्तव्य हो।

श्रोताहरू, आजको सरोकारको विषयवस्तुमाथि भन्नुपर्दा विश्वभर नै रहेका नयाँ र पुराना द्वन्द्वहरूमा महिला, बालिका तथा सीमान्तकृत समुदायको सुरक्षा सुनिश्चित गर्न संयुक्त राष्ट्रसँग लगायत अन्तर्राष्ट्रिय निकायहरूको भूमिका अझ सशक्त हुन जरूरी छ। शान्ति सम्झौता र नीति निर्माणका तहमा महिलाहरूको अर्थपूर्ण सहभागिताले मात्र यस्ता हिंसा न्यूनीकरणमा मदत पुग्दछ। निष्कर्षमा द्वन्द्वकालीन यौन हिंसाको पूर्ण उन्मूलन तब मात्र सम्भव छ जब विश्वका हरेक कुनामा कानूनी शासनको प्रत्याभूति हुन्छ र हिंसा विरूद्ध शून्य सहनशीलताको नीति व्यावहारिक रूपमै लागू गरिन्छ। यस दिवसले मार्गनिर्देश गरी अनुरूप पीडितहरूको आवाजलाई बुलन्द गर्दै एउटा सुरक्षित, न्यायपूर्ण र हिंसारहित विश्वको निर्माणको लागि सम्पूर्ण राष्ट्रसँग संस्था र नागरिक समाजको हातेमालो गर्नु नै आजको साँचो आह्वान हो।

समाचारको प्रसारणपछि श्रोतालाई कार्यक्रममा पुनः स्वागत जनाउँदै अब हजुरलाई सुनाउने छौं केही कलाकारहरूको स्वरमा आधुनिक गीत कार्यक्रम स्वरमाधुरीमा।

स्वरमाधुरी कार्यक्रमको पहिलो प्रस्तुति हजुरहरूले सुन्नुभयो पवन नामदुङको आवाजमा। अब अघिल्लो गीत सुनाइरहेका छौ निशिका सुब्बाको शर्मा।

स्वरमाधुरी कार्यक्रम श्रोताहरूले आकाशवाणीको खरसाङ केन्द्रबाट सुन्दै हुनुहुन्छ विभिन्न कलाकारहरूको स्वरमा आधुनिक गीत। अब अघिल्लो प्रस्तुति रहेको छ राजेश लामाको स्वरमा।

स्वरमाधुरी कार्यक्रम श्रोताहरूले अतिन्जेल सुन्दै हुनुहुन्थ्यो विभिन्न कलाकारहरूको शर्मा आधुनिक गीत हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेका छौं।

0: नमस्कार श्रोतागण, आकाशवाणीको यस चर्चा चौतारी कार्यक्रममा तपाईहरूलाई स्वागत छ। आजको यस कार्यक्रममा प्रधानमन्त्री नरेन्द्र मोदी सरकारको 12 वर्ष कल्याणकारी योजनामा सामाजिक कल्याण तथा किसान कल्याण विषयबारे चर्चा गर्नेछौ। आजको यस चर्चामा भाग लिन स्टुडियोमा हामीसित उपस्थित हुनुहुन्छ डाक्टर नकुल छेत्री। वहाँ एकजना अवकाश प्राप्त शिक्षक हुनुहुन्छ। वहाँले दार्जीलिङको एक प्रतिष्ठित उच्चतर माध्यमिक विद्यालयमा झण्डै 30 वर्षसम्म अध्ययनको कार्य गर्नुभएको छ। शिक्षाको क्षेत्रमा वहाँसित राम्रो अनुभव छ तथा वहाँ सामाजिक कार्यमा पनि अग्रणी हुनुहुन्छ। डाक्टर नकुल छेत्रीज्यू नमस्कार, म प्रस्तोता रोशनी छेत्री, आकाशवाणीको यस चर्चा चौतारी कार्यक्रममा तपाईँलाई स्वागत जनाउँदछु।
1: हजुरलाई पनि मेरो तर्फबाट नमस्कार।
0: डाक्टर नकुल छेत्रीज्यू, प्रधानमन्त्री नरेन्द्र मोदीले देशको सबैभन्दा लामो समयसम्म निर्वाचित प्रधानमन्त्रीको रूपमा कीर्तिमान स्थापित गर्नुभएको छ। पहिलो प्रधानमन्त्री पण्डित जवाहरलाल नेहरूले 4,398 दिनसम्म निर्वाचित प्रधानमन्त्रीको रूपमा देशको सेवा गर्नुभएको थियो भने प्रधानमन्त्री नरेन्द्र मोदीले त्यो रेकर्ड तोड्दै 10 जुन 2026मा 4,399 दिन र अझै वहाँ 2029 अप्रेलसम्म त प्रधानमन्त्री बस्नु नै हुन्छ। यसबारे तपाईँ के भन्नुहुन्छ?
1: हजुर, यो एउटा हामी भारतवासीको निम्ति पनि ठुलो गर्वको कुरा हो र भारतका माननीय प्रधानमन्त्री नरेन्द्र मोदीज्यूको कार्यकाल भनौँ यो 12 वर्ष ठ्याक्कै पुरा भइसकेको छ। यो 12 वर्षको अवधि चाहिँ अथवा 12 वर्षको कार्यकाल यो बृहत् आजसम्मको रेकर्ड तोडेको छ भन्नुभयो नि, तर त्यो रेकर्ड तोड्नुको पछाडि पनि केही कारण होला नि त। र साँच्चै नरेन्द्र मोदी सरकारले गरेका योजनाहरू, उपलब्धिहरू, अन्तर्राष्ट्रिय सम्बन्धहरू, सुरक्षाको विषय लिएर र यो भारतलाई एउटा समृद्ध भारत एउटा राष्ट्रमा निर्माण गर्ने प्रक्रियामा निश्चय नै उहाँले काम गर्दै जानुभएको छ।

0: त्यसैले नै उहाँले जनादेश पनि पाउनु भएको,
1: जनादेश पाएर नै त्यसर्थ उहाँ लामो समयसम्म प्रधानमन्त्रीको रूपमा उहाँ निर्वाचित भएर रहनु भएको छ।
0: अनि 2029 त हुनु नै हुन्छ,
1: हुनु नै हुन्छ,
0: त्यहाँदेखि पनि उता पनि
1: हजुर। अब उहाँ पनि उता पनि हुनु सक्छ होइन। अब उहाँको बारेमा
2: डाक्टर नकुलजी, भारत एउटा कृषि प्रधान देश हो, वन्दे मातरम गीतमा यसलाई सुजलम सुफलम मलयज शीतलम शस्य श्यामलम भनिएको छ। त्यसो भने देशका किसानहरू विकास र समृद्धि बिना भारत कसरी विकसित राष्ट्र बन्न सक्छ, त्यसबारे तपाईँले आफ्नो विचार हाम्रा श्रोताहरू समक्ष राखिदिनुहोस् त।
1: भारत कृषि प्रधान देश हो, आज पनि देशको ठुलो जनसङ्ख्या प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा कृषिमा नै निर्भर रहेको हामी पाउँछौँ। कृषिले राष्ट्रको खाद्य सुरक्षा सुनिश्चित गर्नुका साथै ग्रामीण अर्थतन्त्रको मेरुदण्डको रूपमा काम गर्दै आएको छ। सन् 2019 प्रधानमन्त्री किसान सम्मान निधि पिएम किसान योजना प्रारम्भ गरे। यो योजना केवल आर्थिक सहायता प्रदान गर्ने कार्यक्रम मात्र होइन, किसानको आय सुरक्षालाई बलियो बनाउने, कृषि उत्पादनलाई प्रोत्साहित गर्ने र ग्रामीण अर्थतन्त्रलाई सुदृढ बनाउने उद्देश्यले ल्याएको यो एउटा महत्त्वपूर्ण पहल पनि हो। यस योजना अन्तर्गत योग्य किसान परिवारलाई वार्षिक वर्षमा 6,000 रुपियाँ आर्थिक सहायता प्रदान गरिन्छ। यस योजनाको औपचारिक घोषणा भने चाहिँ सन् 2019 अन्तरिम बजेटमा गरिएको थियो। प्रधानमन्त्री किसान सम्मान निधि योजना एक्लो कार्यक्रम भने होइन, यो त किसान केन्द्रित अन्य योजनाहरूसँग पनि सम्बन्धित छ। जस्तै फसल बिमा योजना, प्रधानमन्त्री फसल बिमा योजना भनिन्छ
0: किसानहरूको लागि
1: भनेर चिनिन्छ। त्यस्तै गरेर प्रधानमन्त्री कृषि सिँचाइ योजना, कृषि सिँचाइ योजना पनि छ, र सोयल हेल्थ कार्ड स्किम भन्ने छ अर्को। त्यस्तै गरेर ई नाम राष्ट्रिय कृषि बजार, यी प्रकारले चाहिँ यो व्यापक यसको दृष्टिकोण रहेको हामी पाउँछौँ यो योजनाको पछाडि।
0: भनेपछि यी योजनाहरूले चाहिँ संयुक्त रूपमा किसानहरूको उत्पादन होइन आमदानी र सुरक्षा बढाउने प्रयास चाहिँ गरिरहेको छ।
1: हजुर, यो यी योजनाहरूले संयुक्त रूपमा किसानको उत्पादन आमदानी र सुरक्षा बढाउने प्रयास गरिरहेका छन्। योजनाको सामाजिक प्रभाव अब चाहिँ कस्तो पर्यो भन्ने कुरालाई पनि अलिकति यसमा स्मरण गर्नुपर्छ कि जस्तो मलाई लाग्छ, नभए त एकतर्फी होला। र पिएम किसानले आर्थिक लाभ मात्र दिएको छैन, यसले ग्रामीण समाजमा पनि सकारात्मक प्रभाव पारेको छ। किसान परिवारको आर्थिक स्थिरता बढेको छ, खेतीप्रति आकर्षण कायम राख्न सहयोग पुगेको छ, कृषि क्षेत्रमा लगानी बढाउन प्रोत्साहन मिलेको छ, र साना तथा सीमान्त किसानलाई धेरै राहत पुगेको छ। तर यो सँगसँगै केही चुनौतीहरू पनि देखा पर्छ। त्यो चुनौतीमा चाहिँ अब यो योजना सफलतापूर्वक सञ्चालन भइरहेको भए पनि केही चुनौतीहरू पनि यसमा विद्यमान छन्। त्यो चाहिँ के हो भने केही वास्तविक किसानको नाम लाभार्थी सूचीमा नपर्नु, अज्ञानतावश या कुनै कुरो चाल नपाएर नजानेर या उसलाई सहयोग नपुर्याएर यसरी छोडिन पनि सक्छन्,
0: भेटाइएको छ
1: लाभार्थीहरू छोडिन सक्छन्। र अर्को भूमि अभिलेख अध्यावधिक नहुनु, जसको नाममा चाहिँ आफ्नो भूमि छैन, र त्यसरी नै आधार तथा ब्याङ्क विवरणमा त्रुटि हुन्छ,
0: त्रुटि पनि हुन सक्छ।
1: अब आधार यो ब्याङ्कको सबै कुराहरू आफ्नो डेटाहरू चाहिँ त्यो ब्याङ्कमा सही रूपमा त्यहाँनिर राखेको हुनु पर्यो।
0: भनेपछि किसानहरूले चाहिँ अब यो कुराहरू चाहिँ ध्यान राख्नु पर्यो उनीहरूले होइन, आफ्नो सूचीमा नाम हाल्नु पर्यो होइन, पहिला चाहिँ त्यहाँदेखि ब्याङ्कको आफ्नो हुनु पर्यो, आधार कार्ड हुनु पर्यो, डकुमेन्ट्सहरू हुनु पर्यो नि
1: हजुर। र अब त्यसरी नै दुर्गम क्षेत्रमा जानकारी

0: तपाईँको अभावले पनि यसमा केही चुनौतीहरू
1: देखा परेको छ
0: र यस्ता समस्याहरू समाधानका लागि राज्य सरकार तथा स्थानीय प्रशासनले निरन्तर काम गरिरहेका नै छन्। र अब यसको निष्कर्षमा भन्नु हो भने चाहिँ प्रधानमन्त्री किसान सम्मान निधि योजना भारतीय कृषकको आर्थिक सुरक्षाका लागि सुरु गरिएको ऐतिहासिक पहल हो।
1: हजुर,
0: यसले किसानलाई प्रत्यक्ष आर्थिक सहायता प्रदान गर्दै कृषि उत्पादन लगायत व्यवस्थापन, वित्तीय समावेशीकरण तथा ग्रामीण अर्थतन्त्रको सुदृढीकरणमा महत्त्वपूर्ण योगदान पुर्याउँदै आएको छ।
1: भनेपछि किसान अब भन्नुपर्दा किसान देशको अन्नदाता मात्र होइन, राष्ट्रको समृद्धिको आधार पनि
0: आधार हो। आज सम्पूर्ण जनता भनौँ न भारतवासी कृषिमा, कृषि छैन भने सोच्नुहोस् के हुन्छ होला, त्यसले गर्दाखेरि भारत एउटा राष्ट्रको म त भन्छु मेरुदण्ड चाहिँ कृषक नै हो। र किसान देशको अन्नदाता मात्र त होइनन्, राष्ट्रको समृद्धिको आधार पनि त हुन्। र त्यसैले किसानको आर्थिक सुदृढीकरण बिना विकसित राष्ट्रको सपना पुरा हुनै सक्दैन नि,
1: त्यो त पक्का हो। हजुर,
0: प्रधानमन्त्री किसान सम्मान निधि योजना यही सोचको प्रतिफल त हो, जसले किसानलाई सम्मान, सुरक्षा र आत्मविश्वास प्रदान गर्दै आत्मनिर्भर तथा विकसित भारत निर्माणको यात्रामा महत्त्वपूर्ण भूमिका निर्वाह गरिरहेको छ। यस प्रकार भारतका प्रधानमन्त्री नरेन्द्र मोदी सरकारको विगत 12 वर्षमा यी बाहेक पनि धेरै योजनाहरू सञ्चालन भइरहेछ। ती सबैको उद्देश्य भने 2047 विकसित भारत बनाउने नै रहेको छ। र विकसित भारत बनाउन विशेष रूपमा चार स्तम्भहरू मुख्य रूपमा देखा पर्छन्।
1: हजुर,
0: ती हुन् अब एउटा त सिधै हजुर भए, अब गरिब भयो त्यही कुरा आयो, किसान, युवा भनेको शक्ति भयो, महिला, यिनै त हुन् आधारहरू। त्यसरी नै यी चारै वर्ग आर्थिक रूपमा सशक्त नभएसम्म त विकसित भारतको लक्ष्य हासिल गर्न नै सम्भव छैन। र अब विशेष भारतमा आय, इन्कम वा सम्पत्तिको असमानता, इनइक्वालिटी कति छ भन्ने अनुमान लाउनको लागि विश्व ब्याङ्कको एउटा जिनी सूचकाङ्क, जिनी इन्डेक्स
1: भनिन्छ। जिनी इन्डेक्स चाहिँ के हो?
0: हजुर, जिनी इन्डेक्सले चाहिँ के गर्छ भनेदेखिलाई यो अब भारतको प्रगति कति भयो,
1: हजुर,
0: र गरिबी रेखादेखि कति माथि उठेर गए त्यसको, अनि त्यो असमानता कति चाहिँ दूर हुँदै गयो। अब हाम्रोमा त वर्गभेद छ, आर्थिक विभेद छ, दुनियाँभरको छ, होइन, र त्यसमा कति कमी आउँदै गयो त, र कति चाहिँ मूलधारामा जोडिँदै आउँदैछ भन्ने कुरोको मापन गर्ने एउटा यो जिनी सूचाङ्क हो, जसलाई जिनी इन्डेक्स पनि भनिन्छ। र यो सूचकाङ्कको मान जति कम हुन्छ समाजलाई त्यति समान, इक्वल मानिन्छ, अनि मान जति बढी हुन्छ असमानता त्यति बढी रहेको बुझिन्छ। भनेको मतलब चाहिँ यो सूचकाङ्कले चाहिँ के गर्छ भने जब यो बढ्दै 25, 26, 30, 40, 100 पुग्यो भने त्यो असमानता बढ्दै गरेको देखाउँछ। अब त्यो घटेर आएर जिरोमा आयो भने चाहिँ समानता बढेर गएको देखिन्छ। यसको मापन चाहिँ यसरी गरिएको छ। र हजुर, र विश्व ब्याङ्क वर्ल्ड ब्याङ्कको उपलब्ध पछिल्लो तथ्याङ्क अनुसार भारतको जिनी सूचकाङ्क चाहिँ 25.5 रहेको छ। त्यसको मतलब हो भारतको त्यो विषमता चाहिँ घट्दै घट्दै घट्दै आउँदैछ। र यसको अर्थ भारत मध्यमदेखि कम असमानता भएको देशको समूहमा पर्दैछ। जिनी सूचकाङ्क भनेको अघि मैले भने जिरो, शून्यको नजिक जाँदा चाहिँ समानता बढी र 100 नजिक जाँदा चाहिँ असमानता बढी आउँछ। र हाम्रो त घट्दै आउँदैछ नि।

0: राम्रो गर्दै
1: हजुर। र सन् 2025 प्रकाशित विभिन्न प्रतिवेदनहरूमा विश्व ब्याङ्कको यही तथ्याङ्कका आधारमा भारतलाई विश्वका अपेक्षाकृत समान आय वितरण भएका देशहरूमध्ये एक मानिएको छ र भारतको जिनी सूचकाङ्क 25.5ले चाहिँ भारतमा आय असमानता रहेको भए पनि विश्वका धेरै देशहरूको तुलनामा अपेक्षाकृत कम स्तरको असमानता देखाउँछ र विश्व ब्याङ्क तथ्याङ्क अनुसार भारत चीन र अमेरिकाको जिनी सूचाङ्क पनि हामी हेर्न सक्छौँ।
0: हजुर डाक्टर नकुलजी, देशका किसानहरूको हितसित प्रधानमन्त्री नरेन्द्र मोदीले कहिले सम्झौता गर्नु भएन, त्यो त सर्वविदितै छ। हालै अमेरिकाले उसको देशका कृषि उत्पादहरू भारतमा भित्र्याउन धेरै दबाउ दिए, यहाँसम्म रुससँग तेल खरिद गर्नमाथि कठोर प्रतिबन्ध लगाए। देशका किसान र कृषिका लागि डिजल एउटा अति आवश्यक इन्धन हो। प्रधानमन्त्री मोदी र ट्रम्पको अगाडि नझुक्दा 50% भन्सार कर अर्थात् ट्यारिफ लगाए, तर पनि श्री मोदी झुक्नु भएन अघि। यसबारे के भन्नुहुन्छ तपाईँ?
1: र यसबारे भन्नु पर्दाखेरि जुन चाहिँ भारत र अमेरिकाको एउटा अन्तर्राष्ट्रिय नीति भनौँ न, ट्रम्प सरकारको, र त्यो अमेरिकाले भारतलाई 50% ट्याक्स लाउने, ट्यारिफ लाउने भनेको थियो। त्यस्तै अरू अरू देशहरूमा पनि तर हामीलाई थाहा छ भारत सरकार माननीय प्रधानमन्त्री नरेन्द्र मोदी यसबारेमा किन्चित पछि हटेनन्। उनले चुपचापसितले कसरी हुन्छ भारतलाई स्वनिर्भर बनाउने दिशातर्फ लागि, त्यसो हुँदाखेरि त्यो 50% ट्यारिफलाई उनले स्वीकार गरेन,
0: गर्नु भएन हजुर,
1: होइन गर्नु भएन। र अब त्यो नगर्दा चाहिँ कता चाहिँ उनले फोकस गरे भन्दाखेरि अब भारतको कृषि क्षेत्रमा एमएसपीको, र त्यो एमएसपीको क्षेत्रमा उनले बढी जोड लगाए, लगाउनु भयो। र त्यसरी नै अब विभिन्न अब भारत र अमेरिका अन्य देशसित आयात निर्यात गर्ने त्यो करिडोरहरू पनि बनाउनु थाल्नुभयो। त्यसले गर्दाखेरि एउटा देशप्रति मात्र निर्भर नभएर अन्य देशहरूबाट पनि उनले व्यवसायहरू सामानहरू ल्याउने लाने, होइन
0: एक्सपोर्ट
1: इम्पोर्ट गरेर यसरी भारतलाई स्वनिर्भर बनाउनुपट्टि लाग्नुभयो। त्यस्तै गरेर नेसनल हाइवेहरूको विकास हेर्नुहोस्, आज अन्तर्राष्ट्रिय उसमा जोडिएको छ, स्तरमा जोडिएको छ। त्यसरी नै एक्सप्रेस वेहरू बनिएको छ, डिजिटल मिडियाहरू बनिएको छ। यी सबैले चाहिँ हाम्रो एमएसपीलाई बढाएर लगेको हुनाले गर्दाखेरि अब भारतवर्ष चाहिँ एउटा मजबुत राष्ट्रको मार्गमा अघि बढिरहेको
0: पाइन्छ।
1: हजुर,
0: अब यसमा आउँछ एउटा कुरा अघि, त्यो हो तपाईँको जिएसटी। अब अन्तत डाक्टर नकुलजी, यो जिएसटीले देशलाई के कति टेवा दिएको छ?
1: अब जिएसटीले टेवा दिएको छ भनेको, जिएसटी भने त त्योभन्दा पहिला त भनौँ भने आफ्नो आफ्नो राज्यमा आफ्नो आफ्नो प्रकारको लगाउने प्रक्रिया त्यस्तो थियो, आफ्नो मन परिचितले थियो, त्यसमाथि पनि पसलेहरूले, त्यसमा पनि के अरे इन्डस्ट्रीहरूले आफ्नै, यो विभिन्न प्रकारको आफ्नो आफ्नो प्रकारको थियो। कति सरकारकोमा जम्मा हुन्थ्यो, कति हुन्थेन पनि होला, यो सबैलाई चाहिँ एकीकृत गरेर भारत सबैलाई समेटेर चाहिँ भारतभरिमा जिएसटी मार्फत एउटै ट्याक्स लागू गरिदिएकोले गर्दाखेरि समान रूपमा भारतका जनताहरूले समान रूपमा नै ट्याक्स तिर्नुपर्ने भयो, र यो एउटा ठुलो उपलब्धि नै हो। र यसरी नै अब हाम्रो खेती किसान

0: नै यो कुरा गर्नु पर्दाखेरि 2026-27 को एमएसपी को कुरा गर्नु पर्दाखेरि चाहिँ यहाँ भारतमा धेरै प्रगति भएर गएको देखिन्छ र त्यसको एउटा इन्डेक्स हेर्दाखेरि गहुँ पर्सेन्टेजमा हेर्यौँ भने मार्जिन ओभर कस्ट पर्सेन्टेजमा 109 अहिले 160 पुगेको छ त्यस्तै गरेर बार्ली हेऱ्यो भने 58 पुगेको छ बढेरै गयो मसुर दाल हेऱ्यो भने 89-89 300 पुगिसक्यो होइन अब यो तेलहरूको दाम 93-250 भनेको मतलब चाहिँ यहाँनिर एमएसपी मार्फत चाहिँ कृषिलाई बढावा दिएर भारत चाहिँ एउटा आत्मनिर्भर भारततिर लागिरहेको
1: प्रधानमन्त्रीको त एउटा उसै छ
0: तपाईँको त्यो मिशन
1: मिशनै छ
0: त्यो चाहिँ
1: आत्मनिर्भर
0: भारत बनाउने हजुर
1: हजुर भनेपछि प्रधानमन्त्री नरेन्द्र मोदीको 12 उपलब्धिहरू संक्षिप्तमा भन्नुपर्दा के हुन्
0: प्रधानमन्त्री नरेन्द्र मोदी सरकारका 12 विकास यात्रालाई निहाल्दा सन् 2014-2026 सम्मको 12 भारतमा आर्थिक सुधार डिजिटल क्रान्ति पूर्वाधार विस्तार सामाजिक कल्याण र विश्व कूटनीतिक प्रभावको दृष्टिले महत्त्वपूर्ण कालखण्ड मानिन्छ र यस अवधिमा सरकारले सबका साथ सबका विकास सबका विश्वास र सबका प्रयासको मन्त्रलाई अघि बढाउँदै विभिन्न क्षेत्रमा व्यापक परिवर्तन ल्याउने प्रयास गरिरहेको देखिन्छ र आर्थिक विकासमा विश्वको प्रमुख अर्थतन्त्रहरूमध्ये चाहिँ भारत एक बनेको छ र कर प्रणालीलाई पनि अघि तपाईँले भन्नुभयो त्यसमा त्यो कर प्रणालीलाई पनि सरल बनाउन गुड्स एन्ड सर्भिस ट्याक्स जिएसटी अघि कुरा गर्नुभयो त्यो लागू गरियो अब के भयो भन्दा त उत्पादन क्षेत्रलाई बलियो बनाउन मेक इन इन्डिया र पिएलआई योजनाहरू पनि सञ्चालन गरियो स्टार्टअप र उद्यमशीलतालाई प्रोत्साहन दियो जसका कारण भारत विश्वकै अग्रणी स्टार्टअप केन्द्रहरूमध्ये एक बनिसकेको छ र डिजिटल क्रान्तिमा अघि भनिहाल्यो
1: जाम
0: ट्रिनिटी मार्फत सरकारी सेवाहरू प्रत्यक्ष लाभार्थीहरूसम्म पुर्याइयो
1: अनि
0: पुर्याइँदैछ डिजिटल भुक्तानी प्रणाली युपिआई आज भारतमा हेऱ्यो भने व्यापक रूपमा प्रचलनमा आएको छ यसले विश्वमै उदाहरणीय सफलता हासिल गरिसकेको छ
1: त्यो त पक्का हो युपिआईले त
0: विश्वमै हेर्नुहोस् हरेक बजार एउटा चिया दोकान रिक्सामा पनि हाम्रो यति सहजसितले काम भइरहेको छ र सरकारी सेवाहरूमा पारदर्शिता र भ्रष्टाचार नियन्त्रणमा सहयोग पुगेको छ सामाजिक कल्याणमा प्रधानमन्त्री जनधन योजना मार्फत करोडौँ नागरिकहरूलाई ब्याङ्किङ सेवासँग जोडियो र प्रधानमन्त्री उज्ज्वला योजना अघि कुरा गर्यौँ त्योद्वारा गरिब परिवारलाई ग्यास जडान उपलब्ध गराइयो आयुष्मान भारत मार्फत स्वास्थ्य सुरक्षा विस्तार गरियो आवास शौचालय खानेपानी तथा विद्युत पहुँचमा उल्लेखनीय वृद्धि भएर गयो पूर्वाधार विकासको क्षेत्रमा राजमार्ग रेलमार्ग विमानस्थल बन्दरगाह तथा मेट्रो नेटवर्कको तीव्र विस्तार गरियो वन्दे भारत रेल एक्सप्रेसवे तथा ग्रामीण सडक निर्माणमा उल्लेखनीय प्रगति भएर गएको छ र ऊर्जा र नवीकरण ऊर्जामा भारतले ठुलो लगानी गर्यो कृषि तथा ग्रामीण विकास अन्तर्गत किसान सम्मान निधि योजनाबाट किसानहरूलाई प्रत्यक्ष आर्थिक सहायता प्रदान गरियो सिँचाइ कृषि प्रविधि र ग्रामीण पूर्वाधारमा लगानी बढाइयो स्वयं सहायता समूह एसएचजी र लखपति दिदी अभियान मार्फत ग्रामीण महिलाको आर्थिक सशक्तिकरणमा जोड दिइयो राष्ट्रिय सुरक्षा र विदेश नीतिमा ठुलो परिवर्तन देखियो सीमापार आतंकवाद विरुद्ध कडा नीति अप्नाइयो भारतको अन्तर्राष्ट्रिय प्रतिष्ठा र कूटनीतिक प्रभाव बढेर गएको छ अहिले र G20 जस्ता अन्तर्राष्ट्रिय मञ्चहरूमा भारतले नेतृत्वदायी भूमिका निर्वाह गरिसकेको छ र यसरी

0: वास्तवमा माननीय प्रधानमन्त्री नरेन्द्र मोदी सरकारको विगत 12 वर्षमा भएका विशेष तीन ठूला उद्देश्यहरू मूलत मानिसहरूलाई गरिबीबाट बाहिर निकाल्नु मात्र नभएर मानिसहरूलाई सक्षम बनाउनु, जीवनशैलीमा सुधार ल्याउनु अनि राष्ट्रको विकास गर्नु पनि रहेको देखिन्छ। त्यसरी नै कल्याणकारी परिदृश्यको मेरुदण्ड मजबुत बनाउन मोबाइल फोन र आधार पहिचान मार्फत जनधन योजना सुरु गरियो। धेरै ग्रामीण अनि सहरी गरिबहरूका लागि शून्य ब्यालेन्स खाताहरू खोल्न अनुमति दियो। अहिलेसम्म खाता सङ्ख्या 58 करोड नाघिसकेको छ। अझ महत्त्वपूर्ण कुरा के छ भने यी खाताहरू मध्ये 57% घर परिवारका महिलाहरूको नाममा छन्। त्यसैले अब शून्य ब्याङ्क ब्यालेन्स खातामा मानिसहरूले पैसा जम्मा गर्न थालिसकेका छन्। तिनीहरूले विभिन्न सरकारी योजनाहरूको प्रत्यक्ष लाभ पाइरहेका छन्। साथै यदि कसैको कुनै पेन्सन छ भने, यदि कुनै क्रेडिट छ भने वा निक्षेप अर्थात् लगानी छ भने ती सबै कुरा त्यो खातामा प्रष्ट देखिने भयो। आधार कार्ड जनधन योजनासित जोडिएको हुनाले आधार परिदृश्य पनि अब धेरै हदसम्म व्यापक भएर गएको छ। धेरै मानिसहरूलाई यसमा समेटिएको छ। यसमा मोबाइल पनि जोडिएको छ। मोबाइल मार्फत सम्पूर्ण जन ट्रिनिटीको वित्तीय समावेशीकरण भाग अगाडि बढ्दै गइरहेछ। मूल रूपमा सरकारको कल्याणकारी योजना वित्तीय समावेशीकरण प्रणाली मार्फत लाभार्थीहरूले उपभोग गर्न पाइरहेका छन्। त्यसो त सरकारले पहिले पनि गरिबहरूलाई मद्दत नगरेको त होइन, तर त्यो एउटा सिस्टम प्रणालीमा ठुलो खाडल परेको थियो। पैसा कुनै खातामा पठाइदिए थियो तर कुनै अन्य खातामा पुगिरहेको थियो। जन ट्रिनिटीले यी सबै खाडललाई हटाउन मद्दत गरेको छ। आधार र मोबाइल पहिचान मार्फत अब लाभार्थीहरूलाई सुनिश्चित गरिएको छ र विशेष गरी महिलाहरूलाई लक्षित गरेर अनि बिपिएल घर परिवार र ग्रामीण जनताको निम्ति सरकारी योजनाहरू धेरै छन्। त्यसमा प्रधानमन्त्री उज्ज्वला योजना एउटा यस्तो योजना हो जसले वास्तवमै क्रान्तिकारी परिवर्तन ल्याएको छ। यस योजनाले ग्रामीण महिलाहरूको स्वास्थ्यमा सुधार ल्याएको छ, आर्थिक स्थितिमा सुधार आएको छ। स्पष्ट रूपमा भन्नुपर्दा प्रधानमन्त्री उज्ज्वला योजना अन्तर्गत एलपिजी सिलिन्डरहरू मुख्यत दाउरा प्रयोग गरिने ग्रामीण क्षेत्र अर्धग्रामीण क्षेत्रहरूमा आपूर्ति गर्न हेतु लागू गरिएको एक बृहत योजना हो। विशेष गरी ग्रामीण क्षेत्रमा मानिसहरू भान्साकोठामा अत्यधिक धुवाको कारणले धेरै बिरामी हुन्थे। यस योजनाले गर्दा मानिसहरूको स्वास्थ्यमा अब उल्लेखनीय परिवर्तन आएको छ। वन जङ्गल जोगाउने काम पनि भइरहेको छ। सबैभन्दा ठुलो आधारभूत कुरा भनेको महिलाहरूले दाउरा सङ्कलन गर्न, गाईको गोबर लिन र यस्तै अन्य कामहरूमा बिताउने समय घटाउने उद्देश्यले यस योजना लागू गरिएको हो र यस योजनाले ती घर परिवारहरूमा धेरै बलियो वित्तीय सुरक्षा पनि निम्त्याएको छ। त्यसैले यो सुधारहरूको एक धेरै प्रभावशाली प्याकेज पनि भएको छ।
1: हजुर, 140 करोड भन्दा बढी जनसङ्ख्या भएको भारतमा शासनको स्तर र जटिलतालाई ध्यानमा राख्दै प्रधानमन्त्री नरेन्द्र मोदीको उपलब्धि विशेष रूपमा उल्लेखनीय छ। भारत 140 करोड भन्दा बढी जनसङ्ख्या भएको देश हो तथा भाषा, संस्कृति, धर्म र भूगोलको दृष्टिकोणमा असाधारण विविधताले भरिपूर्ण छ। धेरै देशहरूले राजनीतिक उथुलपुथुल, सरकार र नीतिगत अनिश्चिततामा बारम्बार परिवर्तनहरू देखेको समयमा भारतले नेतृत्व र शासनमा निरन्तरता अनुभव गरेको छ।
0: हजुर,
1: यसले विश्वको सबैभन्दा ठूलो लोकतन्त्रमा लगातार 3 राष्ट्रिय जनादेशहरूमा दिगो सार्वजनिक विश्वासलाई प्रतिबिम्बित गर्दछ। स्वतन्त्र विश्वव्यापी सर्वेक्षणहरूले प्रधानमन्त्री मोदीलाई विश्वका सबैभन्दा लोकप्रिय लोकतान्त्रिक नेताहरूमा निरन्तर स्थान दिएका छन्। उहाँलाई 30 भन्दा बढी देशहरूको सर्वोच्च नागरिक सम्मानले पनि सम्मानित गरिएको छ। राजनीतिक वंशवादको समर्थन

0: नानै प्रधानमन्त्री मोदीको विनम्र सामाजिक आर्थिक पृष्ठभूमिबाट सर्वोच्च निर्वाचित पदमा उदयलाई भारतको लोकतान्त्रिक प्रणालीले प्रदान गर्ने अवसरहरू र सामाजिक गतिशीलताको उदाहरणको रूपमा व्यापक हेरिन्छ। प्रधानमन्त्री मोदीको कार्यकालमा लगभग 25 करोड भारतीयहरू बहुआयामिक गरिबीबाट बाहिर निस्किए र मानिसहरूले डिजिटल सार्वजनिक पूर्वाधार, ठूलो स्तरमा पूर्वाधार विकास, कल्याणकारी वितरणमा सुधार र बहुआयामी सामाजिक आर्थिक प्रगतिको तीव्र विस्तार देखेका छन्। यस अवधिमा भारतले विश्वको सबैभन्दा तीव्र गतिमा बढ्दो प्रमुख अर्थव्यवस्थाको रूपमा आफ्नो स्थितिलाई बलियो बनाएको छ। अग्रणी अर्थव्यवस्थाहरूसित प्रमुख व्यापार सम्झौताहरू गरेको छ र विकास, प्रविधि, जलवायु कार्य र ग्लोबल साउथका प्राथमिकताहरू लगायत विश्वव्यापी मुद्दाहरूमा बढी प्रभावशाली आवाजको रूपमा उभिएको छ। आजको यस चर्चा चौतारी कार्यक्रममा तपाईँले आफ्नो बहुमूल्य समय दिएर हाम्रा श्रोताहरूलाई सरकारको 12 वर्षको कार्यकालमा किसान कल्याणकारी योजनाहरूको सामाजिक कल्याण र किसान कल्याणबारे यति राम्ररी जानकारी राखिदिनुभयो, तपाईँलाई धन्यवाद।
1: हजुरलाई पनि धेरै धेरै धन्यवाद। यहाँहरू सम्पूर्णमा मेरो नमस्कार।

आकाशवाणीका साङ सुनेर बसिरहनुभएका तमाम श्रोताहरूलाई कार्यक्रममा स्वागत तथा अभिवादन जनाउँदै अब प्रस्तुत गर्न लागिरहेछौं फरमाइसी फिल्म गीतको कार्यक्रम तपाईँको अनुरोधमा।

श्रोतालाई कार्यक्रमको पहिलो गीत सुनाइरहेका छौँ फोर्स चलचित्रबाट केके र सुचित्राको आवाजमा। शब्द रहेको छ जावेद अख्तरको अनि सङ्गीत छ हरिश जयराजको। यस गीतलाई अनुरोध पठाउने हाम्रा श्रोताहरू जतुका किशनपुरबाट आलम सवाना, रिजवान इमरान, आलिक शेख, चाँदनी, कैशर हिना, फिरोज र नास प्रवीण, कटियारबाट राजेश भारती, विभा भारती, प्रगति, सञ्जीव आशिष, आरु रमन, राकेश, रश्मि, प्रिया, आदित्य, प्रेरणा, प्रिन्स, साक्षी, सुमन, विवेक, रवि, रंजन र सन्तोष कुमार। यसरी नै सिटोङ मामरिङबाट सारिका शेर्पा, याङजी शेर्पा, लकिमा शेर्पा, तृष्णा मुखिया, शलिमा राई र राधा शेर्पा, गान्धीचोक रोपरबाट हरदेव मिका, बलविन्दर जयतेक अनि मिका विरक, न्यू चम्टा चिया बगान गिर्जा लाइनबाट तोड़का तोसेका, स्वर्णलता, श्रद्धा, अनिरुद्ध, डेमियन, जुलियन, चार्ल्स, बिमल खडिया, मेना खडिया, सुचिता, नीलू, सनिया खडिया अनि अशोक कुमार खड्का, वीर तमो झापा नेपालबाट प्रकाश दोवाल, डब्बु शर्मा र अमित, शिव मन्दिर सुयाबाट अशोक ओम प्रकाश, कमल किशोर र सञ्जय कुमार, गैरीबासबाट अनुराधा रोमा र सञ्जय शर्मा, यसरी नै खरसाङ भानुटोलबाट अनुरोध पठाउनु भएको छ गौरी, तुलसी, मंगलदीप, आदित्य, उर्मिला, मिनर्वा, अच्युत, अर्चना, सौरभ र गणेशले, अनि इलाहाबादबाट विजय, नितिशा र सीता प्रधान, गिद्धपाड़बाट नयनकला खाइबा, भानु खाइबा र वाङदेन। यहाँहरूको अनुरोधमा अब स्वीकार्नुहोस् कार्यक्रमको पहिलो गीत।

अनुरोध गीतको क्रममा अब हजुरलाई कार्यक्रमको अघिल्लो गीत सुनाइरहेछौ। प्रेम रतन धन पायो चलचित्रको गीत पलक मुच्छल र साथीहरूका आवाजमा संगीत रहेको छ हिमेश रेशमियाको अनि शब्द छ इर्शाद कामिलको। यस गीतलाई अनुरोध पठाउने हाम्रा श्रोताहरू पुरानो स्टेशन टोलबाट महेन्द्र प्रसाद, मायानन्द, पुष्पदेवी, सागर, लखनलाल, देवराल, प्रदीप, आशिष, दुर्गा, अरुण, जलेज, रेन्द्र प्रसाद, यसरी नै रमेश कुमार, पार्वती मण्डल र केका भारती पुरानो स्टेशन टोलबाट, सिटोङ नस्पति गाउँबाट सोमबहादुर राई, सरिता, इन्द्रकला र साजन राई, दनसोना भवानीगंजबाट विश्वमन बोसाक, शेखरचन्द्र रवि, हरिप्रसाद र सुन्दर मोहन, किशनगंजबाट विजय, असलम मुन्ना, अरविन्द र लुकमान, सेन्टवेन झील खरसाङबाट बिमला छेत्री, अश्विना, पास्कल छेत्री, युनिस र आरुस, खफ्तावाली गाउँ सौरेनी मिरिकबाट सुबीर, मिलन, प्रवीण, सरोज, कपिल, हिरु, नवीन, अशित र वीरेन, सौरेनी मिरिकबाट शीला, नुरी, हेमा, इरा, रिना, अचला, रेदा र गीतिका, गर्ल्स स्कूल रोड मनिहारीबाट अवधेश गुप्त, भोलु, निलु र विशाल राज, नवगाछिया मुमताज मौला विहारबाट शौकत अन्सारी, जफर अन्सारी, सबीर कुमार, श्रावण कुमार, गौरव कुमार अनि सौरभ कुमार, अनि एमबी रोड खरसाङबाट दोरेती ड्यानियल, डेमिन ड्यानियल, रेजिना बर्नाडेट, ट्रिजा, गर्ल्स स्कूल रोड मनिहारीबाट मोहम्मद जसीम, मोहम्मद प्रवीण, साहिना, तमन्ना, रकीब, कमरान, फरान र संजय कुमार, खरसाङ बजारबाट छिरिङलक्की शेर्पा अनि छिरिङ यल्मो। स्वीकार्नु सिहारको अनुरोधमा कार्यक्रमको अघिल्लो प्रस्तुति।

अमलेसरबाट डोमन ठाकुर, सुमन ठाकुर, मिथिलेश तार्नी, सुरज, रियांश र ज्योति, चिम्नी बस्तीबाट शाइल देवान अनि माता पिता, नागरी फार्मबाट शान्ता तामाङ अनि परिवारका अन्य सदस्यहरू, यसरी नै रजखर बजारबाट मोहम्मद शरीफ, मोहम्मद मोहसिन जमील, अफजाल प्रकाश कुमार र दिलीप कुमार, पुस्तकालय रोड फारबिसगंज बिहारबाट शम्भु कुमार गुप्त, कुन्ती देवी, प्रेम कुमार गुप्त, कृष्ण कुमार गुप्त, नन्दकिशोर पञ्चानन्द, सिराज अन्सारी, राजा स्वराव, तरणम तबसुम इख्तियार र प्रदीप कुमार, अप्पर सिरुबारी खरसाङबाट सुषमा सिंह, एसएम दर्ना, संयम शिला, पुष्प छेत्री र करुणा, कुर्सेला तीनधारियाबाट ललन कुमार, प्रभा देवी, कुमार केतु, मनीष कुमार, गौतम कुमार, स्नेहलता, मीरा कुमारी, मधु कुमारी, अशोक प्रसाद, राहुल र प्रिया, अनि विलाई छत्तीसगढ़बाट मुकेश शर्मा, सरिता, गौरव अनि गरिमा। यहाँहरूको अनुरोधमा अब स्वीकार्नुहोस् कार्यक्रमको अघिल्लो प्रस्तुति। अंकित तिवारीको आवाजमा शब्द रहेको छ सन्दीप नाथको।

श्रोताहरूले हाम्रो कार्यक्रम दार्जिलिङ एफएम 100.2 मेगाहर्ज अनि न्युज अन एयर एपमा पनि सुन्न सक्नुहुनेछ।

हस्त श्रोताहरू, यस गीतको अन्त साथै अनुरोध गीतको कार्यक्रम यही पूरा गरिन्छ। हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेका छौं।

यो आकाशवाणी हो। आरती ठकुरीबाट सुन्नुहोस् दिउँसो एक बजीको मुख्य समाचार। प्रधानमन्त्री नरेन्द्र मोदीले लोकसभाका नेता प्रतिपक्ष राहुल गान्धीलाई उहाँको जन्मदिवसको बधाई दिनुभएको छ। सोशल मीडिया पोस्टमा श्री मोदीले गान्धीको सुस्वास्थ्य अनि दीर्घायुको कामना गर्नुभएको छ। लोकसभा अध्यक्ष ओम बिरलाले पनि राहुल गान्धीलाई जन्मदिनको शुभकामना दिनुभयो। सरकारले अनलाइन प्रसारित भइरहेको एक फर्जी भिडियोको खण्डन गरेको छ, जसमा केन्द्रीय रक्षा मन्त्री राजनाथ सिंहलाई एक निवेश प्लेटफर्मको समर्थन गरेको गलत रूपमा देखाइएको छ। भारतले संयुक्त राष्ट्र मानवाधिकार परिषदमा पाकिस्तानको कडा शब्दमा आलोचना गर्दै सिन्धु जल सन्धिलाई पुरानो अनि वर्तमान परिस्थितिहरूको प्रतिकूल बताएको छ। प्रधानमन्त्री कार्यालयमा राज्यमन्त्री डाक्टर जितेन्द्र सिंहले जम्मू कश्मीरको कठुवा जिल्ला चाँडै नै दिल्ली अमृतसर कटरा एक्सप्रेस करिडोरसित जोडिने बताउनु भएको छ। भारतको एलएनजी ट्याङ्कर दिशा रणनीतिक रूपले महत्वपूर्ण हर्मोज जलडमरू मध्यलाई पार गरी सफलतापूर्वक गुजरातको दहेज बन्दरगाह आइपुगेको छ। आज राष्ट्रिय पठन दिवस हो। यो दिन प्रतिवर्ष केरलममा पुस्तकालय आन्दोलनका जनक पुथुवायल नारायण पनिकरको जयन्तीको उपलक्ष्यमा मनाइन्छ। मिजोरमको 8,75,000 मतदाताहरूको 95% भन्दा अधिक गणना प्रपत्रहरूको डिजिटलीकरण पूरा भएको छ अनि चलिरहेको राष्ट्रव्यापी विशेष गहन पुनरीक्षण एसआईआरमा अन्य राज्यभन्दा अघि रहेको छ। जोरम पीपुल्स मुभमेन्टका उम्मेद्वार के ललत लुवाङ किमाले मिजोरमबाट राज्यसभा सीट हासिल गर्नुभएको छ। उहाँले हिजो विधानसभामा भएको राज्यसभा चुनावमा मिजो नेशनल फ्रन्टका उम्मेद्वार जोथाङ संगी हमारलाई 16 भोटले पराजित गर्नुभयो। फिफा फुटबल विश्वकपमा आज मेक्सिकोले दक्षिण कोरियालाई 1-0 पराजित गर्दै नकआउट राउण्ड पुग्ने पहिलो देश बनेको छ। आकाशवाणीबाट प्रमुख समाचार पूरा भयो। फेरि उपस्थित हुनेछौ समाचारको साथमा। अहिले 2:40 सुन्दै गर्नुहोस् आकाशवाणी।

आकाशवाणीको नेपाली प्रसारण सेवाबाट श्रोताले सुन्दै हुनुहुन्छ लोकनी आधुनिक गीत। पहिलो गीत हजुरले सुन्नुभयो सरन छिनामको शब्द अनि सङ्गीत रचनामा कुन्ती मोक्तानको शर्मा।

यो आकाशवाणी हो। आरती ठकुरीबाट सुन्नुहोस् समाचार। सुरुमा मुख्य समाचार। राष्ट्रपति द्रौपदी मुर्मूले 2047 राष्ट्रिय लक्ष्यभन्दा धेरै अगाडि नै भारतले सिकल सेल रोग उन्मूलन गर्ने विश्वास व्यक्त गर्नुभयो। प्रधानमन्त्री नरेन्द्र मोदी भोलिदेखि ओडिसा र पश्चिम बंगालको भ्रमणमा जानुहुनेछ। केन्द्रीय गृहमन्त्री अमित शाहले देशका प्रत्येक नागरिकलाई

0: संविधानद्वारा ग्यारेन्टी गरिएका अधिकारहरूको उपभोग गर्न फौजदारी न्याय प्रणालीलाई उपयुक्त माध्यम बनाउने समय आएको बताउनु भएको छ। केन्द्रीय स्वास्थ्य मन्त्री जगत प्रकाश नड्डाले विश्व सिकल सेल जागरूकता दिवसको अवसरमा स्वास्थ्य र समतामूलक राष्ट्र निर्माण गर्ने सरकारको प्रतिबद्धता दोहोर्याउनुभयो र फिफा विश्वकप फुटबल प्रतियोगितामा आज मेक्सिकोले दक्षिण कोरियालाई 1-0 पराजित गरेको छ। राष्ट्रपति द्रौपदी मुर्मूले 2047 राष्ट्रिय लक्ष्यभन्दा धेरै अगाडि नै भारतले सिकल सेल रोग उन्मूलन गर्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले यस आनुवंशिक रक्त विकारको बारेमा विशेष गरी आदिवासी समुदायहरूमा जागरूकता जगाउन समन्वित प्रयासहरूका लागि आह्वान गर्नुभयो। राष्ट्रपति द्रौपदी मुर्मूले आज विश्व सिकल सेल दिवसको अवसरमा मध्यप्रदेशको ओमकारेश्वरमा आयोजित राज्य स्तरीय कार्यक्रमलाई सम्बोधन गर्नुभयो। यस अवसरमा राज्यपाल मंगुभाई पटेल र मुख्यमन्त्री मोहन यादव पनि उपस्थित हुनुहुन्थ्यो। कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै राष्ट्रपति द्रौपदी मुर्मूले सिकल सेल एनिमिया उन्मूलनको लागि राष्ट्रिय अभियान अन्तर्गत राज्य सरकारको उपलब्धिहरूको प्रशंसा गर्नुभयो। राष्ट्रपतिले यस अभियान अन्तर्गत राज्यले धेरै मोर्चाहरूमा उल्लेखनीय प्रगति गरेको बताउनुभयो। राष्ट्रपतिले 2023 राष्ट्रिय अभियानको शुरूआतमा निर्धारित प्रमुख लक्ष्यहरूमध्ये एक सामूहिक स्क्रिनिङ रहेको र यो लक्ष्य निर्धारित समयभन्दा अगाडि नै हासिल भएकोमा सन्तुष्टिको कुरा रहेको बताउनुभयो।
1: राष्ट्रिय सिकल सेल एनिमिया उन्मूलन मिशन के अंतर्गत मध्य प्रदेश ने जो बहुआयामी उपलब्धियां हासिल की है इसके लिए मैं राज्य सरकार की सराहना करती हूँ। वर्ष 2023 राष्ट्रीय मिशन का शुभारंभ करते समय जो अनेक बड़े लक्ष्य देश के सामने रखा गए थे उनमें से स्क्रीनिंग का लक्ष्य समय से पहले ही पूरा हो गया है। 9000 शिशुओं से लेकर 40 वर्षों की आयु तक के 7 करोड़ से ज्यादा लोगों की स्क्रीनिंग का लक्ष्य पूरा हो चुका है।
0: आदिवासी मामिला अनुसूचित जाति कल्याण चिकित्सा शिक्षा जनस्वास्थ्य र आयुष लगायत विभिन्न विभागहरूले स्वास्थ्य सेवा जागरूकता अभियान र सिकल सेल बिरामीहरूका लागि कार्यान्वयन भइरहेका कल्याणकारी योजनाहरूको बारेमा जानकारी प्रस्तुत गरे। प्रदर्शनीमा आदिवासी क्षेत्रहरूमा सञ्चालित मोबाइल मेडिकल एकाइहरूको काम पनि प्रदर्शन गरिएको थियो। आफ्नो भ्रमणको अर्को चरणमा राष्ट्रपति द्रौपदी मुर्मू ओडिसाको राईरङ्गापुरको यात्रा गर्नुहुनेछ, जहाँ उहाँले धेरै विकास परियोजनाहरूको उद्घाटन गर्नुहुनेछ। प्रधानमन्त्री नरेन्द्र मोदी भोलिदेखि ओडिसा र पश्चिम बंगालको भ्रमणमा जानुहुनेछ। राष्ट्रपति द्रौपदी मुर्मू पनि प्रधानमन्त्रीको एक दिवसीय ओडिसा भ्रमणमा सामेल हुनुहुनेछ। राष्ट्रपति र प्रधानमन्त्रीले मयूरभञ्ज जिल्लाको पहाडपुर गाउँको भ्रमण गर्नुहुनेछ र सन्थाल जहेरा र हो जहेरा शिव केन्द्र र पहाडपुर स्कूलको पवित्र बगैँचामा प्रार्थना गर्नुहुनेछ। पछि उहाँहरूले मयूरभञ्ज जिल्लाको रैरङपुरमा ओडिसा सरकारको 2 वर्षको वार्षिक उत्सवको उपलक्ष्यमा आयोजित कार्यक्रममा भाग लिनुहुनेछन्। कार्यक्रमको क्रममा उहाँहरूले 47,000 करोड रुपियाँभन्दा बढी मूल्यका विभिन्न विकास परियोजनाहरूको उद्घाटन र शिलान्यास गर्नुहुनेछन्। यी परियोजनाहरूले ऊर्जा, औद्योगिक पूर्वाधार, सड़क सम्पर्क, पिउने पानी, स्वास्थ्य, शिक्षा, पर्यटन र सिंचाई लगायतका प्रमुख क्षेत्रहरूलाई समेट्नेछन्। पश्चिम बंगालको आफ्नो 2 दिने भ्रमणको क्रममा श्री मोदी भोलि हुगली जिल्लाको तारकेश्वरमा पश्चिम बंगाल दिवस समारोहमा भाग लिनुहुनेछ। उहाँले पश्चिम बंगालमा धेरै विकास परियोजनाहरूको शुरूआत, समर्पण र शिलान्यास गर्नुहुनेछ। श्री मोदीले प्रधानमन्त्री किसान सम्मान निधिको 23 किस्ता जारी गर्नुहुनेछ। यस किस्ता अन्तर्गत देशभरका 94 करोड़भन्दा बढी किसानहरूको ब्याङ्क खातामा सिधै 18,880 करोड रुपियाँभन्दा बढी रकम हस्तान्तरण गरिनेछ। यसका साथै उहाँले पश्चिम बंगालमा धेरै महत्वपूर्ण केन्द्रीय कृषि योजनाहरू शुरू गर्नुहुनेछ। यी योजनाहरूमा प्रधानमन्त्री फसल बीमा योजना, डिजिटल कृषि मिशन अन्तर्गत कृषि स्ट्र्याक, प्राकृतिक खेतीमा राष्ट्रिय मिशन र प्रधानमन्त्री धन धन्य कृषि योजना समावेश छन्। आइतबार प्रधानमन्त्री बिहान 6:30 कोलकातामा 12 अन्तर्राष्ट्रिय योग दिवस समारोहमा भाग लिनुहुनेछ। प्रधानमन्त्री नरेन्द्र मोदीले लोकसभामा विपक्षी दलका नेता राहुल गान्धीलाई उहाँको जन्मदिनमा शुभकामना दिनुभएको छ। सामाजिक सञ्जालमा पोस्ट गर्नुहुँदै श्री मोदीले उहाँको सुस्वास्थ्य र दीर्घायुको कामना गर्नुभएको छ। लोकसभा अध्यक्ष ओम बिरलाले पनि श्री गान्धीलाई जन्मदिनको शुभकामना दिनुभएको छ। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नको लागि सोसियल मीडिया ह्यान्डल एक्समा @AIRNews खरसियोङ अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। अब सुन्नुहोस् रहल समाचार। केन्द्रीय गृहमन्त्री अमित शाहले देशका प्रत्येक नागरिकलाई संविधानद्वारा ग्यारेन्टी गरिएका अधिकारहरूको

0: उपभोग गर्न फौजदारी न्याय प्रणालीलाई उपयुक्त माध्यम बनाउने समय आएको बताउनु भएको छ। नयाँ दिल्लीमा आयोजित 26 अखिल भारतीय फिङ्गर प्रिन्ट सम्मेलन 2026 सम्बोधन गर्नुहुँदै उहाँले देशको प्रणाली रूपान्तरण हुँदै गएको र समकालीन आवश्यकताहरू पूरा गर्न व्यवस्थित रूपमा अध्यावधि गरिएको बताउनु भएको छ। राष्ट्रिय स्वचालित फिङ्गर प्रिन्ट पहिचान प्रणालीको बारेमा बोल्नुहुँदै श्री शाहले भन्नुभयो, धेरै उदाहरणहरू छन् जहाँ यो प्रणालीले सबैभन्दा जटिल मुद्दाहरूलाई पनि सरल बनाउन धेरै मद्दत गरेको छ। हाल यसको क्षमता केवल 10% मात्र प्रयोग गरिन्छ। उहाँले यसको प्रयोग केवल अपराधीहरू पत्ता लगाउनमा मात्र सीमित हुनु नहुने बताउनुभयो। गृहमन्त्रीले जोड दिनुभयो, एनएएफआईएसको सफलता प्रत्येक अपराध स्थलबाट संकलन गरिएका फिङ्गर प्रिन्टहरूद्वारा यसको डाटा बेसलाई समृद्ध बनाउनमा पूर्ण रूपमा निर्भर गर्दछ। यसलाई दुई खण्डीय दृष्टिकोणको रूपमा वर्णन गर्नुहुँदै उहाँले भन्नुभयो, यो प्रणाली अपराधीहरू पहिचान गर्न अत्याधिक प्रभावकारी भए पनि व्यापक डेटा निरन्तर उत्पन्न भएमा मात्र यो सफल हुन सक्छ। उहाँले जाँच र अभियोजनदेखि अन्तिम दोषी ठहरसम्म कानूनी प्रक्रियाको प्रत्येक चरणमा प्रविधिलाई प्रभावकारी रूपमा एकीकृत गर्ने आवश्यकतामा जोड दिनुभयो।
1: हमारा लक्ष्य बहुत स्पष्ट है, अपराधी कितना भी चतुर हो वह कानून और विज्ञान की संयुक्त शक्ति के सामने बचना नहीं चाहिए। वैज्ञानिक जांच, समयबद्ध अभियोजन और इंटीग्रेटेड क्रिमिनल जस्टिस सिस्टम, इसका उपयोग कर हमने क्राइम कंट्रोल करना है। क्राइम करने से दंड मिलता है, ये भाव जब खड़ा होता है तो अपराध को रोकने के लिए बहुत बड़ी सफलता मिलती।
0: केन्द्रीय स्वास्थ्य मन्त्री जगत प्रकाश नड्डाले विश्व सिकल सेल जागरूकता दिवसको अवसरमा स्वस्थ र समतामूलक राष्ट्र निर्माण गर्ने सरकारको प्रतिबद्धता दोहोर्याउनुभयो। सामाजिक सञ्जालमा पोस्ट गर्नुहुँदै श्री नड्डाले राष्ट्रिय सिकल सेल एनिमिया उन्मूलन अभियान अन्तर्गत 7,19,00,000 बढी मानिसहरूको जाँच गरिएको र तीमध्ये 20,00,000 बढीमा लक्षणहरू देखिएको बताउनुभयो। उहाँले यो अभियान अन्तर्गत 2,46,000 बढी सिकल सेल बिरामीहरूको उपचार गरिएको र 4,00,000 बढी सिकल सेल कार्डहरू वितरण गरिएको बताउनुभयो। श्री नड्डाले भन्नुभयो, यी उपलब्धिहरूले विशेष गरी आदिवासी र कमजोर जनसङ्ख्यामा प्रारम्भिक पहिचान, समयमै उपचार, आनुवंशिक परामर्श र व्यापक हेरचाह सुनिश्चित गर्ने सरकारको सामूहिक प्रयासहरूलाई प्रतिबिम्बित गर्दछ। उहाँले नागरिकहरूलाई 2047 सार्वजनिक स्वास्थ्य चुनौतीको रूपमा सिकल सेल रोग उन्मूलन गर्ने साझा लक्ष्यतर्फ सँगै काम गर्न आग्रह गर्नुभयो। राष्ट्रिय परीक्षण एजेन्सीले आइतबार हुने निट युजी पुनः परीक्षामा सहभागी हुने उम्मेद्वारहरूको लागि आधिकारिक वाट्सएप सञ्चार च्यानल सुरु गरेको छ। एनटीएले स्पष्ट पारेको छ, सबै आधिकारिक वाट्सएप सन्देशहरू यसको प्रमाणित नम्बर 9178279802 मार्फत मात्र पठाइनेछ। एजेन्सीले उम्मेद्वारहरूलाई एनटीएबाट आएको भनी कुनै पनि सन्देश विश्वास गर्नु अघि निलो प्रमाणीकरण चिन्ह र राष्ट्रिय परीक्षण एजेन्सी नाम जाँच गर्न सल्लाह दिएको छ। दिल्ली उच्च अदालतले 21 जुनमा हुने निट युजी पुनः परीक्षा अगाडि टेलिग्राम एपलाई अस्थायी रूपमा प्रतिबन्ध लगाउने केन्द्र सरकारको निर्णयलाई यथावत राखेको छ। अदालतले यो कदम कानून अनुसार भएको बताएको छ। 1 जुलाईदेखि लागू हुने विकास भारत रोजगार तथा जीविकोपार्जन मिशन भिबीजी रामजी ऐन 2025 कार्यान्वयनमा सहयोग गर्न सरकारले देशभर 100 बढी क्षेत्रीय अधिकारीहरू खटाउनेछ। फिफा विश्वकप फुटबल प्रतियोगितामा आज मेक्सिकोले दक्षिण कोरियालाई 1-0 पराजित गरेको छ। यो जितसँगै मेक्सिको नकआउट चरणमा पुग्ने पहिलो देश बनेको छ। यो समाचार युट्युबमा @AIR कर्सियङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अन्तमा सुन्नुहोस् प्रमुख समाचार पुनः एकचोटि। राष्ट्रपति द्रौपदी मुर्मूले 2047 राष्ट्रिय लक्ष्यभन्दा धेरै अगाडि नै भारतले सिकल सेल रोग उन्मूलन गर्ने विश्वास व्यक्त गर्नुभयो। प्रधानमन्त्री नरेन्द्र मोदी भोलिदेखि ओडिसा र पश्चिम बंगालको भ्रमणमा जानुहुनेछ। केन्द्रीय गृहमन्त्री अमित शाहले देशका प्रत्येक नागरिकलाई संविधानद्वारा ग्यारेन्टी गरिएका अधिकारहरूको उपभोग गर्न फौजदारी न्याय प्रणालीलाई उपयुक्त माध्यम बनाउने समय आएको बताउनु भएको छ। केन्द्रीय स्वास्थ्य मन्त्री जगत प्रकाश नड्डाले विश्व सिकल सेल जागरूकता दिवसको अवसरमा स्वस्थ र समतामूलक राष्ट्र निर्माण गर्ने सरकारको प्रतिबद्धता दोहोर्याउनुभयो र फिफा विश्वकप फुटबल प्रतियोगितामा आज मेक्सिकोले दक्षिण कोरियालाई 1-0 पराजित गरेको छ। आकाशवाणीबाट समाचार पूरा भयो, फेरि उपस्थित हुनेछौ समाचारको साथमा। अहिले 3:15 सुन्दै गर्नुहोस् आकाशवाणी।
2: समाचारको प्रसारणपछि अब श्रोतालाई सुनाउने छौ लोकगीत।

0: सरिता गुरुङ अञ्जली प्रधान अनुसुनार अजनेश राई र नरेन्द्र गुरुङको समूह शर्मा सुन्दै हुनुहुन्थ्यो लोकगीत।
1: अब प्रस्तुत छ समसामयिक समीक्षा। विषय रहेको छ प्रधानमन्त्रीले G7 शिखर सम्मेलनमा भारतको विकास कथालाई प्रकाश पार्नुभयो। आलेख विदेश सेवा डेस्क एनएसडी आकाशवाणी, अनुवाद तथा वाचिका सपिता छेत्री। प्रधानमन्त्री नरेन्द्र मोदीले 17 जुन 2026 फ्रान्सको इभियनमा G7

शिखर सम्मेलनमा सबैका लागि सन्तुलित साझा र दिगो आर्थिक वृद्धिलाई पुनर्जीवित गर्ने सम्बन्धी आउटरिच सत्रलाई सम्बोधन गर्नुभयो। साझा र दिगो विकासमा शिखर सम्मेलनको ध्यान केन्द्रित गर्ने कुराको प्रशंसा गर्नुहुँदै प्रधानमन्त्रीले भन्नुभयो कि विश्वले अनिश्चितताको सामना गरिरहेको समयमा दिगो विकासको सन्देश विश्वव्यापी रूपमा राम्रोसँग प्राप्त हुनेछ। उहाँले भन्नुभयो कि विकासको अर्थ जीडीपी वा व्यापार तथ्याङ्क मात्र होइन तर सबैको समावेशीकरण र कल्याणमा वास्तविक प्रभाव पार्नु हो। यस सन्दर्भमा उहाँले सबका साथ सबका विकास सबका विश्वास सबका प्रयासको सिद्धान्तमा आधारित भारतको समावेशी विकास कथालाई जोड दिनुभयो। प्रधानमन्त्रीले भन्नुभयो कि भारतको समावेशी विकासको मन्त्रले यसको अन्तर्राष्ट्रिय संलग्नतालाई पनि निर्देशित गर्यो, जुन एक पृथ्वी एक परिवार एक भविष्यको आदर्श वाक्यको साथ यसको G20 अध्यक्षतामा उपयुक्त रूपमा प्रतिबिम्बित भयो। उहाँले अझ भन्नुभयो कि समान दृष्टिकोणले आपूर्ति श्रृङ्खलाहरू बलियो बनाउन लगानी र रोजगारीका अवसरहरू सृजना गर्न र नवीनतालाई बढावा दिन भारत मध्य पूर्व युरोप आर्थिक करिडोरको अवधारणालाई निर्देशित गर्यो। विश्वव्यापी दक्षिणमा संकट र द्वन्द्वको प्रतिकूल प्रभावलाई बुझाउँदै उनले तिनीहरूको बोझ कम गर्न अन्तर्राष्ट्रिय एकताको लागि आह्वान गरे। उनले विकासशील देशहरूको लागि आर्थिक लचिलोपन निर्माण गर्न अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरूले समर्थन संयन्त्रहरू विकास गर्नुपर्ने सुझाव दिए। उहाँले अफ्रिका ल्याटिन अमेरिका र प्रशान्त टापु देशहरूलाई जोड्ने आईएमईसीको लाइनमा कनेक्टिभिटी परियोजनाहरू विचार गर्न पनि आह्वान गरे। यो दृष्टिकोणलाई साकार पार्न प्रधानमन्त्रीले G7 पुँजी भारतको प्रतिभा र विश्वव्यापी दक्षिणको स्वामित्वलाई संयोजन गर्ने कनेक्टिभिटी र व्यापारलाई गति दिन अन्तर्राष्ट्रिय परिचालन साझेदारी वा इम्प्याक्ट सृजना गर्ने सुझाव दिनुभयो। प्रधानमन्त्रीले स्थिर भरपर्दो र समृद्ध विश्वव्यापी अर्थतन्त्रप्रति भारतको प्रतिबद्धता दोहोऱ्याउनुभयो अनि भन्नुभयो एकीकरण साझेदारी र साझा प्रगतिमा यसको विश्वासले G7 सदस्यहरू र अन्य धेरै देशहरूसँग व्यापार सम्झौताहरूमा प्रवेश गरेको छ। प्रधानमन्त्रीले फ्रान्सको इभियनमा G7 शिखर सम्मेलनमा सुरक्षित छिटो र कुशल तरिकाले कृत्रिम बुद्धिमत्ता एआई कार्यान्वयन सम्बन्धी आउटरिच सत्रलाई पनि सम्बोधन गर्नुभयो। श्री मोदीले कृत्रिम बुद्धिमत्ता मानव सभ्यताको मार्ग रूपान्तरण गर्ने क्षमता भएको क्रान्तिकारी शक्ति हो तर यसले मानिसहरूलाई पनि सशक्त बनाउनुपर्ने कुरामा जोड दिनुभयो। उहाँले उल्लेख गर्नुभयो कि भारतले हालै यस व्यापक दृष्टिकोणका साथ एआई प्रभाव शिखर सम्मेलनको आयोजना गरेको छ। एआईको लागि भारतको मानव केन्द्रित वा मानव दृष्टिकोणको रूपरेखा प्रस्तुत गर्नुहुँदै उहाँले भन्नुभयो यो प्रविधि समावेशिता सुरक्षा र सार्वजनिक हितको सिद्धान्तहरूमा आधारित हुनुपर्छ। भारतले सधैँ साइबर स्पेसलाई विश्वव्यापी सार्वजनिक हितको रूपमा हेरेको कुरा उल्लेख गर्नुहुँदै प्रधानमन्त्रीले जोड दिँदै भन्नुभयो लोकतान्त्रिक देशहरूले एआई मोडलहरूमा पहुँच पाउनुपर्छ जसले उनीहरूको महत्वपूर्ण सूचना पूर्वाधार सुरक्षित गर्न र साइबर खतराहरूसँग लड्न मद्दत गर्न सक्छ। उहाँले सुरक्षा गति र दक्षतालाई एकैसाथ सम्बोधन गर्ने एआई विकासको लागि एकीकृत दृष्टिकोणको लागि आह्वान गरे। यस सन्दर्भमा उहाँले चार सुझाव दिए। एआई प्रणाली सुरक्षितद्वारा डिजाइन हुनपर्छ। एआई कार्यान्वयन गर्न साझा मापदण्ड परीक्षण ढाँचा र नियामक दिशानिर्देशहरू हुनपर्छ। डिप फेक गलत जानकारी र साइबर धोखाधड़ी विरूद्ध लड्न प्रभावकारी विश्वव्यापी सहयोग हुनपर्छ र समावेशी सुधार संसार सुनिश्चित गर्न एआई का फाइदाहरू ग्लोबल साउथका देशहरूमा पुग्नपर्छ।

प्रस्तुत गीत हजुरले सुन्दै हुनुहुन्थ्यो भूपेन हजारिकाको आवाजमा चलचित्र रुदालीबाट। शब्द रचना थियो गुलजारको अनि संगीत रचना थियो गायक स्वयंको।

अन्तिम गीत हजुरले सुन्दै हुनुहुन्थ्यो आँखो कि गुस्ताकिया चलचित्रबाट विशाल मिश्रको आवाजमा। अब समय भएको छ

यो आकाशवाणी हो, अब रोशनी छेत्रीबाट समाचार सुन्नुहोस्। सिक्किमको गान्तोकमा जारी विशेष गहन पुनरीक्षण एसआईआर 2026 अन्तर्गत अहिलेसम्म 99.63% गणना फारमहरू वितरण गरिएको छ। प्रतिवेदन अनुसार 1,22,240 कुल

मतदाताहरूको तुलनामा सिक्किममा 121,783 गणना फारमहरू वितरण गरिएका छन्। गणना फारमहरूको 93.20% डिजिटलाइजेशन भएको छ, जसमध्ये अहिलेसम्म 65,028 फारमहरू डिजिटलाइजेशन गरिएका छन्। एसआईआर 2026 कार्यक्रम अन्तर्गत नाम्ची जिल्लाले उल्लेखनीय प्रगति गरेको छ। गणना फारमको वितरण पूरा हुन लागेको छ भने डिजिटलीकरण प्रक्रिया स्थिर रूपमा अगाडि बढिरहेको छ। जारी गरिएको पछिल्लो प्रतिवेदन अनुसार जिल्लाले गणना फारमहरूको 99.84% वितरण हासिल गरेको छ, जसमा 110,651 मतदाताहरूमध्ये 110,471 फारम वितरण गरिएका छन्। साथै गणना फारम डिजिटलीकरण गरिएको छ, जुन समग्र अभ्यासको 49.76% हो। व्यापक निर्वाचन कवरेज सुनिश्चित गर्न बीएलओहरूले घर घरमा व्यापक पहुँच सञ्चालन गर्न जारी राखेका छन्। संशोधन अभ्यासमा उनीहरूको सहभागितालाई सहज बनाउन वरिष्ठ नागरिक, दिव्याङ्ग व्यक्तिहरू र दुर्गम क्षेत्रहरूमा बसोबास गर्ने मतदाताहरूमा विशेष ध्यान केन्द्रित गरिएको छ। मिजोरममा 8,75,000 मतदाताहरूको 95% भन्दा अधिक गणना प्रपत्रहरूको डिजिटलीकरण पूरा भएको छ अनि चलिरहेको राष्ट्रव्यापी विशेष गहन पुनरीक्षण एसआईआरमा अन्य राज्यभन्दा अघि रहेको छ। राज्यको संयुक्त मुख्य चुनाव अधिकारी एथेल रोन्थाङ पुईले हिजोसम्म राज्यमा 8,35,000 भन्दा बढी मतदाताहरूको गणना प्रपत्रको डिजिटलीकरण भएको बताउनुभयो। उहाँले भन्नुभयो, चम्फाई, शेरशिव र खजल सहित राज्यका 11 जिल्लाहरूमा 100% डिजिटलीकरण भएको छ तथा दक्षिणी सिहामा 99.92% अनि सैतुल जिल्लामा 99.76% भन्दा अधिक डिजिटलीकरण पूरा भएको छ। आइजोल जिल्लामा डिजिटलीकरणको धेरै दर सबैभन्दा कम 90.75% दर्ता गरिएको छ। मिजोरममा एसआईआरको सुरुवात पछिल्लो महिना 20 तारिक भएको थियो, जुन 28 जुनमा सम्पन्न हुनेछ। जोरम पिपल्स मुभमेन्ट जेटपीएमका के ललत लुवाङ किमा मिजोरमबाट राज्यसभा सीटमा निर्वाचित हुनुभएको छ। उहाँले हिजो विधानसभामा राज्यसभा चुनावमा मिजो नेशनल फ्रन्टका उम्मेद्वार जोथा सङ्गी हमारलाई 16 भोटले पराजित गर्नुभयो। विधानसभाका 40 सदस्यहरूमध्ये 36 मतदान गरेका थिए, जसमा ललत लुवाङ किमालाई 26 भोट प्राप्त भएको थियो, जबकि जोथा सङ्गी हमारलाई मात्र 10 भोट प्राप्त भयो। श्री ललत लुवाङ किमाले आफ्नो जितपछि मिजोरम सरकारसित मिलेर काम गर्ने अनि सरकारको विभिन्न पहलहरूको सफल कार्यान्वयन सुनिश्चित गर्न हर सम्भव प्रयास गर्ने बताउनुभयो। मणिपुरमा एक गुप्त सूचनाको आधारमा सुरक्षा बलहरूले व्यापक तलासी अभियान चलाइरहेका छन्। अभियान अवधि सुरक्षा बलहरूले विभिन्न भूमिगत संगठनहरूका 10 सक्रिय सदस्यहरूलाई पक्राउ पनि गरेका छन् अनि एक अपहृत व्यक्तिलाई सफलतापूर्वक रिहा गराएका छन्। पुलिस सूत्र अनुसार इम्फाल पूर्व जिल्लाको धेरै स्थानबाट केसीपीका 4 सक्रिय सदस्यहरूलाई पक्राउ गरिएको छ। बलजफ्ती वसुली अनि हतियारको अवैध आपूर्तिमा सामेल केसीपीका 4 अन्य सक्रिय सदस्यहरूलाई पनि हिजो काङचिङ जिल्लाको विभिन्न स्थानबाट पक्राउ गरिएको छ। यस अतिरिक्त सुरक्षा बलले 16 अनि 17 जुन 2026 इम्फाल पूर्व र विष्णुपुर जिल्लाबाट आरपीएफ, पीएलए अनि केसीपीको 1-1 सक्रिय सदस्यलाई पक्राउ गरेको छ। मिजोरमका मुख्यमन्त्री लाल दोहोमाले राज्यमा कानून व्यवस्था सुदृढ पार्ने उद्देश्यले 219 नयाँ पुलिस वाहनहरूलाई हरियो झण्डा देखाएर प्रस्थान गराउनुभयो। राज्य अनि केन्द्र शासित प्रदेशहरूलाई पुलिस आधुनिकीकरण सहायता योजना अन्तर्गत वाहनहरू खरिद गरिएको थियो। यस योजनाको उद्देश्य गतिशीलतालाई बल दिन, परिचालन दक्षतामा सुधार ल्याउन अनि राज्यमा सेवा वितरणलाई बढावा दिनु हो। यसका साथै समाचार पूरा भयो।

अभिवादन म सञ्जलिका सुप्रिनाको तर्फबाट। श्रोता, आजको विश्वमा हामी कार्यक्रममा सुनौ नेपाली फुटबलका चर्चित भूतपूर्व कप्तान अनिल गुरुङको जीवनी। अनिल गुरुङ नेपाली फुटबल इतिहासका एक प्रख्यात प्रतिभाशाली र आदरणीय नाम हुन्। मैदानभित्र उनको उत्कृष्ट स्ट्राइकिङ कौशल र मैदान बाहिर उनको शालीन स्वभावका कारण उनले लाखौं नेपाली खेल प्रेमीहरूको मन जित्न सफल भए। नेपाली राष्ट्रिय फुटबल टोलीका भूतपूर्व कप्तान समेत रहेका अनिल गुरुङले आफ्नो खेल जीवनमा नेपालका लागि 50 भन्दा बढी अन्तर्राष्ट्रिय खेल खेल्दै महत्त्वपूर्ण योगदान दिएका छन्। अनिल गुरुङको जन्म सन् 1988 सेप्टेम्बर 21 पर्यटकीय नगरी पोखराको मालेपाटनमा भएको हो। उनको परिवारको पृष्ठभूमि ब्रिटिस आर्मीसँग जोडिएको थियो। उनका पिताको चाहना अनिल पनि ब्रिटिस आर्मी बनुन् भन्ने थियो। पोखराको खेलकुद वातावरणमा हुर्केका अनिललाई सानैदेखि फुटबलमा गहिरो रुचि थियो। बुबाको इच्छा आर्मी बनाउने भए तापनि अनिलको मन र मस्तिष्कमा फुटबल मात्र बसेको थियो। उनी स्थानीय मैदानहरूमा साथीहरूसँग घण्टौँ फुटबल खेल्ने गर्थे।

अनिल गुरुङको व्यावसायिक फुटबल यात्रा पोखराबाटै सुरु भएको हो। उनको प्रतिभालाई स्थानीय प्रशिक्षकहरूले चाँडै नै पहिचान गरे। उनले सुरुवाती दिनमा पोखराको सहारा क्लब र पोखरा 11 घरेलु प्रतियोगिताहरू खेले। सहारा क्लबले उनको खेल जीवनलाई व्यावसायिक मोड दिन ठूलो भूमिका खेल्यो। आफ्नो खेललाई अझ निखार्न र राष्ट्रिय टोलीमा स्थान बनाउन उनी काठमाडौँ आए अनि उनले ए डिभिजन क्लब ब्रिगेड बोइज क्लबबाट व्यावसायिक लिग खेल्न सुरु गरे। पछि उनी नेपालका ठूला क्लबहरू 3 स्टार र अन्य क्लबहरूमा आबद्ध भए। विशेष गरी मनाङ क्लबसँगको उनको यात्रा निकै सफल रह्यो। उनले मनाङको कप्तानी समेत गरे र क्लबलाई धेरै उपाधिहरू दिलाउन मुख्य भूमिका खेले। अनिल गुरुङ नेपाली फुटबल इतिहासमा विदेशमा ट्रायल दिने र विदेशी क्लबबाट व्यावसायिक फुटबल खेल्ने थोरै खेलाडीहरूमध्ये एक हुन्। सन् 2008 सहारा क्लबको पहलमा अनिल गुरुङले इङ्ल्यान्डको चर्चित प्रिमियर लिग क्लब चेल्सीको रिजर्भ टिम र विभाग एथलेटिकमा ट्रायल दिने ऐतिहासिक अवसर पाएका थिए। यद्यपि त्यहाँ सम्झौता हुन सकेन, तर त्यो अनुभव नेपाली फुटबलकै लागि गौरवको विषय थियो। सन् 2000

अनिल गुरुङले सन् 2007 ओमन विरुद्धको खेलबाट नेपालको राष्ट्रिय टोलीका लागि डेब्यू गरेका थिए। उनले आफ्नो अन्तर्राष्ट्रिय खेल जीवनमा नेपालका लागि 9 महत्वपूर्ण गोलहरू गरेका छन्। साफ च्याम्पियनसिप र अन्य मैत्रीपूर्ण खेलहरूमा उनको गोल गर्ने क्षमताको सधैँ प्रशंसा हुन्थ्यो। अनिल गुरुङलाई नेपाली राष्ट्रिय फुटबल टोलीको कप्तानीको जिम्मेवारी सुम्पिएको थियो। उनको कप्तानीमा नेपाली टोलीले अनुशासित र संयमित खेल प्रदर्शन गरे। सन् 2017 नोभेम्बर 14 एसियन क्लब क्वालिफायर अन्तर्गत फिलिपिन्स विरुद्ध इन्फा कम्प्लेक्स 7-2 बाटोमा भएको खेल अनिल गुरुङको खेल जीवनको 50 अन्तर्राष्ट्रिय खेल थियो। सोही ऐतिहासिक खेल खेल्दै उनले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरे। मैदानमा उपस्थित हजारौं दर्शक र खेल पदाधिकारीहरूले उनलाई भव्य बधाई पनि गरेका थिए। फुटबल मैदानबाट सन्यास लिए तापनि अनिल गुरुङ फुटबल भन्दा टाढा रहन सकेनन्। उनी आफ्नो मातृ क्लब सहारा क्लब पोखरासँग जोडिएर एकाडेमीका बालकहरूलाई फुटबल सिकाउने र फुटबलको विकासमा लागिरहेका थिए। उनी विभिन्न फुटबल प्रतियोगिताहरूमा विशेषज्ञ र रणनीतिक सल्लाहकारहरूको रूपमा पनि देखिने गर्छन्। अन्तमा भन्नुपर्दा अनिल गुरुङ नेपाली फुटबलका एउटा यस्ता तारा हुन् जसले गल्लीको फुटबलदेखि इङ्ल्यान्डको रङ्गशालासम्मको यात्रा तय गरे। बाबुको इच्छा विपरीत फुटबल रोजेका उनले देशको नाम अन्तर्राष्ट्रिय स्तरमा चम्काएर देखाए। उनको अनुशासन, लगनशीलता, फुटबल प्रतिको समर्पण आजका युवा पुस्ता र भविष्यका फुटबल खेलाडीहरूका लागि सधैँ प्रेरणाको स्रोत बनिरहनेछ। आजको विश्वमा हामी कार्यक्रममा श्रोताले सुन्नुभयो नेपाली फुटबलका चर्चित भूतपूर्व कप्तान अनिल गुरुङको बारेमा केही जानकारीहरू। हवस् त श्रोता, आगामी अङ्कमा अन्य विषयहरू लिएर हजुरहरू समक्ष उपस्थित हुने नै छु, तर अहिलेलाई भने घरिको काटाले हजुरहरूबाट विदा माग्ने संकेत दिइसकेकोले गर्दा म सुप्रिना पनि हजुरहरूबाट ओझल हुँदछु। नमस्कार।

नमस्कार आदरणीय श्रोता, अहिलेलाई समय भएको छ कार्यक्रम विविध वार्ताको र हजुरहरू समक्ष विविध वार्ताको विषय राख्न अघि सुनौ यो आधुनिक।

हजुरले गीत सुनेर अवश्य मनोरञ्जन त गर्नु भई नै होला। अब लागौ आजको विविध वार्ताको विषयतर्फ। त आजको विविध वार्ताको विषय रहेको छ हरियो झ्यारपातको वनस्पति र यसको औषधीय महत्वबारे केही जानकारीहरू। प्रकृतिको अनुपम उपहार मानिने नेपाल जैविक विविधतामा निकै धनी छ। यहाँका पहाड, कन्दरा र जंगलहरूमा अनगन्ती औषधीय गुण भएका जडीबुटीहरू पाइन्छन्। तिनै अमूल्य जडीबुटीहरूमध्ये हरियो झ्यारपात पनि एक हो। परम्परागत आयुर्वेदिक चिकित्सा र स्थानीय जनजीवनमा यस वनस्पतिको पातलाई रोग निको पार्ने एक अचूक औषधिको रूपमा प्रयोग गरिँदै आएको छ। वनस्पतिको स्वरूप र उपलब्धता झ्यारपात मुख्यत ऐसिलो छाया पर्ने र जंगली क्षेत्रहरूमा पाइने एक प्रकारको सदाबहार वनस्पति हो। यसका पातहरू गाढा हरियो अण्डाकार र केही फुस्रा र झुस भएका हुन्छन्। यो वनस्पति नेपालको मध्य पहाडी तथा उच्च पहाडी भेगमा बढी मात्रामा पाइन्छन्। स्थानीय वासिन्दाहरूले यसलाई सजिलै पहिचान गर्न सक्छन् र यसको गाँठ तथा पात दुवैलाई औषधिको रूपमा संकलन गर्ने गरिन्छ। औषधीय गुण र उपयोगिता हरियो झ्यारपातमा विभिन्न प्राकृतिक एन्टिबायोटिक, एन्टिसेप्टिक र सुजन कम गर्ने तत्त्वहरू पाइन्छन्।

यसका मुख्य औषधीय फाइदाहरू यस प्रकारका छन्। घाउ र चोटपटकको उपचार, ग्रामीण भेगमा फेला पार्ने यो पातको रसलाई काटेको, थिचेको वा चोट लागेको ठाउँमा लगाउँदा रगत बग्न रोकिन्छ र घाउ

चाँडो निको हुन्छ। छालाको रोग निवारण। छालामा आउने खटिरा, दाद, चिलाउने समस्या वा एलर्जीमा यसको रस निचारेर लगाउनले एन्टिसेप्टिकको काम गर्छ। पेटको दुखाइ र पाचन। परम्परागत रूपमा यसको पातको रस वा काढा पानी थोरै मात्रामा सेवन गर्दा पेट दुख्ने, अमिलो पानी आउने र पाचन हुने समस्यामा राहत मिल्छ। ज्वरो र खोकीमा राहत। यसको पातलाई उमालेर खाँदा साधारण ज्वरो, खोकी र चिसो लागेको निको हुने जनविश्वास र अभ्यास रहेको छ। आजको आधुनिक युगमा एलोप्याथिक औषधि धेरै मात्रामा प्रयोग भए तापनि हरियो झ्यारपात जस्ता रैथाने जडीबुटीको महत्व घटेको छैन। तर वन विनाश, जलवायु परिवर्तन र जताभावी संकलनका कारण यस्ता बहुमूल्य वनस्पतिहरू क्रमिक रूपमा लोप हुने खतरामा छ। यसको व्यावसायिक खेती र सही पहिचानका लागि वैज्ञानिक अनुसन्धानको आवश्यकता पर्दछ। हरियो झ्यारपात एक अमूल्य प्राकृतिक सम्पदा हो। हाम्रा पुर्खाहरूले प्रयोग गर्दै आएको यो ओखतीलाई संरक्षण गर्नु र यसको औषधीय महत्वलाई नयाँ पुस्तासम्म पुर्याउनु आजको आवश्यकता हो। यसको उचित पहिचान र वैज्ञानिक उपयोग गर्न सकेमा यसले ग्रामीण स्वास्थ्य र आर्थिक विकासमा ठूलो टेवा पुर्याउन सक्छ। आजको विविध वार्ताको कार्यक्रममा श्रोताले सुन्नुभयो हरियो झ्यारपातको वनस्पति र यसको औषधीय महत्वबारे केही जानकारीहरू। हवस् श्रोता, आगामी अङ्कमा यस्तै अन्य रोचक विषयहरू लिएर हजुरहरू समक्ष उपस्थित हुने नै छु। तर अहिलेलाई भने हजुरहरूबाट बिदा माग्ने संकेत घरिको काँटाले दिइसकेकोले गर्दा म सुप्रिना पनि बिदा चाहन्छु। नमस्कार।

यो आकाशवाणी हो, भूपेन्द्र शर्माबाट समाचार सुन्नुहोस्। प्रथममा मुख्य समाचार। प्रधानमन्त्री नरेन्द्र मोदीको फ्रान्स र स्लोभाकिया भ्रमण सफलतापूर्वक सम्पन्न भएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले भोलि ओडिसाको झारसुगुडा जिल्लाको लखनपुरमा कोइला ग्यासीकरण परियोजनाको शिलान्यास गर्नुहुनेछ। इलेक्ट्रोनिक्स तथा सूचना प्रविधि मन्त्री अश्विनी वैष्णवले प्रधानमन्त्री नरेन्द्र मोदीले देशमा आइटी क्षेत्रको विकासलाई तीव्र बनाउन एसटिपिआईलाई दोस्रो र तेस्रो शहरमा विस्तार गरेको बताउनु भएको छ। केन्द्रीय उपभोक्ता मामिला खाद्य तथा सार्वजनिक वितरण मन्त्री प्रह्लाद जोशीले आज मुम्बईको पश्चिम क्षेत्रको राष्ट्रिय परीक्षण केन्द्रमा बहुतलीय आवासीय परियोजनाको शिलान्यास गर्नुभयो र सूक्ष्मजीव परीक्षण प्रयोगशालाको उद्घाटन गर्नुभयो र संयुक्त राष्ट्र मानवाधिकार परिषदको 62 सत्रमा भारतले जम्मू कश्मीरको बारेमा पाकिस्तानको आरोपलाई स्पष्ट रूपमा अस्वीकार गरेको छ। अब समाचार विस्तारमा। प्रधानमन्त्री नरेन्द्र मोदीको फ्रान्स र स्लोभाकिया भ्रमण सफलतापूर्वक सम्पन्न भएको छ। फ्रान्सको भ्रमणको क्रममा उहाँले एभियनमा

0: भएको G7 शिखर सम्मेलनमा भाग लिनुभयो। उहाँले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, जर्मन चान्सलर फ्रेडरिक मर्ज, बेलायती प्रधानमन्त्री केर स्टारमर र युएईका राष्ट्रपति शेख मोहम्मद बिन जायद अल नहायन लगायतका नेताहरूसँग द्विपक्षीय वार्ता पनि गर्नुभयो। यसअघि श्री मोदीले फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनसँग मिलेर फ्रान्सको नाइसमा इन्डिया इनोभेट्स कार्यक्रमको संयुक्त रूपमा उद्घाटन गर्नुभयो, जसले भारत, फ्रान्स र अन्य देशका अग्रणी स्टार्टअपहरू, नवप्रवर्तकहरू र उद्यम पुँजी कोषहरूलाई एकसाथ ल्याएको छ। स्लोभाकियाको भ्रमणको क्रममा श्री मोदीले ब्राटिस्लाभाको राष्ट्रपति भवनमा स्लोभाकिया गणराज्यका राष्ट्रपति पिटर पेलेग्रिनीसित भेट गर्नुभयो। प्रधानमन्त्री नरेन्द्र मोदीले आज विश्वले भारतमा लगानी गरिरहेको र उनीहरूसँग संलग्न भइरहेको बताउनु भएको छ। माई गभ इन्डियाबाट सामाजिक सञ्जालमा पोस्ट साझा गर्नुहुँदै श्री मोदीले भन्नुभयो, देश सधैँ राम्रो ग्रह निर्माणमा योगदान दिन तयार छ। प्रधानमन्त्रीले विश्वसँग भारतको सम्बन्धलाई अझ प्रभावकारी बनाउन देशका 140 करोड नागरिकहरूलाई उनीहरूको समर्थनको लागि धन्यवाद दिनुभयो। प्रधानमन्त्री नरेन्द्र मोदीले भोलि ओडिसाको झारसुगुडा जिल्लाको लखनपुरमा कोइला ग्यासीकरण परियोजनाको शिलान्यास गर्नुहुनेछ। कोइला मन्त्रालयले यो परियोजना भारतको पहिलो व्यावसायिक स्तरको कोइला अमोनियम नाइट्राइट उत्पादन सुविधाको रूपमा एक ऐतिहासिक उपलब्धि भएको बताएको छ। यो परियोजना भारत हेभी इलेक्ट्रिकल्स लिमिटेड र कोल इन्डिया लिमिटेडको संयुक्त उद्यम भारत कोल ग्यासीकरण एन्ड केमिकल्स लिमिटेडद्वारा विकास गरिएको छ। परियोजनाले भेलको स्वदेशी रूपमा विकसित कोइला ग्यासीकरण प्रविधि प्रयोग गरेर प्रतिदिन 2000 टन अमोनियम नाइट्रेट उत्पादन गर्नेछ। मन्त्रालयले थप भनेको छ, कोइला ग्यासीकरण ऊर्जा सुरक्षालाई बलियो बनाउन, आयातित महत्त्वपूर्ण कच्चा पदार्थहरूमा निर्भरता घटाउन, घरेलु कोइला स्रोतहरूमा मूल्य अभिवृद्धिलाई प्रवर्धन गर्न र सहायक उद्योगहरूको विकासलाई समर्थन गर्न भारतको रणनीतिको प्रमुख स्तम्भको रूपमा अघि आएको छ। इलेक्ट्रोनिक्स तथा सूचना प्रविधि मन्त्री अश्विनी वैष्णवले प्रधानमन्त्री नरेन्द्र मोदीले देशमा आइटी क्षेत्रको विकासलाई तीव्र बनाउन सफ्टवेयर टेक्नोलोजी पार्क अफ इन्डिया एसटिपिआईलाई दोस्रो र तेस्रो सहरमा विस्तार गरेको बताउनुभयो। एसटिपिआई पटनामा श्री वैष्णवले केन्द्र र राज्य सरकारहरूसँगको सहकार्यमा राज्यको आइटी क्षेत्रको विकासमा छलफल भएको बताउनुभयो। उहाँले यस क्षेत्रलाई अझ बलियो बनाउन उद्यमी र स्टार्टअप उत्साहीहरूबाट सुझाव आमन्त्रित गरिएको बताउनुभयो। श्री वैष्णवले बिहारमा आइटी क्षेत्रको विकासलाई प्रवर्धन गर्न मुख्यमन्त्री सम्राट चौधरीको प्रयासको पनि प्रशंसा गर्नुभयो। उहाँले सरकारी निकायहरू, उद्योग सरकारवालाहरू र स्टार्टअपहरू बीचको निरन्तर सहकार्यले राज्यमा नवप्रवर्तन लगानी र रोजगारीका लागि नयाँ अवसरहरू सृजना गर्ने विश्वास व्यक्त गर्नुभयो।
1: माननीय प्रधानमन्त्री श्री नरेन्द्र मोदी जी ने एसटीपीआई को टियर 2 टियर 3 सिटीज में ले जाने का निर्णय लिया था कुछ वर्षों पहले, तो आज यहां पर पटना में साथ ही भागलपुर और दरभंगा में भी एसटीपीआई जो खुले हैं उनके माध्यम से स्टार्टअप्स को कैसे सहयोग मिले, माननीय मुख्यमंत्री जी के नेतृत्व में आज हम सब साथ बैठे, चर्चा हुई, बहुत अच्छे सुझाव आए। तो आने वाले समय में इलेक्ट्रॉनिक्स मैन्युफैक्चरिंग, आईटी इंडस्ट्री, स्टार्टअप्स का इकोसिस्टम, एआई के माध्यम से सर्विसेज बनाना, इन सब के लिए बड़ी अपॉर्चुनिटीज बिहार में क्रिएट होगी।
0: श्री वैष्णव आज बिहारको एक दिने भ्रमणमा हुनुहुन्छ, जहाँ उहाँले विभिन्न पहल र कार्यक्रमहरूको उद्घाटन गर्नुहुनेछ।

0: बढ्ने गरिरहेको छ र केन्द्र सरकारले सिंहहरूको संरक्षण अनि उनीहरूको संख्यामा वृद्धि गर्नमा सहयोगका लागि हरसम्भव प्रयास गरिरहेको बताउनु भएको छ। संयुक्त राष्ट्र मानवाधिकार परिषदको 62 सत्रमा भारतले जम्मू कश्मीरको बारेमा पाकिस्तानको आरोपलाई स्पष्ट रूपमा स्वीकार गरेको छ। सत्रको क्रममा संयुक्त राष्ट्र संघका लागि भारतको स्थायी मिसनकी प्रथम सचिव अनुपमा सिंहले जम्मू कश्मीर भारतको अभिन्न र अविभाज्य अङ्ग थियो छ र सधैँ रहनेछ भनी बताउनुभयो। उहाँले पाकिस्तानले घरेलु चुनौतीहरू र आतंकवादलाई निरन्तर समर्थनबाट ध्यान हटाउन प्रचार फैलाएको आरोप लगाउनुभयो। भारतले पाकिस्तानको कब्जामा रहेको जम्मू कश्मीरमा बढ्दो विरोध र अशान्तिले यस क्षेत्रमा जनताको निरन्तर दमन र आधारभूत अधिकारको अस्वीकार प्रतिको असन्तुष्टिलाई प्रतिबिम्बित गरेको आरोप लगाउनुभयो। भारतीय जनता पार्टी भाजपाले G7 शिखर सम्मेलनमा भारतको सहभागिताले प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा भारतले दक्षता र क्षमताका साथ विश्वका अग्रणी राष्ट्रहरूको विश्वास निरन्तर जितिरहेको बताएको छ। नयाँ दिल्लीमा पत्रकारहरूलाई सम्बोधन गर्दै भाजपाका राष्ट्रिय प्रवक्ता सुधांशु त्रिवेदीले भन्नुभयो, पूर्ण सदस्य नभए पनि भारतलाई यस मञ्चमा आमन्त्रित गरिएको थियो र यसले अग्रणी भूमिका खेलेको देखियो। उहाँले भन्नुभयो, शिखर सम्मेलनको क्रममा श्री मोदीले कनेक्टिभिटी र व्यापारलाई बढावा दिन अन्तर्राष्ट्रिय परिचालन साझेदारीको प्रस्ताव गर्नुभएको थियो, जुन प्रस्तावले सबै देशहरूलाई आकर्षित गर्यो। डाक्टर त्रिवेदीले स्लोभाकियाले प्रधानमन्त्री नरेन्द्र मोदीलाई आफ्नो सर्वोच्च नागरिक सम्मानबाट सम्मान गरेको उल्लेख गर्नुभयो। उहाँले 33 विश्वव्यापी सम्मान प्राप्त गरेका प्रधानमन्त्री नरेन्द्र मोदी भारतको नेताको रूपमा मात्र नभई विश्व मञ्चमा एक अद्वितीय स्थान भएका विश्वव्यापी रूपमा र सम्मानित राजनेताको रूपमा उभिएको पनि बताउनुभयो।
1: फ्रांस ने भारत के डाटा एम्पावरमेंट एंड प्रोटेक्शन आर्किटेक्चर जिसको दीपा कहते हैं उसके साथ मिलकर उसको लेकर एक रोबस्ट नेटवर्क यानी एक सुदृढ़ संरचना बनाने का कार्य प्रारंभ करने का निर्णय लिया है जो भारत में डाटा प्रोटेक्शन में एक महत्वपूर्ण भूमिका निभा सकता है।
0: अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा नयाँ दिल्ली स्थित आकाशवाणीको मुख्यालयले आफ्नो अधिकारी र कर्मचारीहरूका लागि कुर्सी योग सत्रको आयोजना गर्यो। मोरारजी देसाई राष्ट्रिय योग संस्थानकी प्रमाणित योग प्रशिक्षक श्रुति अग्रवालले सत्र सञ्चालन गर्नुभयो। अन्तर्राष्ट्रिय योग दिवस प्रत्येक वर्ष जुन 21 मनाइन्छ। यो समाचार युट्युबमा @AIR कर्सिङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अन्त्यमा मुख्य समाचार पुनः एकचोटि। प्रधानमन्त्री नरेन्द्र मोदीको फ्रान्स र स्लोभाकिया भ्रमण सफलतापूर्वक सम्पन्न भएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले भोलि ओडिसाको झारसुगुडा जिल्लाको लखनपुरमा कोइला ग्यासीकरण परियोजनाको शिलान्यास गर्नुहुनेछ। इलेक्ट्रोनिक्स तथा सूचना प्रविधि मन्त्री अश्विनी वैष्णवले प्रधानमन्त्री नरेन्द्र मोदीले देशमा आइटी क्षेत्रको विकासलाई तीव्र बनाउन एसटिपिआईलाई दोस्रो र तेस्रो सरहरूमा विस्तार गरेको बताउनुभयो। केन्द्रीय उपभोक्ता मामिला खाद्य तथा सार्वजनिक वितरण मन्त्री प्रह्लाद जोशीले आज मुम्बईको पश्चिमी क्षेत्रको राष्ट्रिय परीक्षण केन्द्रमा बहुतली आवासीय परियोजनाको शिलान्यास गर्नुभयो र सूक्ष्मजीव परीक्षण प्रयोगशालाको उद्घाटन गर्नुभयो। आकाशवाणीबाट सुन्दै हुनुहुन्थ्यो समाचार, अहिलेलाई पुरा भयो। अघिल्लो समाचार लिएर साँझ 6 बजे पुनः उपस्थित हुनेछौँ। सुन्दै गर्नुहोस् आकाशवाणी।

श्रोताले अत्यन्त सुन्दै हुनुहुन्थ्यो हिन्दी वार्ताको कार्यक्रम। हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेका छौं। अब प्रस्तुत गर्न लागिरहेछौ कार्यक्रम शिक्षा ज्योति।

नमस्कार आदरणीय श्रोताहरू, आकाशवाणी खरसाङको प्रस्तुति शिक्षा ज्योति कार्यक्रम साथै एफएम 103.5 मेगाहर्जको तरङ्गमा तरङ्गित हुने कार्यक्रम शिक्षा ज्योतिको यस अङ्क लिएर हजुरहरू समक्ष हजुरहरूको सञ्चालिका म नम्रता कार्यक्रममा उपस्थित भइसकेकी छु। र आज कार्यक्रम शिक्षा ज्योतिमा विशेष गरी शिक्षक शिक्षिका वर्गको निमित्त हामीले विशेष कार्यक्रम लिएर आएका छौँ। र आजको विषयवस्तु भन्न पर्दा आजको विषयवस्तु रहेको छ शिक्षा र रोजगारीमा शिक्षाको भूमिका र शिक्षाले रोजगारी प्राप्तमा के कस्ता भूमिकाहरू निर्वाह गर्छन् त, यो एउटा गहन विषय रहेको छ आजको सन्दर्भमा। र आज यसै विषयवस्तुलाई उजागर गर्नको निमित्त हामी माझ स्टुडियोमा उपस्थित भइसक्नु भएको छ विशाल छेत्रीज्यू साथै विनोद प्रधानज्यू। र विशाल छेत्रीज्यू हालमा साउथफिल्ड कलेज दार्जिलिङमा सह प्राध्यापकको रूपमा कार्यरत हुनुहुन्छ भने उसरी नै विनोद प्रधानज्यू पनि साउथ

0: फिल कलेज दार्जिलिङमा सह प्राध्यापकको रूपमा कार्यरत हुनुहुन्छ र आज हामी विशाल छेत्री अनि विनोद प्रधान प्राध्यापकद्वयबाट यो अति विशिष्ट विषय शिक्षा र रोजगारी माझ शिक्षाको भूमिका के कस्ता रहेका छन् यसबारे जानकारी प्राप्त गर्न लागिरहेका छौँ।
1: नमस्कार आदरणीय श्रोता महानुभाव, आमा बाबु, दाजुभाइ, दिदीबहिनी अनि देशको भविष्य बोकेका हाम्रा प्यारा विद्यार्थी भाइ बहिनीहरू, यहाँ सबैमा हाम्रो हार्दिक नमस्कार। आज हामी यो शिक्षा ज्योति कार्यक्रम अन्तर्गत एउटा विशेष विषयमाथि संवाद राख्न गइरहेका छौँ र मसँग यहाँ हुनुहुन्छ श्री विशाल छेत्री, एसोसिएट प्रोफेसर ज्योग्राफी विभागबाट साउथफिल्ड कलेज, लगायत म विनोद प्रधान अङ्ग्रेजी विभाग साउथफिल्ड कलेजबाटै। आजको हाम्रो यस संवादको शीर्षक रहेको छ शिक्षा अनि रोजगार। मानव सभ्यताको विकास र समाजको रूपान्तरणमा शिक्षा सबैभन्दा शक्तिशाली हतियार हो। शिक्षा बिनाको जीवन अन्धकार जस्तै हुन्छ। तर के आजको हाम्रो शिक्षा प्रणालीले हामीलाई साँच्चिकै उज्यालोतर्फ लैजाँदैछ? के कलेज विश्वविद्यालयको डिग्री हासिल गरिसकेपछि हाम्रा युवाहरूले आफ्नो जीवन सुरक्षित र सुनिश्चित देखिरहेका छन्? यी र यस्तै गम्भीर प्रश्नहरूको वरिपरि रहेर आज हामी शिक्षा र रोजगारीको बदलिँदो परिवेश र यसमा सिपमूलक शिक्षा आवश्यकताको बारे केही विचारहरू प्रस्तुत गर्न गइरहेका छौँ। श्रोता महानुभावहरू, सबैभन्दा पहिले हामीले शिक्षा र रोजगारीको ऐतिहासिक वा परम्परागत सम्बन्धलाई बुझ्न जरुरी छ। कुनै समय यस्तो थियो जब शिक्षाको मुख्य उद्देश्य नै मानिसलाई साक्षर बनाउनु र एउटा प्रतिष्ठित जागिरको लागि तयार गर्नुहुन्थ्यो। त्यति बेला बजारको माग र शिक्षाको आपूर्ति बीच एउटा सिधा सम्बन्ध थियो। जसले विश्वविद्यालयबाट राम्रो अङ्क ल्याएर डिग्री हासिल गर्यो उसले सजिलै सरकारी वा निजी क्षेत्रमा आफ्नो औहदाको जागिर पाउँथ्यो। हाम्रो समाजमा अझै पनि एउटा भाष्य जीवितै छ, जस्तो कि राम्रो पढ ठुलो मान्छे बन र जागिर खाऊ। यस परम्परागत प्रणालीले मुख्य रूपमा सैद्धान्तिक वा किताबी ज्ञानलाई बढी प्राथमिकता दिएको जस्तो लाग्छ। परीक्षामा कति धेरै प्रतिशत अङ्क आयो, सर्टिफिकेट कति ठुलो छ भन्ने कुरा नै व्यक्तिको क्षमताको मापन गरिन्थ्यो। यो शिक्षाले युवाहरूलाई मुख्य रूपमा जागिर खोज्ने अथवा जब सिकर जस्तो मानसिकतातर्फ मात्र धकिलिरहेको जस्तो लाग्छ। तर समय सधैँ एकनाश रहँदैन। आज हामी 21 औं शताब्दीको उत्तरार्धतर्फ उभिएर हेरिरहेका छौँ र यो जुन चाहिँ पुरानो प्रणाली थियो, यस्ता पुरानो मान्यताहरू थियो, यसलाई लिएर एउटा गम्भीर प्रश्न अहिले हामीसम्म उभिएको छ र म यहाँ श्री विशाल छेत्रीसँग पनि जान्न चाहन्छु कि अहिलेको समयमा के शिक्षा रोजगारको निम्ति माध्यम हो कि यसले अझै ठुलो भूमिका खेल्छ? तपाईँलाई के लाग्छ यस विषयमा? तपाईँले पनि एक दुईवटा कुराहरू राखिदिनु होला।
2: हुन्छ, धन्यवाद विनोद सर, मलाई यहाँ बोल्नुमा तपाईँले अपर्च्युनिटी दिनुभयो। शिक्षा चाहिँ मानव जीवनको एउटा आधार हो अनि कुनै पनि राष्ट्रको आर्थिक, सामाजिक, सांस्कृतिक तथा वैज्ञानिक विकासको लागि एउटा पूर्वाधारमा शिक्षित र दक्ष जनशक्तिको खाँचो हुन्छ। अनि आजको विश्व नै ज्ञान, प्रवृत्ति र क्रिएटिभिटीमाथि आधारित छ। यस्तो अवस्थामा शिक्षा केवल विद्यालय र विश्वविद्यालयमा सीमाको त्यो सिलेबसभित्र सीमित गरेर हुँदैन। यो शिक्षा भनेको राष्ट्र निर्माण र समाज निर्माणको एउटा आधारशिला हो र त्यो दृष्टिकोणबाट हामीले हेर्नु पर्दछ। अब हामी सबैलाई थाहा छ कि आज संसारभरि रोजगारीको स्वरूप तीव्र रूपमा परिवर्तन भइरहेछ। जस्तै आर्टिफिसियल इन्टेलिजेन्स, जस्तै हामीले कृत्रिम बुद्धिमत्ताको कुरा गर्छौँ है, डिजिटल म्यानेजमेन्ट, बिग डेटा, रोबोटिक्स, यो सबै क्षेत्रहरूमा अब नयाँ रोजगार यसमा क्रिएट हुँदै जेनेरेट हुँदै जान्छ नि त। अनि यसको लागि चाहिँ के छ कि हाम्रो शिक्षण व्यवस्थाहरू जुन चाहिँ पुरानो
1: पारम्परिक शिक्षा प्रणाली,
2: हजुर, त्यो प्रणालीले यसलाई के पूर्ति गर्छ होला भन्ने कुरा हुन्छ नि त, एउटा प्रश्न उठ्छ। अनि हामीले हेऱ्यो भने चाहिँ शिक्षा मुख्यतः दुई प्रकारको हुन्छ, एउटा व्यावहारिक हुन्छ, प्र्याक्टिकल, अर्को हुन्छ यो कन्भेन्सनल, जसले हजुर
1: सैद्धान्तिक
2: र कन्भेन्सनल सिस्टम भन्दा पनि हुन्छ। अनि आजको शताब्दीमा चाहिँ हामीले हाम्रो शिक्षण व्यवस्थालाई कन्भेन्सनल मोडमा होइन, अझै हामीले प्र्याक्टिकल वेमा एप्लिकेबल, हजुर, व्यावहारिक बनाउँदै लानुपर्छ। अनि किन चाहिँ हो भन्दा चाहिँ हाम्रो यहाँ रिसोर्स डेभलपमेन्ट एउटा थ्योरी छ क्या
1: ज्यू,
2: त्यसमा चाहिँ के भन्छ रिसोर्स
1: ज्यू
2: चाहिँ के हो एउटा भन्दा चाहिँ यो तिनवटा एउटा यसको तिनवटा कम्पोनेन्ट हुन्छ क्या, यसका तिनवटा भागहरू हुन्छ, एउटा हो नेचुरल, अर्को हुन्छ ह्युमन क्यापिटल, अनि अर्को हुन्छ कल्चरल क्यापिटल। अनि संसारका राष्ट्रहरू देशहरूलाई समाजलाई एकदम डेभलप हुनुको लागि होइन प्रगतिशील हुनुको लागि चाहिँ हामीलाई के चाहिन्छ भन्दा एउटा गुड मानव पुँजी या मानव संसाधनको खाँचो छ। अनि किन चाहिँ भन्दा चाहिँ मानव जाति या ह्युमन क्यापिटल या कल्चरल क्यापिटल पनि एउटा रिसोर्स क्रिएसन रिसोर्स फर्मेसनको एउटा कम्पोनेन्ट हो। अनि कुनै पनि जग्गामा प्राकृतिक खनिजहरू पुरा हुनसक्छ तर त्यहाँनिर मानव संसाधन ठिक छैन भने त्यो कहिले पनि खनिजको कुनै लाभ हुँदैन, प्रयोग पनि हुँदैन, अनि त्यो देश त्यो समाज कहिले विकसित पनि हुँदैन। त्यही कारण चाहिँ हामीले मानव संसाधन तयारी गर्नु चाहिँ एकदमै हामीलाई खाँचो छ। अनि मानव संसाधन जुन चाहिँ ह्युमन क्यापिटल भन्छ नि यसको दुइटा एस्पेक्ट हुन्छ, यसमा पनि हुन्छ फिजिकल जुन चाहिँ म एउटा मान्छे है र मेरो कल्चरल एस्पेक्ट हुन्छ क्या यसमा। अनि फिजिकल एस्पेक्ट भनेको चाहिँ के हो भन्दा चाहिँ यदि म हेल्दी छु, यदि कुनै जनसङ्ख्या राम्रो छ हेल्दी छ भने त्यो फिजिकल एस्पेक्ट हुन्छ। अनि कल्चरल एस्पेक्टमा चाहिँ के आउँछ भन्दा त्यो जनसङ्ख्या चाहिँ त्यसको क्वालिटी कस्तो छ, त्यसको गुण कस्तो छ। यदि त्यहाँनिर अशिक्षित मानव सन्तान छ भने त्यो काम लाग्दैन। अनि त्यसको नलेज है साइन्टिफिक टेम्परमेन्ट हुनुपर्छ। अनि यो सबै हेरेर मात्रै के हुन्छ रिसोर्स डेभलपमेन्टको एउटा प्रक्रिया हुन्छ। अनि मलाई चाहिँ लाग्छ कि शिक्षाको चाहिँ ठुलो भूमिका छ। धेरैले भन्छ आजकल क्या पढेर काम पाइँदैन, पढेर मात्रै हुँदैन भनेर भन्छ होइन। अहिलेको युगमा के छ र तपाईँले डिजिटल प्लेटफर्ममा केही गरेर कमाउन सकिन्छ नि,
1: भिडियो बनाएर
2: पनि लाखौँ लाख करोड कमाएर आएछ होइन। तर त्यसले हाम्रो सोसाइटीमा पोजिटिभ चाहिँ के जोडेको छ क्या, पोजिटिभिटी के ल्याएको छ त्यसलाई सोच्नु पर्यो नि त। किनभने अहिले डे टु डे भ्लगर्सहरू आइरहेछ होइन, बिहान उठेकोदेखि बेलुका सुतेकोसम्म उनीहरूले भिडियो बनाउँछ, धेरै मान्छेहरूले हेरिरहेछ, त्यहाँ पनि रोजगारी त्यसले इम्प्लोइमेन्ट त जेनेरेट गरिरहेछ, क्यापिटल क्रिएट गरिरहेछ नि त। तर त्यसले के समाजलाई सही दिशामा लगेको छ, अनि सही दिशामा लानु नै शिक्षाको एकदमै महत्त्वपूर्ण छ, योग्यताको एकदमै योगदान हुन्छ क्या। अनि हामीले चाहिँ सोच्नुपर्छ कि यो जति हामीले हाम्रो समाजलाई हाम्रो देशलाई हाम्रो राष्ट्रलाई अगाडि बढाउनु हो भने चाहिँ हामीले हाम्रो मानव संसाधन चाहिँ हामीले ह्युमन क्यापिटललाई चाहिँ राम्रो बाटोमा एउटा राम्रो डिरेक्सनमा हामीले लगेर जानुपर्छ। अनि यसमा चाहिँ शिक्षाको एकदमै महत्त्वपूर्ण छ, शिक्षाले नै यो ह्युमन क्यापिटल जेनेरेसनलाई चाहिँ यसले टेवा दिन्छ। किन मानव पुँजी सिद्धान्त अनुसार के हुन्छ, शिक्षाले ज्ञान दिन्छ, शिक्षाले दक्षता बढाउँछ होइन, एउटा स्किल डेभलपमेन्टको कुरा आउँछ, दक्षताले स्किल डेभलपमेन्टले के हुन्छ यसले प्रोडक्टिभिटी बढाउँछ है, प्रोडक्टिभिटीले हाम्रो इकोनोमीलाई बढाएर लान्छ, अनि इकोनोमीले हाम्रो के हुन्छ क्वालिटी अफ लाइफ होइन लिभिङ स्ट्यान्डर्डलाई बढाएर लान्छ नि। अनि यसमा चाहिँ के लाग्छ भने शिक्षा एकदमै महत्त्वपूर्ण छ। अनि कस्तो खालको शिक्षा, दुइटै हुनुपर्छ, पारम्परागत ढङ्गमा पनि शिक्षाको महत्त्वपूर्ण छ र व्यावहारिक शिक्षाको पनि महत्त्वपूर्ण छ। किनभने व्यावहारिक भनेको चाहिँ प्र्याक्टिकल र एप्लाइड मात्रै हो, तर त्यसमा एथिक्स छैन अरे है, मोरालिटी छैन भने चाहिँ त्यो एप्लाइड र प्र्याक्टिकल शिक्षाले पनि समाजलाई चाहिँ हानि नै गर्छ। किनभने तपाईँले आजको दिनमा साइन्स युज गरेर हामीले बम पनि बनाउन सक्छौँ होइन, त्यही
1: साइन्स युज गरेर दबाई
2: पनि बनाउन सक्छ होइन। जस्तै न्युक्लियर एनर्जीको हामी कुरा गर्छौँ, न्युक्लियर एनर्जीले मानव सभ्यतालाई नाश पनि पार्न सक्छ, मानव सभ्यतालाई ठुलो एउटा कन्ट्रिब्युट पनि गर्न सक्छ। अनि हामीले दुईटै शिक्षालाई एउटा हो पारम्परिगत जुन चाहिँ कन्भेन्सनल एडुकेसनल सिस्टम छ, अनि प्र्याक्टिकल व्यावहारिक जुन चाहिँ शिक्षा छ यसलाई हामीले आत्मसात गरेर दुइटालाई अगाडि बढाउँ।
1: धेरै धेरै राम्रो कुरा गर्नुभयो र विशालजीको कुरा सुन्दाखेरि हामीले यहाँबाट धेरै कुराहरू थाहा पायौँ कि आजको विश्व व्यापीकरण अथवा ग्लोबलाइजेसन र प्रविधिको जुन चाहिँ यो तीव्रता र विकास चलिरहेको छ यसले रोजगारीको बजारलाई पुरै उथुलपुथुल पारिदिएको छ। हिजोको दिनमा जुन डिग्रीको ठुलो मूल्य थियो आज त्यो मात्रै पर्याप्त हुन छाडेको छ। आज हाम्रो देशको हजारौँ युवाहरू हातमा डिग्रीको सर्टिफिकेट बोकेर पनि रोजगारीको लागि भौतारिरहनु परिरहेको छ र यो तितो यथा

0: कुरा हाम्रो सामु छ, यस्तो किन भइरहेको छ? यसको मूल कारण उहाँले बताइदिनु भयो कि शैक्षिक उपाधि र बजारको, मलाई चाहिँ त्यस्तो लागेको छ कि यो शैक्षिक उपाधि र बजारको बिचमा पनि एउटा ठुलो खाडल छ, अहिले
1: एउटा ग्याप छ,
0: एउटा स्किल ग्याप भनौँ न त्यसलाई।
2: आज अति नै चाखलाग्दो विषय र आजको सन्दर्भमा सुहाउँदो विषय शिक्षा र रोजगारी माझ शिक्षाको भूमिका के कस्ता रहेका छन्, यस विषयमाथि वार्तालाप हामीले विशाल छेत्री अनि विनोद प्रधानबाट प्राप्त गरिरहेका छौँ र हाम्रो यस विषयवस्तुलाई केही क्षण पर सार्दै अब भने हामी कार्यक्रममा लिन गइरहेका छौँ यो साङ्गीतिक विश्राम।

0: र यो साङ्गीतिक विश्राम पश्चात पुनः हामी हाम्रा श्रोतानी विद्यार्थी भाइ बहिनीहरूलाई कार्यक्रम शिक्षा ज्योतिमा स्वागत जनाउँदै फेरि हाम्रो कार्यक्रमको मूल विषयवस्तुलाई निरन्तरता प्रदान गरिरहेका छौँ।
1: र हाम्रो शिक्षालयहरूले अझै पनि धेरै हदसम्म तपाईँले जुन चाहिँ कन्भेन्सनल ज्ञानको पनि अति जरुरी छ भने, तर त्यो यो ज्ञान अलिक यो कन्भेन्सनल किसिमको शिक्षा, यो जुन चाहिँ परम्परागत रूपको शिक्षा छ, यो चाहिँ व्यावहारिक ज्ञानमाथि चाहिँ अझ बढी हावी भएको जस्तो लाग्दैन अझसम्म? किनभने अझै पनि हाम्रो यो शिक्षालयहरूमा दशकौँ पुरानो पाठ्यक्रमहरू पढाइरहेका छन् जसले विद्यार्थीहरूको स्मृति क्षमताको त परीक्षा लिन्छ तर उनीहरूको व्यावहारिक क्षमता अथवा प्र्याक्टिकल केपेबिलिटीको विकास गर्न सक्दैन। बजारमा आज नयाँ प्रवृत्तिको माग छ, डिजिटल साक्षरताको माग छ, समस्या समाधान गर्ने क्षमता अथवा प्रब्लम सल्भिङ स्किल्सको माग छ, तर हाम्रो परम्परागत शिक्षाले विद्यार्थीहरूलाई के सोच्ने अथवा वाट टु थिङ्क त सिकायो, तर बजारमा गएर काम कसरी गर्ने, हाउ टु डु भन्ने कुरा सिकाउनु।
2: हजुर, यही सन्दर्भमा म के भन्न चाहन्छु भने तपाईँले यो उठाइहाल्नु भयो है, एउटा रोचक एउटा पब्लिकेसन छ क्या, रिसर्च पब्लिकेसन। यसमा चाहिँ के भनेको छ भने भारतमा अब हाम्रो इन्जिनियरिङ फिल्डमा सबभन्दा टप त आइआइटिज हो नि है, अनि स्टडिजले एउटा के बतायो भन्दा चाहिँ आइआइटिजबाट जो ग्रेजुएट भएका इन्जिनियरहरू थिए है, उनीहरूलाई जब पनि कुनै पनि कम्पनीले जब इम्प्लोइमेन्ट दिन्थ्यो है, काममा लिन्थ्यो, उनीहरूलाई छ महिना एक्स्ट्रा ट्रेनिङ गराउनु पर्थ्यो। अनि यो हालत छ क्या हाम्रो शिक्षा।

0: कि मार्केटलाई के चाहिएको छ है, प्र्याक्टिकल एप्लाइड नै छैन अहिलेसम्म, त त्यो ब्यालेन्सै छैन क्या, कन्भेन्सनल नै हाबी छ है, अनि यही कन्भेन्सनल शिक्षा नै बेसी भयो र प्र्याक्टिकलिटी छैन भनेर नै भारत सरकारले अहिले चाहिँ राष्ट्रिय शिक्षा नीति न्यू एडुकेसन पोलिसी 2020 यो लागू गरियो है, अनि यो चाहिँ एकदमै राम्रो छ क्या। किन राम्रो छ भन्दा चाहिँ यो नीतिले चाहिँ जुन चाहिँ मार्केट र स्कुलको जुन चाहिँ ग्याप छ नि, विद्यालय महाविद्यालय विश्वविद्यालय र जुन चाहिँ मार्केटको ग्याप छ त्यसलाई पूर्ति गर्छ।
1: अनि पहिला यसमा यो न्यू एडुकेसन पोलिसीमा हाम्रो यो सिपमूलक पाठ्यक्रमहरू पनि स्किल एनहान्समेन्ट कोर्सेसहरू हालेको छ
0: हजुर,
1: र यसले कतिको चाहिँ यो कतिको फलदायी हुनसक्छ हाम्रो युवा विद्यार्थीहरूको निम्ति?
0: हजुर, यो नीति नै एकदमै राम्रो छ क्या। यो नीतिले शिक्षालाई अधिक समावेशी बनाउँछ है, मल्टी डाइमेन्सनल बनाएको छ, रिसर्च बेस्ड बनाउने र इम्प्लोइमेन्ट ओरिएन्टेड बनाउने उद्देश्यले नै यो शिक्षा नीति बनाइएको हो। अनि यो शिक्षा नीतिको मुख्य उद्देश्यहरू चाहिँ के छन् भन्दा, सबैभन्दा पहिला चाहिँ सबलाई गुणस्तरीय शिक्षा दिने, भारतभरि जति पनि कलेज युनिभर्सिटिज स्कुलदेखि नै पछि लागू हुन्छ, यसले चाहिँ सबैलाई एउटै पाठ्यक्रमभित्र गुणस्तरीय शिक्षा प्रदान गर्ने, अनि सिप विकासलाई ज्यादा प्राथमिकता दिने है, अनुसन्धान र क्रिएटिभिटीलाई पनि एकदमै एन्करेज गर्ने, बहुविषयक भनेको मल्टी डाइमेन्सनल व्यावहारिक शिक्षा विस्तार र डिजिटल शिक्षाको प्रवृत्तिमा यसले यसको उद्देश्यहरू हुन्। अनि यो एकदमै राम्रो लाग्छ मलाई, अनि भारत सरकारले सही कदम उठायो है, किनभने हाम्रो भारत देश एकदम डेभलपिङ छ, फास्टेस्ट ग्रोइङ इकोनोमी हो, वान अफ द फास्टेस्ट ग्रोइङ इकोनोमी हो, अनि पाठ्यक्रममा चेन्ज हुनु पर्थ्यो, शिक्षा व्यवस्थामा हाम्रो चेन्ज आउनु पर्थ्यो, योले चाहिँ सही डिरेक्सन दिन्छ जस्तो लाग्छ। अब कक्षा छदेखि चाहिँ के हुन्छ यसमा भन्दा चाहिँ एनइबी 2020 एउटा महत्त्वपूर्ण विशेषता के हो, कक्षा छदेखि चाहिँ व्यावसायिक शिक्षाको व्यवस्था गर्नु। अब पहिला के भन्थ्यो भने पढेगुडी के काम होलो जोत्नु भन्थे, अबको शिक्षा व्यवस्थाले चाहिँ पढ्नु पनि सिकाउँछ होलो जोत्नु पनि सिकाउँछ, एकदमै राम्रो छ। यसमा चाहिँ स्कुल लेभलभित्रमा चाहिँ के गर्छ भन्दा, अब स्कुल लेभलभित्रमा चाहिँ धेरै जस्तै मेसिनरी है, कार्पेन्ट्री, यो इलेक्ट्रिकल रिपेयर, यो सबै गर्नु चाहिँ पाठ्यक्रमभित्र नै आउँछ, अनि नानीहरूले बादमा गएर महाविद्यालय हजुर फर्दर हायर एडुकेसनतिर पोसेन भने यसलाई नै एउटा इम्प्लोइमेन्ट अपर्च्युनिटिज लिएर उनीहरूले आफ्नो जीवन धान्न सक्छ। अनि हायर एडुकेसनमा त अब तपाईँलाई थाहै छ कलेजमा है, अनि इन्टर्नसिपमा ज्यादा फोकस गरेको छ, रिसर्च इन्टर्नसिप हुन्छ, एउटा इन्डस्ट्रियल इन्टर्नसिप हुन्छ, क्रिएटिभिटीमा ज्यादा इम्फेसिस गर्दैछ। अनि तपाईँलाई थाहा छ हाम्रो कलेजले है लास्ट इयर नभनेको 18 हामीले
1: सेक्टरमा
0: एमओयु गरेर इन्टर्नसिप गर्यौँ, जस्तै सिलाई बुनाइदेखि लिएर
1: विभिङदेखिको लिएर न्युज पेपर
0: जर्नलिजम है, अन्त खानेपानीको जुन चाहिँ प्याकेजिङ गऱ्यौँ, अनि गोर्खे हाटमा दोकान कसरी थाप्नु,
1: व्यवसाय
0: कसरी चलाउनु, स्कुलतिर गएर नानीहरूलाई पढायो है, विद्यार्थीहरूले नै गएर, अनि यसको एकदमै पोजिटिभ फिडब्याक आयो क्या हामीलाई। अनि यही हो नयाँ शिक्षा नीतिको आदर्शिल एकदम अब्जेक्टिभ्सहरू। अनि मलाई लाग्छ कि अब चाहिँ यो एनइपी लागू भएकोदेखि चाहिँ हाम्रो जुन चाहिँ त्यो कन्भेन्सनल एडुकेसनल सिस्टम र प्र्याक्टिकल एडुकेसन सिस्टम छ र त्यो ग्याप चाहिँ हुँदैन, अब चाहिँ पढ्नु र हलो जोत्नु दुइटा नै हाम्रो नानीहरूले सिकेको हुन्छ। अनि पढेपछि कुनै पनि कामलाई अब सानो ठुलो भन्दैन होला, किनभने हाम्रो थ्रस्ट एउटा नै त्यो हो कि जुनै पनि काम गर्न सकोस् है, स्किल डेभलप गरेर।
1: र श्रोतावर्ग तपाईँले सुन्नु नै भयो कि अहिलेको संसारभरि नै शिक्षाको ट्रेन्ड चाहिँ बिस्तारी सर्टिफिकेट केन्द्रित हुनबाट हटेर यो सिप केन्द्रित अथवा स्किल सेन्ट्रिक बन्दै गइरहेको छ। आजको ठुला ठाला बहुराष्ट्रिय कम्पनीहरूले पनि बिस्तारै कर्मचारी भर्ना गर्दा कलेजको डिग्रीभन्दा बढी व्यक्तिको वास्तविक कार्यक्षमता वा सिपलाई हेर्न थालेको छन्। आधुनिक सिपमूलक पाठ्यक्रमहरूले विद्यार्थीलाई छोटो वा लामो अवधिमा बजारमा सिधै बिक्ने व्यावहारिक ज्ञान प्रदान गर्छन्। उदाहरणको लागि हामीले धेरै यस्ता सिपमूलक पाठ्यक्रमहरू देख्छौँ, जस्तै डिजिटल र प्राविधिक सिप, सफ्टवेयर कोडिङ, एप डेभलपमेन्ट, डिजिटल मार्केटिङ, डाटा एनालिसिस, भिडियो एडिटिङ र एनिमेसन जस्ता विधाहरू। यो व्यावसायिक र प्राविधिक शिक्षा जस्तो प्लम्बिङ, इलेक्ट्रिसियन, कृषि प्रविधि, होटल म्यानेजमेन्ट, हस्तकला इत्यादि यस्ताहरू पनि अति नै आवश्यक छ। किन भन्दा पहिला चाहिँ हामीले शिक्षा हाम्रै यो पहाडमा पनि पढेर के गर्छस् भन्दाखेरि कसैले म सहर हुन्छु, मिस हुन्छु, कि चाहिँ म आर्मीमा जान्छु, पल्टनमा जान्छु, है खुब से खुब भनेको चाहिँ अब कि चाहिँ म डक्टर हुन्छु, इन्जिनियर हुन्छु, त्यहाँसम्म खालि सोच्ने। तर अहिले चाहिँ अझै यो सिपमूलक पाठ्यक्रमले चाहिँ रोजगारीको क्षेत्रलाई अझै विस्तृत बनाइसकेको छ जस्तो लाग्छ मलाई चाहिँ।
0: हजुर हजुर, अनि त्यति मात्रै नभएर अब तपाईँ कुन चाहिँ विषय पढ्नुहुन्छ है, त्यो विषयमा पनि एउटा त्यो सब्जेक्ट स्पेसिफिक इम्प्लोइमेन्ट अपर्च्युनिटिजहरू जेनेरेट गर्छ क्या यो एनइपीले गर्दा चाहिँ। जस्तै म भूगोल विभागको भएर अनि मलाई थाहा छ कि हाम्रो भूगोल विषयमा नानीहरूले भोलि पर्सि पढ्यो भने चाहिँ यसमा चाहिँ हामीले के गराउँदैछौँ अहिले भन्दा चाहिँ हाम्रै महाविद्यालयको डिपार्टमेन्टमा अहिले मैले स्टार्ट गरेछु जिआइएस है, जियोग्राफिकल इन्फर्मेसन सिस्टम, रिमोट सेन्सिङ, डिजास्टर म्यानेजमेन्ट, अर्बन प्लानिङ, इन्भाइरोमेन्टल कन्सल्टेन्ट, वाटरसेड म्यानेजमेन्ट, टुरिज्म प्लानर, रिसर्च अफिसर, डेभलपमेन्ट प्रोफेसनल, रुरल डेभलपमेन्टहरू, हामीले यस्तो खालके विषयवस्तुहरू हामीले सञ्चालन गर्न थालेका छौँ कि यसमा चाहिँ एकदमै थियोरिटिकल मात्रै नभएर यसमा एकदमै ह्यान्ड्स अन ट्रेनिङ प्र्याक्टिकल पनि गर्छौँ। अनि जिआइएस र रिमोट सेन्सिङमा अहिले के छ भन्दा एकदमै व्यापक रूपमा यसमा इम्प्लोइमेन्ट जेनेरेट हुँदैछ क्या। पहिला त के हुन्थ्यो, भूगोल पढ्यो त्यो म्याप मात्रै बनाउनु भनेर सोच्थ्यो, भूगोल पढ्यो स्कुलको टिचरै हुनुपर्छ भन्दै थियो, अब चाहिँ त्यो छैन। भूगोल पढेर पनि तपाईँले कम्पनीमा काम गर्नु सक्नुहुन्छ, जस्तै जिआइएस रिमोट सेन्सिङ एनालिस्ट भएर भूगोल पढेर तपाईँले कुनै पनि इन्जिनियरिङ डिपार्टमेन्टमा तपाईँले काम गर्न सक्नुहुन्छ। अनि डिजास्टर म्यानेजमेन्टमा पनि एकदमै तपाईँले टेवा दिन सक्नुहुन्छ। तर यो चाहिँ केले गर्दा हो भन्दा चाहिँ हामीले चाहिँ हाम्रो शैक्षिक त्यो जुन चाहिँ इन्स्टिट्युट छ त्यहाँनिर हामीले व्यवहारिक र कन्भेन्सनल शिक्षालाई चाहिँ पारम्परिकलाई चाहिँ हामीले यसलाई तालमेल गरेर ब्यालेन्स्ड रूपमा हामीले दुइटैकै स्टुडेन्टलाई एक्सपोजर दिन्छौँ।
1: अझ मलाई कस्तो लाग्छ भने यो सिपमूलक जुन चाहिँ पाठ्यक्रम आइसकेपछि केही वर्ष पश्चात मलाई लाग्छ कि हाम्रो यो विद्यार्थीहरूले, हाम्रो युवाहरूले जब सिकर है, रोजगार खोज्ने मात्र नभएर उनीहरूको लाइफ, उनीहरूको जीवन जब सिकरसम्म मात्र नभएर उनीहरू जब क्रिएटर पनि हुन सक्छन्, जसले रोजगार उत्पन्न गर्न सक्छ यस जग्गाबाट
0: हो नि।
1: र यहाँनिर एउटा फेरि अलमल पनि हुनसक्छ हाम्रो विद्यार्थीहरूलाई के भने चाहिँ कि अब हामीले सामान्य विद्यालय अथवा कलेजको पढाइ वा डिग्रीको कुनै महत्त्व रहँदैन कि हामीले विश्वविद्यालय जान छोडिदिने, हामीले विद्यालय जान छोडिदिने, त्यसो एकदमै होइन। यो चाहिँ उहाँहरूलाई एकदमै जागरुक गराउनुपर्छ, किनभने डिग्रीको महत्त्व आफ्नो ठाउँमा अकाट्य छ र सधैँ रहिरहनेछ। त्यो त औपचारिक शिक्षा वा डिग्रीले हाम्रो बौद्धिक धरातल निर्माण गर्छ, हामीलाई अनुशासन सिकाउँछ, अनुसन्धान गर्न सिकाउँछ र हाम्रो समाजलाई हेर्ने एउटा फराकिलो दृष्टिकोण दिन्छ। डिग्री भनेको एउटा जग अथवा फाउन्डेसन हो, तर सिप भनेको त्यो जगमाथि उभिने सुन्दर र बलियो घर हो जस्तो लाग्छ मलाई चाहिँ। त्यसैले जग बिनाको घर टिक्दैन र घर बिनाको खाली जगको कुनै उपयोगिता पनि
0: हुँदैन
1: है। त्यसैले आजको आवश्यकता भनेको डिग्री र सिप माझको सुन्दर सन्तुलन। हाम्रो विद्यार्थी भाइ बहिनीहरूले कलेजमा आफ्नो औपचारिक पढाइलाई निरन्तर दिँदै गर्दा आफ्नो रुचि र बजारको माग अनुसारको कुनै न कुनै व्यावहारिक सिप सिक्नका लागि समय छुटाउँदा पनि हुन्छ। जब सैद्धान्तिक ज्ञान र व्यावहारिक सिपको फ्युजन हुन्छ तब मात्र एउटा यस्तो जनशक्ति तयार हुन्छ जसलाई कुनै पनि मन्दी वा बेरोजगारीको लहरले हलाउन सक्दैन होला जस्तो लाग्छ। त्यसैले समय सधैँ एकनाश रहँदैन। आज विश्व व्यापीकरण र प्रविधिको तीव्र विकासले रोजगारीको बजारलाई एउटा ठुलो प्लेटफर्म दिइसकेको छ जस्तो लाग्छ। र अहिलेको जुन चाहिँ यो हाम्रो दार्जिलिङ पहाडमै हेऱ्यो भने यस्ता सिपमूलक पाठ्यक्रमले हाम्रो युवाहरूलाई केही नयाँ दिशातर्फ लैजान सक्छ, त्यस्तो केही प्रविधिहरू छ?
0: हजुर, सक्छ। जस्तै दार्जिलिङ हामी टुरिज्म म्यानेजमेन्टहरूमा हामीले गर्न सक्छौँ है, सस्टेनेबल डेभलपमेन्टहरूको कुरा आउँछ। अब भविष्यमा रोजगार जेनेरेट हुने त यही फिल्डहरू त हो, जस्तै क्लाइमेट चेन्ज है, अनि हेल्थ केयर, टुरिज्म, डिजिटल मार्केटिङ, इन्टरप्रेनरसिप। अहिले हामीलाई त सोसियल इन्टरप्रेनर्सहरूको खाँचो छ है हाम्रो पहाडमा, हाम्रो जग्गामा।
1: अझै यहाँनिर अब टुरिज्म सेक्टरलाई मात्र नहेरेर हामीले अरू क्षेत्रहरूलाई पनि हेर्न सक्छौँ, जस्तो जुन चाहिँ हाम्रो यो टी सेक्टर छ, टी सेक्टरसँग सम्बन्धित केही सिपमूलक कुराहरू पाठ्यक्रममा हाल्न सक्छौँ, सिन्कोना बगानलाई लिएर केही सिपमूलक कुराहरू हाम्रो पाठ्यक्रममा हाल्न सक्छौँ। जस्तै हाम्रो यहाँको कतिवटा नेचुरल रिसोर्सेसहरू छ, खोला नाला है, वन्य जति पनि बायोडाइभर्सिटीहरूलाई लिएर पनि हामीले यस कुराहरूलाई पनि हाम्रो पाठ्यक्रममा हाल्न सक्छौँ, जसले गर्दाखेरि चाहिँ हाम्रो विद्यार्थी नानीहरूले हाम्रै जग्गालाई लिएर पनि केही सिपमूलक कार्यहरू गर्न सकोस्, सिपमूलक रोजगार यहाँबाट उत्पन्न हुन सकोस्। र यससँगै अन्तमा शिक्षा र रोजगारीको यो बदलिँदो स्वरूपलाई हामीले सहजै स्वीकार गर्नुपर्छ र समयमा आफूलाई रूपान्तरण गर्नुपर्छ। अबको शिक्षा केवल परीक्षाको हलमा गएर उत्तर पुस्तिका भर्नको लागि मात्र हुनुहुँदैन, बरु जीवनको वास्तविक चुनौतीहरू हल गर्नको लागि हुनुपर्छ। त्यसैले म हाम्रो विद्यार्थी नानीहरूलाई र अभिभावकहरूलाई पनि यो अनुरोध गर्न चाहन्छु कि हाम्रा बालबालिकाहरूलाई केवल एउटा रट्ने मसिन वा सर्टिफिकेट सङ्कलन गर्ने व्यक्ति मात्र नबनाऊ, उनीहरूको भित्र लुकेको प्रतिभालाई पनि चिनौँ र उनीहरूलाई सिपमूलक र आत्मनिर्भर बन्न प्रेरित गरौँ। र यति भन्दै हामी आजको यस शिक्षामूलक कार्यक्रमबाट तपाईँहरूबाट बिदा लिन चाहन्छौँ। धेरै धेरै धन्यवाद।
0: धन्यवाद।
2: कार्यक्रम शिक्षा ज्योतिमा अति नै चाखलाग्दो विषय, अति नै हाम्रो समय सुहाउँदो विषय शिक्षा र रोजगारी माझ शिक्षाको भूमिका बारे जान्ने मौका पायौँ। अनि आजको जानकारी भनौँ, आजको वार्तालाप लिएर हामी माझ उपस्थित हुनुहुन्थ्यो विशाल छेत्रीज्यू अनि विनोद प्रधानज्यू, दुवै नै हालमा साउथफिल्ड कलेज दार्जिलिङमा सह प्राध्यापकको रूपमा कार्यरत हुनुहुन्छ र उहाँहरूबाट हामीले सविस्तार साथ यो अति नै जानकारीमूलक विषयमाथि जान्ने मौका पायौँ। र यसै विषयवस्तुको अन्त साथसाथै हाम्रो कार्यक्रम शिक्षा ज्योतिको निर्धारित समय पनि पूरा भइसकेको छ र आउँदो कार्यक्रममा फेरि हाम्रो भेट हुने नै छ नयाँ विषयवस्तुको साथमा, नयाँ अध्यायको साथमा। र कार्यक्रमलाई छोडेर जाँदा जाँदै हामी यही भन्न चाहन्छौँ कि विद्यार्थी भाइ बहिनीहरूको आउने भविष्य मङ्गलमय बनोस्, सदैव सदैव सफलताले उनीहरूको कदमलाई चुम्न सकोस्। र यही मङ्गल कामनाको साथमा आजलाई पनि कार्यक्रम शिक्षा ज्योतिको यस अङ्कबाट हजुरहरूको सञ्चालिका म नम्रता लगायत कार्यक्रम प्रस्तुता लेखनाथ राई पनि हजुरहरूबाट ओझेल हुन चाहन्छौँ।

समाचारपछि पुनः स्वागत छ श्रोताहरू. हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेका छौँ. यो कार्यक्रम प्रसारण भइरहेको छ आकाशवाणी खरसाङको 103.5 मेगाहर्जको तरङ्गमा. म कार्यक्रम प्रस्तोता चन्दन थापा स्टुडियोमा उपस्थित भइसकेको छु. मेरो साथमा हुनुहुन्छ मेरा प्रसारण सहयोगी निरन. श्रोताहरू, अब पालो भएको छ कार्यक्रम जय जवानको. यो कार्यक्रम समर्पित छ हाम्रा फौजी दाजुभाइहरूका निम्ति र सुनाइरहेका छौँ केही मिठा हिन्दी फिल्मी गीतहरू. त श्रोताहरू, प्रस्तुत छ यो पहिलो गीत.

श्रोताहरू, हामी आकाशवाणीको खरसाङ केन्द्रबाट सुनाइरहेका छौँ र सुन्दै हुनुहुन्छ कार्यक्रम जय जवान र सुनाइरहेका छौँ कार्यक्रमको यो अन्तिम गीत सदानन्द किरकिरे अनि अमिताभ भट्टाचार्यको स्वरमा फिल्म लुटेराबाट जसको शब्द अनि सङ्गीत रहेको छ अमित त्रिवेदी अनि अमिताभ भट्टाचार्य।

श्रोताहरू, हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेका छौँ। अबको क्रममा सुनाइरहेका छौँ कार्यक्रम इभिनिङ मेलोडी।

यो आकाशवाणी हो। मुख्य समाचार मानिक लामाबाट सुन्नुहोस्। राष्ट्रपति द्रौपदी मुर्मूको ओडिसाको मयूरभंज जिल्लाको राई रङपुर भ्रमण खराब मौसमका कारण ढिलाइ भएको छ। उहाँ अहिले पश्चिम बङ्गालको कलाईकुण्ड सडक मार्ग भएर राई रङपुर जानुहुँदैछ। प्रधानमन्त्री नरेन्द्र मोदीले आज भन्नुभयो, युवाहरूलाई असङ्ख्य अवसरहरू प्रदान गर्नु विकसित भारतको मूल दृष्टिकोण रहेको छ। रेलवे मन्त्री अश्विनी वैष्णवले कुशल स्टेसन व्यवस्थापनको लागि अनि स्टेसन मास्टरहरूलाई सशक्त बनाउनका लागि उपायहरूको विस्तृत सेटको समीक्षा गर्नुभयो। रक्षा मन्त्री राजनाथ सिंहले भारतको रक्षा उत्पादन निरन्तर बढिरहेको बताउनु भएको छ। केन्द्रीय वित्त मन्त्री निर्मला सीतारमणले आज मेघालयमा उत्तर पूर्वी क्षेत्रको सबैभन्दा ठूलो अर्ग्यानिक मसला प्रसंस्करण इकाइको उद्घाटन गर्नुभयो। दिल्ली उच्च न्यायालयले आज आइतबार हुने निट युजी पुनः परीक्षा अगाडि टेलिग्रामलाई आंशिक रूपमा प्रतिबन्ध लगाउने सरकारको निर्णयलाई सही बताएको छ। केन्द्रीय आवास तथा शहरी मामिला तथा ऊर्जा मन्त्री मनोहर लालको अध्यक्षतामा आज राँचीमा शहरी विकास तथा विद्युत क्षेत्र योजनाहरूको समीक्षा बैठक आयोजना गरियो। राष्ट्रिय महिला आयोगले सबै राज्य र केन्द्रशासित प्रदेशहरूलाई कार्यस्थलमा महिलाहरूको यौन उत्पीडन ऐन 2013 पस अधिनियम अन्तर्गत व्यापक उपायहरूको तत्काल र प्रभावकारी कार्यान्वयन गर्न आह्वान गर्दै एक सल्लाहकार जारी गरेको छ। दिल्लीका उपराज्यपाल तरनजीत सिंह सन्धुले आज राजधानीमा आयोजित सुशासनका लागि कृत्रिम बुद्धिमत्ता एआई सङ्गोष्ठीमा भाग लिनुभयो। सीमामा भएको सैन्य कारवाहीपछि अफगानिस्तान र पाकिस्तान बीच तनाव बढेको छ। समाचार पूरा भयो।

श्रोताहरू, हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेका छौँ। अबको क्रममा श्रोताहरूलाई सुनाइरहेका छौँ कार्यक्रम गाउँले सभा।

0: नमस्ते धनमाया दिदी, आइपुगे म पनि।
1: ए नमस्ते नमस्ते बिरे भाइ, म पनि आइपुगे नि। समयमा नै कुआउँछ कि भनेर पर्खिरहेको, यहाँ बिरे भाइ पो आइपुग्नु भएछ।
0: हजुर हजुर, आज त कोही पनि आउला जस्तो चालामाला छैन धनमाया दिदी।
1: होइन, कान्छी माई दिदी आउँछु भन्नुहुँदै थियो, आइपुग्नु भएको छैन अहिलेसम्म।
0: हजुर हजुर, आउनुहुन्न होला,
1: पर्यो
0: सायद उहाँको गाई बस्तु अस्वस्थ भयो कि बिमारी भयो कि है।
1: हजुर हजुर, हुन सक्छ त्यो पनि।
0: अनि अन्य साथीहरू पनि आउनु भएन।
1: हजुर, दुई दिदी भाइ मात्रै हुने रहेछ आज सभामा।
0: केही छैन दिदी, अब हामी यसरी भेटघाट भएपछि सधैँ
1: कार्यक्रमलाई त अघि बढाउनै पर्यो नि बिरे भाइ, दुईजनै भए पनि।
0: हो नि, अनि आज पनि केही काम लाग्ने विषयमा त हामी कुराकानी गर्नै पर्छ है। तर त्योभन्दा अगाडि चाहिँ हामी एउटा गीत सुनेर आनन्द लिऊ न ल पहिला।
1: ए हुन्छ हुन्छ, आनन्द लिनुपर्छ नि। लु बिरे भाइ, एउटा रमाइलो गीत सुनाउनुहोस् न।
0: हुन्छ धनमाया दिदी।

0: लौदा अहिले हामीले विश्राम गरेर आनन्द पनि लिइहाल्यौँ
1: है.
0: अनि धनमाया दिदी, आज चाहिँ के विचार गर्दै हुनुहुन्छ कुनी?
1: अस्तिदेखि यहाँ बिरे भाइलाई के सोध्नु मन लागिरहेको छ भने नि.
0: हजुर.
1: अब हेर्नुहोस् है, दिनदिनै बुढेसकाले छुँदै गइसक्यो. बुढाबुढी भए पनि अब तन्दुरुस्त त बस्नु पर्यो नि त.
0: हो नि, हो नि.
1: घरमै बिमारी भएर बस्नु त भएन.
0: हो.
1: बुढाबुढी भएपछि कसरी तन्दुरुस्त बस्नुको लागि चाहिँ के गर्नुपर्ने, कसो गर्नुपर्ने, त्यो सबै कुरो पो जान्न मन लागिरहेको थियो नि बिरे भाइ.
0: आहा, साह्रै राम्रो विचार तपाईँको. अनि यो विषयमा आज हामी कुराकानी गर्ने होइन त?
1: हजुर हजुर, यो विषयमा नै यसो तपाईँहरूले जानकारी दिनुहोस् न, बुढाबुढी भएपछि कसरी स्वस्थ बस्नुपर्ने.
0: अब यो विषयमा चाहिँ के छ भन्दाखेरि नि धनमाया दिदी,
1: हजुर,
0: वृद्ध अवस्थामा स्वस्थ रहनु सबैभन्दा महत्त्वपूर्ण कुरा हो. सन्तुलित आहार, नियमित व्यायाम, पर्याप्त निन्द्रा र राम्रो सोच चाहिँ हुनुपर्छ हौ धनमाया दिदी.
1: ए हजुर हजुर. अनि तपाईँले अब कति राम्रो कुरा गर्नुभयो है, व्यायाम गर्नु पर्यो, निन्द्रा पुरा गर्नु पर्यो, राम्रो कुराहरू सोच्नु पर्यो भनेर भन्नुभयो. अनि वृद्ध व्यक्तिले चाहिँ कस्तो खाना चाहिँ खानुपर्छ, त्यो पनि त सबैभन्दा ठुलो मुख्य कुरै लाग्छ बिर भाइ.
0: हजुर.

0: हजुर, अब हामीले खानामा चाहिँ विशेष गरेर वृद्ध व्यक्तिले चाहिँ हरियो साग सब्जी, फलफुल, गेडागुडी, दुध, दही, अन्डा तथा पौष्टिक खाना चाहिँ खानुपर्छ है।
1: हजुर हजुर, त्यस्तै प्रकारले अब पानी पनि त पिउनु पर्यो है। पानी चाहिँ वृद्ध व्यक्तिले चाहिँ कति चाहिँ पिउनु पर्छ होला?
0: स्वास्थ्यको अवस्था अनुसार कम्तीमा पनि 6-8 गिलास पिएको चाहिँ राम्रो हो
1: दिनमा।
0: हजुर हजुर
1: हजुर। अनि व्यायाम चाहिँ कति गर्नु आवश्यक छ होला नि वृद्ध व्यक्तिले? बिरे भाइ,
0: अब यसमा चाहिँ के छ भन्दाखेरि शरीरलाई सक्रिय राख्न अनि हाम्रो रक्त सञ्चारलाई सुधार्नु है र रोगबाट बाँच्न चाहिँ व्यायाम आवश्यक हुन्छ र वृद्ध व्यक्तिले चाहिँ व्यायाम चाहिँ गरेको राम्रो।
1: ए हजुर, विशेष गरेर नि यो हाम्रो वृद्ध अवस्थामा चाहिँ कुन चाहिँ व्यायाम गर्नु चाहिँ एकदमै राम्रो हो?
0: सबभन्दा राम्रो व्यायाम चाहिँ हो हिँडाई धनमा। यो पछि रोग प्राणायाम तथा हल्का तन्किने क्या जिउलाई तन्काउने अभ्यास चाहिँ हामीले गर्नु पर्यो। साह्रै कठिन कठिन जुन चाहिँ व्यायामहरू हुन्छ है त्यो चाहिँ आँट्नु हुँदैन फेरि धनमाया दिदी।
1: हो नि, अब सक्ने सक्ने त गर्नु पर्यो।
0: हजुर,
1: सबै कुरो त अब बुढाबुढीले गर्नु त सकिँदैन होइन बिरे भाइ?
0: हो नि।
1: अनि बुढाबुढी भएपछि त कतिलाई त निन्द्रा लाग्दैन है, कम्ती निन्द्रा लाग्ने गर्छ। विशेष गरेर चाहिँ पर्याप्त निन्द्रा चाहिँ कति हुनुपर्छ होला बुढाबुढी मानिसमा चाहिँ?
0: सामान्यत 7-8 घन्टा सुतेको चाहिँ राम्रो।
1: हजुर,
0: अनि यो निन्द्राको महत्व चाहिँ के छ भन्दाखेरि चाहिँ निन्द्राले शरीरलाई आराम दिन्छ र हाम्रो मानसिक स्वास्थ्य पनि राम्रो राख्छ है धनमाया दिदी।
1: भनेपछि निन्द्रा चाहिँ एकदमै राम्रो लिनु पर्ने रहेछ, मानसिक पनि स्वस्थ राख्ने रहेछ नि त है। अनि बिरे भाइ, वृद्ध अवस्थामा नि मानसिक स्वास्थ्य चाहिँ कसरी राम्रो राख्न सकिन्छ होला?
0: मानसिक स्वास्थ्य राम्रो राख्नुको लागि चाहिँ वृद्ध मानिसहरूले परिवारसँग समय बिताउनु पर्यो, ध्यान गर्नु पर्यो, पुस्तक पढ्नु पर्यो र सामाजिक कार्यहरूमा चाहिँ सहभागी हुनु पर्यो नि त।
1: हजुर हजुर, धेरै कुरामा हामीले ध्यान दिनुपर्ने रहेछ है।
0: हो नि,
1: अब सबैको परिवार हुँदैन है, कोही व्यक्तिहरूमा त एक्लोपन पनि त हुन्छ।
0: हजुर,
1: वृद्ध व्यक्तिको कुरा गर्दा नि बिरे भाइ, एक्लोपनले चाहिँ वृद्ध व्यक्तिलाई चाहिँ कसरी असर गर्छ होला?
0: एक्लोपनले चाहिँ तनाव, चिन्ता र डिप्रेसन चाहिँ बढाउन सक्छ है
1: धनमा। हजुर हजुर,
0: त्यसले गर्दाखेरि अघि मैले जुन जुन उपायहरू भने नि, परिवारसँग समय बिताउने, ध्यान गर्ने, पुस्तक पढ्ने र सामाजिक कार्यमा चाहिँ सहभागी हुने, यो सब गरियो भने चाहिँ वृद्ध मानिसहरू चाहिँ टाढा बस्न सक्छन्।
1: हजुर हजुर, राम्रो कुरा हो नि, यसो गर्नु सक्यो भने त एकदमै शरीरलाई राम्रो हुने रहेछ है बिरे भाइ। अर्को कुरो के छ भने नि, वृद्ध व्यक्तिले चाहिँ नियमित स्वास्थ्य परीक्षण चाहिँ किन आवश्यक छ होला?
0: अब यसमा चाहिँ के छ भन्दा नि धनमाया दिदी, रोगलाई समयमै चिन्नु र उपचारको लागि चाहिँ वृद्ध मानिसहरूले नियमित स्वास्थ्य परीक्षण गर्नु चाहिँ राम्रो। जति जति उमेर बढ्दै जान्छ, वृद्ध हुँदै जान्छ है, त्यति त्यति नै रोगले चाहिँ हामीलाई सताउँदै गरेको हुन्छ नि त धनमाया दिदी।
1: ठिक कुरा हो नि। अनि त्यस्तो प्रकारले वृद्ध व्यक्तिले चाहिँ कुन कुन स्वास्थ्य परीक्षण गर्नु चाहिँ एकदम राम्रो होला?
0: वृद्ध मानिसले चाहिँ नियमित रक्तचाप जाँच, मधुमेहको जाँच, आँखा, दाँत तथा अन्य नियमित स्वास्थ्य परीक्षणहरू चाहिँ गर्नु जरुरी छ हौ धनमाया दिदी।
1: हजुर हजुर, भनेपछि वृद्ध व्यक्तिले पनि धेरै कुरोमा पो जाँच गराउनु पर्ने रहेछ त होइन बिरे भाइ? र धुम्रपान र मदिराले पनि वृद्ध व्यक्तिलाई चाहिँ कस्तो असर गर्छ होला नि?
0: यसले चाहिँ मुटु, फोक्सो तथा कलेजोलाई चाहिँ क्षति पुर्याउँछ फेरि।
1: हजुर,
0: त्यसले गर्दाखेरि धुम्रपान र मदिरा चाहिँ सेवन नगरेकै राम्रो वृद्ध व्यक्तिहरूले।
1: ए ठिकै कुरा हो नि। अनि वृद्ध व्यक्ति चाहिँ सामाजिक सम्बन्ध चाहिँ किन आवश्यक छ?
0: यसले चाहिँ एक्लोपन हटाएर खुसी र आत्मविश्वास बढाउँछ।
1: हजुर हजुर। अनि अर्को कुरो पनि छ नि बिरे भाइ,
0: हजुर,
1: वृद्ध व्यक्तिहरूले घरमा चाहिँ के कस्ता सावधानीहरू अप्नाउनु पर्छ होला, यसमा पनि त ध्यान दिनु पर्यो है।
0: वृद्ध व्यक्तिहरूले चाहिँ चिप्लिने ठाउँबाट बस्नु पर्यो, पर्याप्त उज्यालो राख्ने र सुरक्षित वातावरण बनाएको चाहिँ राम्रो हो धनमाया दिदी।
1: ठिकै हो ठिकै हो। हजुर, सकारात्मक सोचले पनि के फाइदा गर्छ होला नि?
0: वृद्ध मानिसहरूलाई चाहिँ सकारात्मक अथवा राम्रो सोचले चाहिँ तनाव कम हुन्छ र जीवन प्रति चाहिँ उत्साह बढेर जान्छ हौ धनमाया दिदी।
1: ए हो नि बिरे भाइ, राम्रो कुरो हो नि। अनि हाम्रो अब यस्तो वृद्ध अवस्थामा योग पनि गर्नु भन्छ है, अघि तपाईँले भन्नुभयो नि, र वृद्ध अवस्थामा योगको महत्व चाहिँ के कस्तो छ?
0: योगले चाहिँ शरीर लचिलो बनाउँछ र मानसिक शान्त दिन्छ, त्यसले गर्दाखेरि वृद्ध अवस्थामा योग चाहिँ गरेको राम्रो। तर कठिन कठिन योग चाहिँ होइन, सजिलो चाहिँ गरेको नै हाम्रो
1: हजुर। अघि तपाईँले वृद्ध अवस्थामा फलफुलहरू पनि खानुपर्छ भनेर भन्नुभयो है, वृद्ध व्यक्तिले चाहिँ किन फलफुल चाहिँ खानुपर्छ होला?
0: फलफुलमा चाहिँ भिटामिन र खनिज पदार्थ पाइन्छ जसले चाहिँ रोगसँग लड्ने क्षमता बढाउँछ। त्यसले गर्दाखेरि वृद्ध व्यक्तिले फलफुल खाएको चाहिँ एकदमै राम्रो हो नि।
1: वृद्धहरूलाई नि बिरे भाइ परिवारको भूमिका चाहिँ के हुन्छ होला?
0: परिवारको माया सम्मान र सहयोगले चाहिँ वृद्ध व्यक्तिको जीवन सुखी बनाउँछ।
1: ए हजुर हजुर।
0: अनि अब हामीले वृद्धहरूलाई सम्मान गरेनौँ भने है उनीहरूको पनि त मन दुख्छ नि त हो धनमाया दिदी।
1: ठीकै हो ठीकै हो, सम्मान गर्नु पर्यो, माया गर्नु पर्यो है,
0: त्यसले गर्दाखेरि उनीहरूको तनाव पनि बढेर जान्छ नि त।
1: यसरी नै अब वृद्ध अवस्थामा तन्दुरुस्त रहने मुख्य सूत्र कुरो चाहिँ के होला नि बिरे भाइ, त्यो पनि बताइदिनुहोस् न।
0: वृद्ध अवस्थामा तन्दुरुस्त रहने मुख्य कुरो चाहिँ के छ भन्दाखेरि सन्तुलित आहार लिनु पर्यो, नियमित व्यायाम गर्नु पर्यो, पर्याप्त निन्द्रा लिनु पर्यो, अनि त्यो सँगसँगै नियमित स्वास्थ्य जाँच र राम्रो सोच्ने आदत चाहिँ बसाल्नु पर्यो। यसो गरेमा चाहिँ वृद्ध अवस्थामा तन्दुरुस्त रहनु सक्छौ धन्यवाद।
1: ठिकै हो ठिकै हो हजुर हजुर। अनि अर्को कुरो के छ भने नि बिरे भाइ,
0: हजुर,
1: वृद्ध अवस्थामा नि सबैभन्दा बढी देखिने स्वास्थ्य समस्या चाहिँ के हो?
0: वृद्धहरूलाई देखिने स्वास्थ्य समस्याहरूमा उच्च रक्तचाप, मधुमेह, यो जोड्नीको बिमारीहरू भयो, आँखाको समस्या भयो र मुटु सम्बन्धी रोगहरू चाहिँ हुने खतरा हुन्छ।
1: अघि बिरे भाइ तपाईँले वृद्ध व्यक्तिहरू हिँडाइ पनि गर्नुपर्छ भनेर भन्नुभयो है, वृद्ध व्यक्तिले चाहिँ बिहानको हिँडाइ चाहिँ किन गर्नुपर्छ र त्यो पनि यसो बताइदिनुहोस् न।
0: अब यसले चाहिँ शरीर सक्रिय बनाउँछ, रक्त सञ्चार बढाउँछ र मानसिक स्वास्थ्य पनि बढाउँछ है।
1: ए हजुर हजुर।
0: यसले गर्दाखेरि वृद्ध अवस्थामा चाहिँ बिहान पख हिँडेको चाहिँ राम्रो हो धनमाया दिदी।
1: वृद्ध व्यक्तिले चाहिँ क्याल्सियम खानु आवश्यक छ बिरे भाइ?
0: हजुर, अब त्यो चाहिँ डाक्टरहरूको सल्लाह अनुसार हड्डी र दाँत बलियो बनाउनुको निम्ति क्याल्सियम पनि लिएको चाहिँ राम्रो, तर कुनै पनि यसरी औषधिहरू लिँदा चाहिँ जथाभावी लिनु भएन, डाक्टरहरूको जाँच गरेर चाहिँ लिएको चाहिँ राम्रो हो धनमाया दिदी।
1: ए हजुर हजुर। अब वृद्ध भएपछि सबै कुरो कमजोर नै हुन्छ है,
0: हजुर,
1: यो अवस्थामा चाहिँ हड्डी चाहिँ किन कमजोर हुन्छ होला है, त्यो पनि त जान्नु पर्यो वृद्ध अवस्थामा।
0: उमेर जति जति बढ्दै जान्छ नि धनमाया दिदी, शरीरमा क्याल्सियम र भिटामिन डीको मात्रा घट्न सक्छ, त्यसले गर्दाखेरि चाहिँ वृद्ध अवस्थामा चाहिँ हड्डी कमजोर हुन सक्छ। अनि धनमाया दिदी, आज तपाईँले वृद्ध अवस्थामा कसरी तन्दुरुस्त बस्ने भन्ने विषयमा जुन कुराहरू सोध्नु हुँदैछ, अझै सोध्नुपर्ने कुराहरू त होला नि तपाईँको,
1: अनि सोध्नुपर्ने कुरो त धेरै छ नि बिरे भाइ,
0: तर त्यो भन्दा अगाडि चाहिँ हामी एकछिन विश्राम गरेर फेरि अर्को गीत सुनौ न।
1: ए हुन्छ हुन्छ, लु सुनौ न त।

0: आहा पिरे भाइ, गीत साह्रै रमाइलो सुनाउनु भयो। यसरी गीत सुन्दा मानसिक आनन्द पनि भएर आयो नि।
1: हो नि हो नि,
0: बेला बेलामा त अब यसरी गीत पनि सुन्दै गर्नुपर्छ, काम कुरोपट्टि पनि यसरी राम्रो राम्रो जानकारीहरू लिँदै गर्नु पर्यो है। तर आज वृद्ध अवस्थामा कसरी स्वस्थ रहनुपर्ने भनेर तपाईँलाई सोध्दैछु, त्यो सबै कुरो जानकारी दिनुहुँदैछ। र अघि गीत सुन्न भन्दा अगाडि नि बिरे भाइ, तपाईँले क्याल्सियम र भिटामिन डी को कुराहरू गर्नुहुँदै थियो, भिटामिन डी चाहिँ कहाँबाट पाइन्छ?
1: भिटामिन डी चाहिँ घाम, दुध, अन्डा र केही माछाहरूबाट चाहिँ पाउन सकिन्छ।
0: हजुर हजुर, त्यसै प्रकारले वृद्ध व्यक्तिले चाहिँ घाम ताप्नु किन आवश्यक छ त्यो पनि बताइदिनुहोस् न।
1: वृद्ध व्यक्तिलाई चाहिँ घाम ताप्न किन जरुरी छ भन्दाखेरि, शरीरमा भिटामिन डी उत्पादन गर्न चाहिँ घाम तापेको चाहिँ राम्रो हो धनमाया दिदी।
0: ए हजुर हजुर,
1: फेरि अब घाम ताप्नु भनेर दिनभरि तापेर भएन है, बिहानको जुन मिरमिरे घाम छ त्यो तापेको चाहिँ राम्रो हो, कम 10 बजी अघिसम्म को चाहिँ राम्रो धनमाया दिदी।
0: हजुर, अर्को कुरो के सोध्न मन लाग्यो भने बिरे भाइ, तनाव कम गर्ने सजिलो उपाय चाहिँ के छ होला त्यो पनि बताइदिनुहोस् न।
1: वृद्ध अवस्थाको निम्ति तनाव कम गर्ने सजिलो उपायहरू चाहिँ के छ भन्दाखेरि चाहिँ ध्यानमा बस्नु पर्यो, योग गर्नु पर्यो, सङ्गीत सुन्ने बानी गर्नु पर्यो, त्यसरी नै परिवारसँग चाहिँ समय बिताउनु पर्यो। यसो गरिएमा चाहिँ तनाव कम गर्न सकिन्छ हौ धनमाया दिदी।
0: अब कतिजना त वृद्ध अवस्थामा पनि धेरै मोटो भएको देखिन्छ है।
1: हजुर,
0: यो वृद्ध अवस्थामा मोटोपन हुन चाहिँ हानिकारक छ कि छैन होला?
1: छ नि धनमाया दिदी, मोटोपन भएमा चाहिँ मधुमेह रोग, रक्तचाप र मुटु रोगको जोखिम बढाउन सक्छ।
0: ए हजुर हजुर, अनि बुढाबुढी भएपछि स्वस्थ ओजन कायम राख्न चाहिँ के गर्नुपर्छ होला बिरे भाइ?
1: यसको निम्ति चाहिँ वृद्ध अवस्थामा सन्तुलित आहार लिनु पर्यो
0: ज्यू,
1: अनि नियमित व्यायाम गर्नुपर्छ, त्यसरी नै प्याकेट युक्त है बेसी तेल भएको चिजहरू चाहिँ खानु हुँदैन। मिठो भन्दै फेरि बुढाबुढीले कतिले त रुचाउँछ नि त प्याकेटको फुल खानाहरू,
0: मिठो मिठो नै खोज्ने गर्छ।
1: हजुर,
0: अनि खानेकुरोको कुरा गर्दा चाहिँ अब वृद्ध व्यक्तिले चाहिँ किन समयमै खाना खानुपर्छ बिरे भाइ?
1: समयमै खानु पर्यो नि धनमाया दिदी।
0: हजुर,
1: पाचन प्रणाली राम्रो राख्न र शरीरलाई आवश्यक ऊर्जा दिन चाहिँ समयमै खाना खाएको चाहिँ राम्रो हो धनमाया दिदी।
0: ए राम्रो कुरा हो नि, यसरी अब समयमा नै वृद्ध अवस्थामा पनि समयमा नै खाना खानु पायो भने त कतिवटा रोगहरूले पनि छुन सक्दैन है।
1: हो नि,
0: वृद्ध अवस्थामा चाहिँ कब्जियत चाहिँ हुन्छ कि हुँदैन होला, अब किन चाहिँ हुन्छ?
1: वृद्ध अवस्थामा धेरै जसोलाई चाहिँ कब्जियत भएको सुनिन्छ, यो चाहिँ किन भन्दाखेरि कम पानी पिउने बानी हुन्छ वृद्ध अवस्थामा
0: है,
1: अनि त्यसरी नै कम फाइबर युक्त खाना खाँदा र कम हिँडुल गर्दाखेरि चाहिँ वृद्ध अवस्थामा कब्जियत हुन सक्छ हौ धनमाया दिदी।
0: यदि कब्जियत भइहाल्यो भने चाहिँ बाँच्ने उपाय चाहिँ के छ होला?
1: प्रशस्त पानी पिउनु पर्यो।
0: हजुर,
1: फलफुल र सागसब्जी चाहिँ बेसी खानु पर्यो धनमाया दिदी।
0: हजुर हजुर, अनि वृद्ध व्यक्तिको लागि चाहिँ दुध किन उपयोगी छ त्यो पनि त जान्नु पर्यो है, दुध खानु हुन्छ कि हुँदैन?
1: अब यो चाहिँ किन भन्दाखेरि चाहिँ दुधमा चाहिँ क्याल्सियम र प्रोटिन पाइन्छ, त्यसैले वृद्ध व्यक्तिको लागि चाहिँ दुध चाहिँ राम्रो हो धनमाया दिदी।
0: ज्यू ज्यू ज्यू, त्यसरी नै नियमित स्वास्थ्य जाँचले चाहिँ के फाइदा गर्छ होला वृद्ध व्यक्ति भएपछि त? अब स्वास्थ्य जाँच पनि त गर्दै गर्नु पर्यो।
1: अब नियमित जाँच गर्दा चाहिँ वृद्ध मानिसहरूलाई चाहिँ के फाइदा छ भन्दाखेरि रोग समयमै पत्ता लाग्छ र

0: उपचार सजिलो पनि हुन्छ है दिदी, भन्नुहुन्छ दिदी
1: के हो नि यसरी अब वृद्ध व्यक्तिको कुरा गर्दा नि बिरे भाइ, औषधिहरू चाहिँ के कस्तो प्रकारले चाहिँ सेवन गर्नुपर्छ होला वृद्ध व्यक्तिले?
0: वृद्ध व्यक्तिले चाहिँ चिकित्सकको सल्लाह बिना औषधि सेवन गर्नु हुँदैन, चिकित्सकको सल्लाह लिनु चाहिँ एकदमै जरुरी छ हौ धनमाया दिदी।
1: ज्यू,
0: किनभने कतिवटा औषधिहरू चाहिँ उमेर र तौल अनुसार दिएको हुन्छ है, अनि वयस्क व्यक्ति हरूले खाने औषधि फेरि वृद्धहरूले खाँदा चाहिँ शरीरमा नकारात्मक असरहरू नराम्रो असरहरू पर्न सक्छ हो धनमाया दिदी।
1: हजुर हजुर, अनि वृद्ध भएपछि अब स्मरण शक्ति पनि कमजोर भएर जान्छ भन्छ है मेरो भाइ, किन कमजोर हुन सक्छ होला?
0: अब उमेरसँगै मस्तिष्कको केही कार्यहरू बिस्तारी बिस्तारी सुस्त हुँदै जान्छ, यसो हुँदा चाहिँ वृद्ध अवस्थामा चाहिँ स्मरण शक्ति पनि कमजोर हुँदै जान्छ हो धनमाया दिदी।
1: अनि यो स्मरण शक्ति बढाउने चाहिँ के गर्न सक्छ?
0: स्मरण शक्ति बढाउनको निम्ति पुस्तक पढ्नु पर्यो, नयाँ कुराहरू सिक्नु पर्यो, अनि कतिवटा दिमागसँग खेल्ने चिजहरू हुन्छ नि दिमागी खेलहरू त्यो चाहिँ खेल्नु पर्यो।
1: हजुर हो नि, त्यो पनि राम्रो कुरा हो बिरे भाइ। अनि वृद्ध व्यक्तिहरूले मोबाइलको अत्याधिक प्रयोग गर्नुहुन्छ कि हुँदैन होला नि?
0: हुँदैन नि धनमाया दिदी, यसले त आँखामा असर पार्न सक्छ, निन्द्रामा बाधा पुर्याउन सक्छ, त्यो भएर बेसी चाहिँ मोबाइल प्रयोग नगरेकै राम्रो।
1: राम्रो कुरा हो। सामाजिक कार्यक्रममा चाहिँ सहभागी हुनुको फाइदा के छ होला वृद्ध अवस्थामा?
0: यसले चाहिँ आत्मविश्वास बढ्छ र एक्लोपन कम हुन्छ हो धनमाया दिदी।
1: ए हजुर हजुर, र यस्तो पनि सुनिन्छ नि बिरे भाइ, वृद्ध व्यक्तिले धेरै नुन खानु हुँदैन भनेर पनि भनिन्छ है?
0: हजुर,
1: धेरै नुन खानु चाहिँ किन हुँदैन होला त्यो पनि त जान्नु पर्यो नि।
0: वृद्ध व्यक्तिहरू मात्र होइन अरूले पनि धेरै नुन चाहिँ खानु हुँदैन। अब यसले चाहिँ नुनले चाहिँ के गर्छ भन्दाखेरि उच्च रक्तचापको जोखिम चाहिँ बढाउँछ हौ धनमाया दिदी।
1: हजुर, भनेपछि बेसी नुन खानु पनि वृद्ध व्यक्तिले हुँदैन रहेछ, रक्तचाप बढ्ने डर हुने रहेछ नि त, होइन बिरे भाइ?
0: हो नि।
1: अनि धेरै चिनी खानुको पनि असर के हुन्छ होला वृद्ध व्यक्तिलाई बिरे भाइ?
0: धेरै चिनी खाएमा चाहिँ मधुमेह र मोटोपनको जोखिम बढ्छ हौ धनमाया दिदी।
1: हजुर हजुर, अनि यसरी नुन र चिनी पनि वृद्ध अवस्थामा बेसी खानु हुँदैन रहेछ है। अर्को कुरो के सोध्न मन लाग्यो भने नि बिरे भाइ, वृद्ध अवस्थामा आँखाको हेरचाह के कस्तो प्रकारले गर्न सकिन्छ त्यो पनि त्यसो जान्नु पर्यो।
0: यसको निम्ति चाहिँ नियमित जाँच गर्नु पर्यो, साथै पोषणयुक्त खाना खाने चाहिँ बानी बसाल्नु पर्यो वृद्ध अवस्थामा, बुझ्नुभयो? त्यो सँगसँगै दाँतको स्वास्थ्य पनि जरुरी छ भनेर अघि मैले भनेको थिएँ है, अनि दाँतको पनि नियमित जाँच गरेको चाहिँ राम्रो हो धनमाया दिदी।
1: ए ज्यू ज्यू हजुर, हो नि वृद्ध भएपछि धेरै रोगले भेट्ने गर्छ है, त्यही कारणले गर्दा चाहिँ अब डाक्टर जाँच चाहिँ गराउँदै गर्नु पर्यो। अनि अब वृद्ध अवस्था भएपछि धेरै कुरोले नै सताउने गर्छ है बिरे भाइ, लडेर यसरी अब चोट लाग्नबाट चाहिँ कसरी बाँच्न सकिन्छ? अब कोही समय त अब लड्नु पनि सकिन्छ।
0: हो नि, वृद्ध अवस्था भएपछि चाहिँ सावधानी पूर्वक हिँड्ने, घर सफा राख्ने र पर्याप्त उज्यालोको प्रयोग गर्ने, अँधेरोमा चाहिँ लड्न सक्छ नि त धनमाया दिदी।
1: हो नि, अब बुढाबुढी भएपछि आँखा पनि त राम्रो कहाँ देखिन सकिन्छ।
0: यो सँगसँगै अर्को के भन्छु भने धनमाया दिदी, वृद्ध अवस्थामा चाहिँ मानसिक स्वास्थ्य राम्रो राख्नुपर्छ है, अनि हाम्रो जीवनप्रति चाहिँ उत्साह बढाउनु पर्यो, अनि जीवनसित उत्साह बढाउनुको निम्ति चाहिँ वृद्ध अवस्थामा चाहिँ आध्यात्मिक गतिविधिहरूमा भाग लिनु पर्यो, बुझ्नुभयो? अनि यसले चाहिँ मनलाई शान्त र सन्तुष्ट बनाउँछ हौ धनमाया दिदी।
1: हजुर हजुर, धेरै राम्रो कुरा बताउनु भयो बिरे भाइ। आज वृद्ध अवस्थामा कसरी तन्दुरुस्त बस्न सकिन्छ भन्ने कुरा तपाईँलाई सोधेको थिएँ, त्यो सबै कुरोको जानकारी राम्रोसँगले बताउनु भयो तपाईँले, जति भन्नुभयो नि बिरे भाइ, यो अनुसार नै हामी वृद्ध अवस्थाको मानिसले गर्न सबै कुरो सकियो भने चाहिँ तन्दुरुस्त नै हुन सक्ने रहेछ नि त।
0: हो नि हो नि, अब वृद्ध अवस्था भएपछि चाहिँ यो दायित्व चाहिँ परिवारको पनि हो, घरको हो है, सबैजनाले उनीहरूलाई प्रोत्साहन दिनु पर्यो धनमाया दिदी।
1: यो कुरो त ठिकै हो नि बिरे भाइ,
0: अनि तपाईँले कुरा पनि बुझ्नु भएछ धनमाया दिदी। यसरी कुराकानी गर्दा गर्दै आजलाई हाम्रो बिदाको समय भएकोले आज चाहिँ घरतिर लागौ धनमाया दिदी।
1: समय भइगयो बिरे भाइ।
0: हजुर हजुर,
1: लु अब दुई दिदी भाइ सभाबाट घरतिर लागौ त।
0: हुन्छ धनमाया दिदी, जाउँ न त।

0: चाहिए, वो भी ऐप से।
1: अनजान ऐप से बचें।
2: RBI कहता है
1: जानकार बनिए, सतर्क रहिए।
3: अब सुन्नुहोस् मौसम बारे छोटो जानकारी। दार्जिलिङको आज अधिकतम तापक्रममा 21 डिग्री रहेको छ भने न्यूनतम तापक्रममा 18 डिग्री दर्ता गरिएको छ। खरसाङको अधिकतम तापक्रममा 24 डिग्री अनि न्यूनतम तापक्रममा 22 डिग्री रहेको छ। यसरी नै कालेबुङ जिल्लाको अधिकतम तापक्रम 26 डिग्री रहेको छ भने न्यूनतम तापक्रम 22 डिग्री छ। मिरिकको अधिकतम तापक्रम 23 डिग्री अनि न्यूनतम तापक्रममा 20 डिग्री रहेको छ भने सिलगढीको अधिकतम तापक्रममा 29 डिग्री र न्यूनतम तापक्रम 25 डिग्री रहेको छ।

मुख्यमन्त्री प्रेमसिंह तामाङले केन्द्रीय वित्त मन्त्री निर्मला सीतारमणको अध्यक्षतामा आयोजित बाह्य सहायता प्राप्त परियोजना ईएपी सम्बन्धी संगोष्ठीमा सहभागिता जनाउनुभयो। उक्त कार्यक्रममा उत्तर पूर्वी तथा हिमाली राज्यहरूका मुख्यमन्त्रीहरू, भारत सरकारका वरिष्ठ अधिकारीहरू तथा अन्तर्राष्ट्रिय वित्तीय संस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। संगोष्ठीका क्रममा मुख्यमन्त्रीले केन्द्र सरकारप्रति निरन्तर सहयोगका लागि आभार व्यक्त गर्दै एसएएससीआई अन्तर्गत प्राप्त सहयोग प्राइड अफ दि हिल्स पहलको स्वीकृति तथा उत्तर पूर्व क्षेत्रको बौद्ध सर्किट विकास योजनामा सिक्किमलाई समावेश गरिएको विषयलाई उल्लेख गर्नुभयो। साथै उहाँले राज्यले ऊर्जा, वन, सम्पर्क पूर्वाधार तथा सामाजिक कल्याण लगायत विभिन्न क्षेत्रमा बाह्य सहायता प्राप्त परियोजनाहरूको सफल कार्यान्वयनबारे जानकारी गराउनुभयो। कर्मचारी भविष्य निधि संगठन ईपीएफओ सिक्किमले आज देशभरका 200 संस्थानमा एकसाथ आयोजित प्रधानमन्त्री विकसित भारत रोजगार योजना पीएमभीबीआरवाईको राष्ट्रिय कार्यान्वयन कार्यक्रममा सहभागिता जनाएको छ। श्रम तथा रोजगार मन्त्रालयद्वारा नयाँ दिल्लीस्थित विज्ञान भवनमा आयोजित राष्ट्रिय कार्यक्रममा प्रधानमन्त्री नरेन्द्र मोदीले प्रत्यक्ष लाभ हस्तान्तरण डीबीटी मार्फत करिब 2400 करोड़ रूपियाँ बराबरको प्रोत्साहन रकम वितरण गर्नुभयो। आज गान्तोकमा आयोजित कार्यक्रममा श्रम तथा रोजगार विभागका मन्त्री भीमहाङ लिम्बू प्रमुख अतिथिका रूपमा उपस्थित रहनुभयो। यस योजना अन्तर्गत सिक्किमका 84 प्रतिष्ठानसँग आबद्ध 167 जना लाभग्राही लाभान्वित भएका छन्। सिक्किम राज्यमा तृतीय स्तरीय स्वास्थ्य सेवाको सुदृढीकरण गर्ने सरकारको निरन्तर प्रयास अन्तर्गत स्वास्थ्य तथा परिवार कल्याण विभागका मन्त्री जीटी ढुङ्गेल, स्वास्थ्य तथा परिवार कल्याण विभागका अध्यक्ष फुर्बा रिङजिङ शेर्पा तथा राष्ट्रिय स्वास्थ्य अभियान एनएचएमका मिशन निदेशक डाक्टर विकास प्रधानले नेशनल अर्ग्यान एण्ड टिस्यू ट्रान्सप्लान्ट अर्गनाइजेशन एनओटीटीओका निदेशक डाक्टर अनिल कुमार यादवसँग भेट गरी सिक्किममा मृगौला प्रत्यारोपण सेवा स्थापना गर्ने विषयमा छलफल गर्नुभयो। भेटका क्रममा डाक्टर अनिल कुमार यादवले राज्यमा आगामी अगस्तभित्र मृगौला प्रत्यारोपण सेवा सञ्चालन गर्न आवश्यक प्राविधिक सहयोग तथा क्षमता अभिवृद्धि सम्बन्धी सम्पूर्ण सहयोग उपलब्ध गराउने आश्वासन दिनुभयो। प्रस्तावित मृगौला प्रत्यारोपण कार्यक्रमले अन्तिम चरणको मृगौला रोगबाट पीड़ित बिमारीहरूलाई जीवन रक्षक उपचार सहज रूपमा उपलब्ध गराउनका साथै उपचारका लागि राज्य बाहिर जानुपर्ने बाध्यताहरू कम गर्ने अपेक्षा गरिएको छ। सिक्किमका लोकसभा सांसद इन्द्रहाङ सुब्बाले हिजो रेल भवनमा केन्द्रीय रेल मन्त्री अश्विनी वैष्णवसँग भेट गरी सिक्किमका महत्वपूर्ण

0: रेल परियोजनाहरूको प्रगतिबारे छलफल गर्नुभयो। भेटका क्रममा सांसद सुब्बाले प्रस्तावित रम्फू रानीपुल रेल परियोजनाको प्रक्रिया छिटो अघि बढ़ाउन तथा मल्ली देन्ताम रेल मार्गको अन्तिम स्थान सर्वेक्षण एफएलएस शीघ्र सम्पन्न गर्न आग्रह गर्नुभएको छ। उहाँले यी परियोजनाले सिक्किममा यातायात, पर्यटन, व्यापार तथा आर्थिक विकासलाई ठूलो टेवा पुर्याउने बताउनु भएको छ। पत्र सूचना कार्यालय पीआईबी गान्तोकद्वारा आज गान्तोकमा 12 वर्ष विश्वासका, विकासका र जनकल्याणका विषयमा एक दिने मीडिया अन्तर्क्रिया कार्यक्रम वार्ता आयोजना गर्यो। कार्यक्रममा क्षेत्रीय संचारकर्मी, शिक्षाविद, एमआईबीका अधिकारीहरू तथा राज्यका संचार सम्बन्धी अधिकारीहरू एकै मञ्चमा भेला भई भारतमा केन्द्र सरकारको 12 वर्षे रूपान्तरकारी शासन यात्राबारे खुला छलफल गरे। कार्यक्रममा सिक्किम सरकारको सूचना तथा जनसम्पर्क विभागकी सचिव अन्नपूर्ण आले प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो भने सिक्किमका मुख्यमन्त्रीका प्रेस सचिव योगेन तामाङ विशिष्ट अतिथिका रूपमा सहभागी हुनुभएको थियो। 212 राज्य स्तरीय भानु जयन्ती समारोहको तयारीलाई लिएर सोरेङमा जिल्ला अध्यक्ष तिला देवी गुरूङको अध्यक्षतामा आज एक समन्वय बैठक सम्पन्न भयो। बैठकमा कार्यक्रमको विस्तृत कार्यतालिका, विभिन्न प्रतियोगीहरूका निर्णायकहरूको चयन, विशिष्ट अतिथि तथा अतिथिलाई निमन्त्रण गर्ने व्यवस्था तथा अन्य व्यवस्थापकीय विषयहरूमा विस्तृत छलफल गरियो। आकाशवाणी गान्तोकबाट सुन्दै हुनुहुन्थ्यो समाचार पूरा भयो।
1: श्रोताहरूलाई अब सुनाइरहेका छौँ आजका रहल अनि भोलिका कार्यक्रमका संक्षिप्त जानकारी। अहिले 6:50 सुन्नुहुनेछौँ आकाशवाणी खरसाङ केन्द्रबाट प्रादेशिक समाचार। 7 सुन्नुहुनेछ कार्यक्रम लोकलहरी। 7:15 सुन्नुहुनेछौँ कार्यक्रम सुरसङ्गम। राति 8 सुनाउनेछौँ कार्यक्रम युवाबानी। 8:30 सुनाउनेछौँ कार्यक्रम चर्चा चौतारी। 9:15 स्पोटलाइट अनि राति 10 सुन्नुहुनेछ आकाशवाणी दिल्ली केन्द्रबाट समप्रसारित कार्यक्रम आजका फनकार। श्रोताहरू, भोलि बिहानको हाम्रो प्रसारण सुरु हुनेछ बिहानीको 6:20, बिहान 6:30 सुनाउनेछौँ बिहानीको भक्ति कार्यक्रम अर्चना। 7:05 सुनाउनेछौँ कार्यक्रम शुभ प्रभात। बिहानी सूचना अन्तर्गत जानकारी गराउनेछौँ आधुनिक खेतीपातीबारे केही जानकारी। 7:15 सुनाउनेछौँ हिन्दी भजन लता मङ्गेशकरको स्वरमा। 7:35 सुनाउनेछौँ कार्यक्रम सङ्गीत प्रभा। 8:30 सुन्नुहुनेछ कार्यक्रम रङ बिरङको संसार। 8:45 सुन्नुहुन्छ कार्यक्रम योजना। 9:05 सुनाउनेछौँ हिन्दी गजल विविध कलाकारहरूको स्वरमा। 9:30 प्रस्तुत गर्नेछौँ सञ्जय सिंहद्वारा लिखित नेपाली अनुदित नाटक एसी बज। 10:02 सुनाउनेछौँ कार्यक्रम हेलो खरसाङ केही हिन्दी फिल्मी गीतहरूसित। 12:05 कार्यक्रम तपाईँको अनुरोधमा। 12:30 सुनाउनेछौँ पाश्चात्य सङ्गीत कार्यक्रम मेलोडी टाइम। 1:02 सुन्नुहुनेछ तिब्बती कार्यक्रम। 3:20 रहेको छ कार्यक्रम गीत सङ्गीत, जस अन्तर्गत सुनाउनेछौँ केही लोक अनि आधुनिक गीतहरू। 4:00 सुनाउनेछौँ कार्यक्रम हिन्दी सिकौँ। 4:30 छ कार्यक्रम शिक्षा ज्योति। 5:30 छ कार्यक्रम कर्सियङ कलिङ अल चिल्ड्रेन प्रोग्राम। बेलुकी 6:10 कार्यक्रम गाउँ सभा। 7:00 छ कार्यक्रम साप्ताहिक कार्यक्रम डाक पुतली। 8:30 सुन्नुहुनेछ कार्यक्रम पार्वतीय ध्वनि, जस अन्तर्गत सुन्नुहुनेछ विविध कलाकारहरूको स्वरमा लिम्बू गीत। 9:15 सुनाउनेछौँ स्पटलाइट अनि 9:30 सुन्नुहुनेछ कार्यक्रम चित्र भारती र 10:00 सुनाउनेछौँ अखिल भारतीय सङ्गीतको कार्यक्रम। श्रोताहरू, यो त थियो आजका रहल अनि भोलिका कार्यक्रमहरूको विस्तृत जानकारी। श्रोताहरूलाई अब सुनाइरहेका छौँ मौसमबारे केही जानकारी। मौसम विभागको सूचना अनुसार आगामी केही दिनहरूमा उत्तर बङ्गालका जिल्लाहरू दार्जिलिङ, जलपाइगुडी, कालेबुङ, अलिपुरद्वार, कुचबिहार, उत्तर दिनाजपुर, दक्षिण दिनाजपुर, मालदाका क्षेत्रहरूमा हल्कादेखि मध्यम वर्षा हुने जानकारी गराइएको छ। तथापि उत्तर बङ्गालका पहाडी क्षेत्रहरूमा भने भारी वर्षासितै बिजुलीको गडगडाहट पनि देखिनेछ। दार्जिलिङको मौसम विभाग अनुसार आज दार्जिलिङ जिल्लाको अधिकतम तापक्रम 21 अनि न्यूनतम तापक्रम 18 दर्ता गरिएको छ भने खरसाङको अधिकतम तापक्रम 24 अनि न्यूनतम तापक्रम 22 रहेको छ। कालेबुङ जिल्लाको 26 अनि न्यूनतम तापक्रम 22 रहेको छ भने मिरिकको 23 दशम 23 अनि न्यूनतम तापक्रममा 20 डिग्री रहेको छ। यसरी नै सिलगढीको अधिकतम तापक्रममा 29 डिग्री अनि न्यूनतम तापक्रम 25 डिग्री दर्ता गरिएको छ।

0: अब प्रस्तुत छ समाचार।
1: यो आकाशवाणी खरसाङ हो। अब प्रादेशिक समाचार रोशनी छेत्रीबाट सुन्नुहोस्। सुरुमा मुख्य समाचार। प्रधानमन्त्री नरेन्द्र मोदी भोलि ओडिसा र पश्चिम बंगालको भ्रमणमा रहनुहुनेछ। पश्चिम बंगालमा आगामी 21 जूनमा आयोजित हुने 12 अन्तर्राष्ट्रिय योग दिवसको राष्ट्रिय समारोहको तयारी अन्तिम चरणमा पुगेको छ। हिजो रातभरि परेको अविरल वर्षाको कारण पहाड़का विभिन्न ठाउँमा बाढ़ी अनि पैह्रोको कारण जनजीवन प्रभावित बनेको छ। राष्ट्रिय परीक्षा एजेन्सी एनटीएले आइतबार हुने नीट यूजीको पुनः परीक्षामा सहभागी हुने उम्मेद्वारहरूका लागि आधिकारिक व्हाट्सएप संचार च्यानल शुरू गरेको छ र पश्चिम बंगालमा मनसूनले गति लिएको छ। आगामी केही दिन उत्तर र दक्षिण बंगालका धेरै जिल्लाहरूमा वर्षा र मेघगर्जन जारी रहनेछ। अब समाचार विस्तारमा। प्रधानमन्त्री नरेन्द्र मोदी भोलि ओडिसा र पश्चिम बंगालको भ्रमणमा रहनुहुनेछ। राष्ट्रपति द्रौपदी मुर्मू पनि प्रधानमन्त्रीका साथ ओडिसाको एक दिवसीय भ्रमणमा सामेल हुनुहुनेछ। राष्ट्रपति र प्रधानमन्त्रीले ओडिसा सरकारको 2 वर्ष पूरा भएको अवसरमा मयूरभंज जिल्लाको राईरांगपुरमा आयोजना हुने समारोहमा सहभागी जनाउनुहुनेछ। कार्यक्रमको क्रममा वहाँले 47,000 करोड़ रूपियाँ भन्दा बढ़ी मूल्यका विभिन्न विकास परियोजनाहरूको उद्घाटन र शिलान्यास गर्नुहुनेछ। श्री मोदी भोलि पश्चिम बंगालको हुगली जिल्लाको तारकेश्वरमा पश्चिम बंगाल दिवस समारोहमा पनि भाग लिनुहुनेछ। वहाँले पश्चिम बंगालमा धेरै विकास परियोजनाहरूको शुभारम्भ गर्नुहुनेछ। श्री मोदीले प्रधानमन्त्री किसान सम्मान निधि पीएम किसानको 23 किस्ता जारी गर्नुहुनेछ। पश्चिम बंगालमा आगामी 21 जूनमा आयोजित हुने 12 अन्तर्राष्ट्रिय योग दिवसको राष्ट्रिय समारोहको तयारी अन्तिम चरणमा पुगेको छ। यस अवसरमा प्रधानमन्त्री नरेन्द्र मोदीको कोलकाता आगमनलाई लिएर भारतीय जनता पार्टीका नेताहरूले राज्यको लागि ऐतिहासिक क्षण बताएका छन्। पार्टीको भनाइ छ, प्रधानमन्त्री मोदीको उपस्थितिमा योग दिवसको आयोजनले अभूतपूर्व रूप लिनेछ र बंगाल एक ऐतिहासिक घटनाको साक्षी बन्नेछ। यसैबीच योग दिवसको पूर्व आयोजित कार्यक्रम अन्तर्गत आज कोलकातामा रन फर योग 2026 म्याराथनको आयोजना गरियो। मुख्यमन्त्री शुभेन्दु अधिकारीले कोलकाता नगर निगम मुख्यालयबाट यस म्याराथनलाई हरियो झण्डा देखाएर प्रस्थान गराउनुभयो। प्रधानमन्त्री नरेन्द्र मोदीले 21 जूनमा बिहान लगभग 6:30 बजेदेखि कोलकाताको ऐतिहासिक रेड रोडमा आयोजना हुने राष्ट्रिय समारोहमा कमन योग प्रोटोकल अन्तर्गत योग अभ्यासको नेतृत्व गर्नुहुनेछ। यस अवसरमा अन्तर्राष्ट्रिय योग दिवस 2026लाई समर्पित 12 विशेष डाक आवरण पनि जारी गरियो। कार्यक्रममा पश्चिम बंगाल परिमण्डलका मुख्य डाक महाअध्यक्ष अशोक कुमार पनि उपस्थित थिए। 21 जूनमा बिहान 5 बजे रेड रोडमा राष्ट्रिय समारोहको शुभारम्भ हुनेछ। कार्यक्रममा हजारौं मानिसहरू व्यक्तिगत रूपमा उपस्थित हुने अपेक्षा गरिएको छ भने देश र विश्वभरिबाट लाखौं मानिसहरू भर्चुअल रूपमा सामेल हुनेछन्। यस वर्ष योग दिवसको थीम एक पृथ्वी एक स्वास्थ्यको लागि योग रहेको छ। हिजो रातभरि परेको अविरल वर्षाका कारण पहाड़का

0: विभिन्न ठाउँहरूमा बाढी अनि पैह्रोको कारण जनजीवन प्रभावित बनेको छ। अविरल वर्षाका कारण बालसन खोलाको जलस्तर बढेपछि दुधेमा निर्मित अस्थायी ह्युम पाइपको पुल भत्किएको छ। पुल भत्किएपछि उक्त मार्ग भएर मिरिक अनि सिलगढी बीच चल्ने सवारी साधन ठप्प भएको छ। यसरी नै सिलगढीदेखि मिरिक हुँदै सुके पोखरी, माने भन्ज्याङ, रिम्बिक आदि क्षेत्रका सवारी साधन पनि ठप्प बन्न पुगेको छ। घटनापछि दार्जिलिङका सांसद राजु विष्टले क्षेत्रको भ्रमण गर्नुभएको छ। यसबारे सुन्नुहोस् हाम्रो संवाददाताबाट एक रिपोर्ट।
1: श्री विष्टले पत्रकारहरूसँग कुराकानी गर्ने क्रममा दुधेस्थित अस्थायी पुल चाँडै निर्माण गरेर यातायात सुचारू गर्ने बताउनु भएको छ। उहाँले यस घटनाबारे राज्यका मुख्यमन्त्री शुभेन्दु अधिकारीलाई बेली ब्रिज निर्माण गर्न सेना वा बीआरओलाई संलग्न गराउन अनुरोध गरेको पनि बताउनु भएको छ। यसरी नै उहाँले आवश्यक कर्मचारीहरूसहित बुलडोजर सहित थप स्रोतहरू आपूर्ति गर्न र दार्जिलिङ पहाड़ तराई र डुवर्स क्षेत्रका विभिन्न भागहरूमा एसडीआरएफ अनि एनडीआरएफ एकाइहरूको तैनाथीको लागि अनुरोध गरेको पनि बताउनुभयो। यसैबीच राष्ट्रिय राजमार्ग 110 अन्तर्गत महानदीमा पहिरो गएपछि यातायात ठप्प बनेको थियो। तथापि आज दिउँसो सड़कमा झरेको पहिरो सोहोरेपछि बाधित राष्ट्रिय राजमार्ग 110 पुनः खोलिएको छ। अर्कोतिर सुकेपोखरी खण्ड अन्तर्गत टुक्रेमा राङभाङ खोलामा निर्मित अस्थायी ह्युम पाइप पुल बगाएपछि उक्त मार्ग भएर नागरी, मंगरजोङ, पोख्रेबुङ लगायत वरिपरिका क्षेत्र अनि मिरिक बीचको यातायात सेवा पूर्ण रूपमा ठप्प बनेको छ। आकाशवाणी खरसाङको समाचार कक्षबाट आरती ठकुरीको यो रिपोर्ट।
0: पश्चिम बंगालमा गत वर्ष 21 जुलाईमा शहीद दिवस कार्यक्रमको क्रममा कोलकातामा प्रमुख सड़कहरू अवरूद्ध गरेर र्याली आयोजना गरेकोमा कलकत्ता उच्च न्यायालयले तृणमूल कंग्रेसकी अध्यक्ष तथा पूर्व मुख्यमन्त्री ममता ब्यानर्जी र पार्टीका राष्ट्रिय महासचिव तथा लोकसभा सांसद अभिषेक ब्यानर्जीलाई नोटिस जारी गरेको छ। यो मुद्दा न्यायालयको अवहेलनासित सम्बन्धित छ। आगामी सुनवाई 3 जुलाईको दिन हुनेछ। न्यायाधीश अरिजित ब्यानर्जीको नेतृत्वमा रहेको खण्डपीठले आज यस मुद्दाको सुनवाई गर्यो। सिलगढी नगर निगमका मेयर गौतम देवले आज आफ्नो पदबाट राजीनामा दिनुभएको छ। जानकारी अनुसार उहाँले आज प्रशासनलाई औपचारिक रूपमा आफ्नो राजीनामा सुम्पिनुभयो। हालै उहाँलाई तृणमूल कंग्रेसको दार्जीलिङ जिल्ला समतल समितिको अध्यक्षको रूपमा नियुक्त गरिएको छ। सूत्रहरू अनुसार बदलिएको राजनीतिक परिस्थितिमा प्रशासनिक काम सुचारू रूपमा गर्न नसक्ने भएकाले उहाँले यो निर्णय लिनुभएको हो। हिजो मेयर परिषदको बैठकमा उहाँले राजीनामा दिने इच्छा व्यक्त गर्नुभएको थियो। सुन्नुहोस् एक रिपोर्ट।
2: गौतम देवको राजनीतिक जीवन हेर्दा उहाँको पार्टीमा महत्वपूर्ण योगदान रहेको छ। वर्ष 2011 राज्यमा सत्ता परिवर्तनपछि उहाँलाई उत्तर बंगाल विकास विभागको मन्त्री नियुक्त गरिएको थियो। वर्ष 2016 चुनाव जितेपछि तत्कालीन मुख्यमन्त्री ममता ब्यानर्जीले उहाँलाई पर्यटन मन्त्री नियुक्त गर्नुभएको थियो। यद्यपि वर्ष 2021 विधानसभा चुनावमा उहाँले पराजयको सामना गर्न परेको थियो। त्यसपछि वर्ष 2022 सिलगढी नगर निगमको चुनावमा तृणमूल कांग्रेसको जितपछि उहाँलाई मेयर बनाइएको थियो। समाचार कक्षबाट मानिक लामा।
0: राष्ट्रिय परीक्षा एजेन्सी एनटीएले आइतबार हुने राष्ट्रिय पात्रता सह प्रवेश परीक्षा स्नातक नीट युजीको पुनः परीक्षामा सहभागी हुने उम्मेद्वारहरूको लागि आधिकारिक व्हाट्सएप सञ्चार च्यानल शुरू गरेको छ। एनटीएले स्पष्ट पारेको छ कि सबै आधिकारिक व्हाट्सएप सन्देशहरू यसको सत्यापित नम्बर 9178279802877 माध्यमले पठाइनेछ। एजेन्सीले उम्मेद्वारहरूलाई एनटीएबाट पठाइएको कुनै पनि सन्देशमा विश्वास गर्नु अघि निलो सत्यापन चिन्ह र राष्ट्रिय परीक्षा एजेन्सी नामको जाँच गर्न सल्लाह दिएको छ। समाचार आकाशवाणी खरसाङबाट सुन्दै हुनुहुन्छ। अब रहल समाचार। भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका अध्यक्ष अनित थापाले अब सांसद राजु विष्टलाई सबैले साथ दिनुपर्ने बताउनु भएको छ। उहाँले आज खरसाङमा आयोजित पार्टीको कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै भागो प्रमो नबाँचे पनि जाति मुद्दा बाँच्नुपर्छ र यसका लागि सांसद राजु विष्टको ताकत भएर बस्नुपर्ने बताउनु भएको छ।
3: अब हामी बीजेपी पार्टी अब जातिको लागि काम गर्ने दिन आएको छ। हेर्नुहोस्, अब समय आयो। मैले यो डिसिजन बिजेपिएम पार्टी बचाउनु गरेको होइन, यो डिसिजन मैले बिजेपिएम पार्टीको लागि गरेको होइन, यो डिसिजन मैले पार्टीको लागि गरेको, जातिको लागि हेर्नुहोस्। बिजेपी पार्टी मासेर गए पनि जाओस्, तर जातिको मुद्दा चाहिँ मासिनु हुँदैन। अब हेर्नुहोस्,
0: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका 12 जना सभासदले आज पार्टीको साधारण सदस्य समेत नरहने गरी सामूहिक राजीनामा दिएका छन्। खरसाङ नगरपालिकाले आज विश्व योग दिवसको अवसरमा योगका लागि रन विषयमा एक दौड़ कार्यक्रम आयोजना गर्यो, जसमा लगभग 250 जना धावकहरूले सहभागिता जनाएका थिए। यसरी नै आगामी 21 जूनको दिन विश्व योग दिवसको अवसरमा क्रीडा भारती खरसाङले सन्त अल्फन्सस स्कूलमा भव्य रूपमा योग दिवस आयोजना गर्ने जानकारी क्रीडा भारती खरसाङका संयोजक दिव्यतम अधिकारीले जानकारी दिनुभएको छ। पश्चिम बंगालमा मनसूनले गति लिएको छ। आज बिहानदेखि नै कोलकाता सहित राज्यका विभिन्न भागहरूमा भारी वर्षा र तेज हावा चलिरहेको छ। मौसम विभाग अनुसार आगामी केही दिन उत्तर र दक्षिण बंगालका धेरै जिल्लाहरूमा वर्षा र मेघगर्जन जारी रहनेछ। अब अन्तमा यस बुलेटिनका प्रमुख समाचार। प्रधानमन्त्री नरेन्द्र मोदी भोलि ओडिसा र पश्चिम बंगालको भ्रमणमा रहनुहुनेछ। पश्चिम बंगालमा आगामी 21 जूनमा आयोजित हुने 12 अन्तर्राष्ट्रिय योग दिवसको राष्ट्रिय समारोहको तयारी अन्तिम चरणमा पुगेको छ र हिजो रातभरि परेको अविरल वर्षाको कारण पहाड़का विभिन्न ठाउँहरूमा बाढ़ी अनि पहिरोको कारण जनजीवन प्रभावित बनेको छ। यसका साथै समाचार सन्ध्याको यो अंक समाप्त हुँदछ। नमस्कार।

0: समाचारपछि पुनः स्वागत छ। श्रोताहरूले आकाशवाणीको खरसाङ केन्द्रलाई सुन्दै हुनुहुन्छ। अब श्रोता साथीहरूलाई सुनाइरहेका छौँ कार्यक्रम लोकलहरी। सुनाइरहेका छौँ दलबहादुर थामीको स्वरमा तामाङ सिलो।
1: कन्जेता सुमलाई दर्शनला यारी तादम भोझुसी नम जन यारी नम भोले झुसी नम यारी तादम भोझुसी नम जन यारी नम भोले झुसी नम यो चैता एक पाखे चोडम भोजन यो चैता एक पाखे चोडम भो डम्फो दासिङ यी अम्फोला।

Ambula singa laida tugero. Ambula singa singa tugero.

谁的门呀，他没把你问，也谁的门呀，你的没把你，也谁的门呀，你的没把你。我们的妈咋的，他妈的妈喂，我们的妈。

बुदाको तपस गरेको ठाउँ जान बुदाको तपस गरेको ठाउँ बर्फी फलको त छाउनीमा जान बर्फी फलको छाउनीमा बर्फी फलको छाउनीमा यसैमा हेर्दा त यसरी होइन यसरी हेर्दा झन् यसरी चरचुर हावा त चल्दैछ सुरुर हावा त चार सुरको झन् सुरुर हावा त चार सुरको सुरुर हावा झन्सी चार सुरको चार सुर हावा त चल्दैछ वै चार सुर हावा त चल्दैछ पश्चिमको हावाले के भन्छ जान पश्चिमको हावाले त के भन्छ दक्षिणमा हावा त चल्दैछ जान दक्षिणमा हावा चल्दैछ

के तपाईको दृष्टि धमिलो छ? यसलाई लापरवाही नगर्नुहोस्। सिलगढी ग्रेटर लायन्स आई हस्पिटलमा अनुभवी विशेषज्ञद्वारा आँखाको जाँच गरिन्छ। नियमित जाँच र जटिल शल्यक्रियाको निम्ति आज नै सम्पर्क गर्नुहोस्। सफासित देख्नलाई तपाईँको एक कदमले जीवनमा परिवर्तन ल्याउनेछ। ठेगाना: सेकेन्ड माइल विशाल सिनेमा हल पछाडि, सिबुक रोड, सिलगढी। सम्पर्क नम्बर 9733300090।

0: अबको क्रममा सुनाइरहेका छौँ आकाशवाणीको गान्तोक केन्द्रबाट समप्रसारित नेपाली समाचार, अनि त्यसपछि क्रमले सुनाउनेछौँ आकाशवाणी कलकत्ताबाट समप्रसारित गरी बङ्गला समाचार 7:35।
1: आकाशवाणी हो, समाचार वन्दना राईबाट सुन्नुहोस्। शुरूमा यस बुलेटिनका मुख्य समाचार। प्रधानमन्त्री नरेन्द्र मोदीले आज नयाँ दिल्लीमा एक समारोहमा प्रधानमन्त्री विकसित भारत रोजगार योजना अन्तर्गत 2,400 करोड़ रूपियाँको प्रोत्साहन रकम वितरण गर्नुभयो। प्रधानमन्त्री नरेन्द्र मोदीले फ्रान्स र स्लोवाकियाको आफ्नो दुई देशको सफल भ्रमण सम्पन्न गर्नुभएको छ। वहाँ भोलि ओडिशा र पश्चिम बंगालको भ्रमणमा हुनुहुनेछ। राष्ट्रपति द्रौपदी मुर्मू पनि ओडिशाको एक दिने भ्रमणमा प्रधानमन्त्रीसँगै सामेल हुनुहुनेछ। राष्ट्रपति द्रौपदी मुर्मूले भारतले आफ्नो राष्ट्रिय लक्ष्य वर्ष 2047 भन्दा धेरै अगाडि नै सिकल सेल रोग उन्मूलन गर्ने विश्वास व्यक्त गर्नुभएको छ। केन्द्रीय गृहमन्त्री अमित शाहले आज देशका प्रत्येक नागरिकलाई संविधानले दिएको अधिकार प्राप्त गर्न फौजदारी न्याय प्रणालीलाई उपयुक्त माध्यम बनाउने समय आएको भन्नुभयो। केन्द्रीय रक्षा मन्त्री राजनाथ सिंहले आज भन्नुभयो, भारतको घरेलु रक्षा उत्पादन 2014 46,000 करोड़ रूपियाँबाट बढ़ेर गत आर्थिक वर्षमा 1,78,000 करोड़ रूपियाँ भन्दा बढ़ी पुगेको छ। अस्मिता चालिहा मकाऊ ओपन ब्याडमिण्टनको महिला सिंगल सेमीफाइनलमा पुगेकी छिन्। भोलि हुने सेमीफाइनलमा दक्षिण कोरियाकी पाक गा उनसँग उनको सामना हुनेछ। र फिफा विश्वकप 2026 सह आयोजक अमेरिकाले आज राति वाशिङटनको सियाटल स्टेडियममा समूह डीमा अस्ट्रेलियासँग खेल्नेछ। खेल भारतीय समयअनुसार बिहान 12:30 शुरू हुने निर्धारित छ। प्रधानमन्त्री नरेन्द्र मोदीले आज नयाँ दिल्लीमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री विकसित भारत रोजगार योजना पीएमवीबीआरवाई अन्तर्गत 2,400 करोड़ रूपियाँ बराबरको प्रोत्साहन रकम वितरण गर्नुभयो। यो रकम पीएमवीबीआरवाईको कार्यान्वयनमा एक महत्वपूर्ण कोषे ढुंगा हो, जुन सरकारको प्रमुख रोजगार सम्बन्धित प्रोत्साहन योजना हो, जसको उद्देश्य रोजगारी सिर्जनालाई तीव्र पार्नु, रोजगारी बढ़ाउनु र क्षेत्रहरूमा सामाजिक सुरक्षा कवरेज विस्तार गर्नु हो। यो प्रोत्साहनले देशभर 15,00,000 रोजगारीका अवसरहरू सिर्जना गर्न सहयोग गरे। यस अवसरमा बोल्दै प्रधानमन्त्रीले 21औं शताब्दीमा अवसरहरू ती राष्ट्रहरूमा हुनेछन् जसले दक्ष प्रतिभालाई पोषण गर्छन्, नवप्रवर्तनलाई बढ़ावा दिन्छन् र गुणस्तरको उच्चतम मापदण्ड कायम राख्छन् भन्नुभयो। उहाँले भन्नुभयो, भारतका युवाहरू आगामी वर्षहरूमा विश्वव्यापी वृद्धि, नवप्रवर्तन र उद्यमशीलतालाई अगाडि बढ़ाउन अग्रपंक्तिमा हुनेछन्।
2: दुनिया भारत के युवाओं की क्षमता को भली भांति पहचानने लगी है और ऐसे समय में हमारी कोशिश है कि भारत का हर युवा अपनी क्षमता को अवसर में बदल सके और इसी सोच के साथ प्रधानमंत्री विकसित भारत रोजगार योजना

0: बिन जायद अल नाहयान लगायतसँग द्विपक्षीय वार्तामा पनि भाग लिनुभयो। यसअघि वहाँले फ्रान्सेली राष्ट्रपति इमान्युएल म्याक्रोसँग मिलेर फ्रान्सको नाइसमा भारत इनोवेट्स कार्यक्रमको संयुक्त रूपमा उद्घाटन गर्नुभयो। प्रधानमन्त्री नरेन्द्र मोदी भोलि ओडिशा र पश्चिम बंगालको भ्रमणमा हुनुहुनेछ। राष्ट्रपति द्रौपदी मुर्मू पनि ओडिशाको एक दिने भ्रमणमा प्रधानमन्त्रीसँगै सामेल हुनुहुनेछ। राष्ट्रपति र प्रधानमन्त्रीले मयूरभंज जिल्लाको पहाड़पुर गाउँको भ्रमण गर्नुहुनेछ र पवित्र उपवन सन्थाली जहेरा तथा हो जहेरा सीप केन्द्र र पहाड़पुर स्कूलमा पूजा अर्चना गर्नुहुनेछ। पछि उनीहरू ओडिशा सरकारको दुई वर्ष पूरा भएको उपलक्ष्यमा मयूरभंज जिल्लाको रायरांगपुर आयोजित कार्यक्रममा भाग लिनेछन्। कार्यक्रमको क्रममा उनीहरूले 47,000 करोड़ रूपियाँ भन्दा बढ़ी मूल्यका विभिन्न विकास परियोजनाहरूको उद्घाटन र शिलान्यास गर्नुहुनेछ। पश्चिम बंगालको आफ्नो दुई दिने भ्रमणको क्रममा श्री मोदी भोलि हुगली जिल्लाको तारकेश्वरमा पश्चिम बंगाल दिवस समारोहमा भाग लिनुहुनेछ। वहाँले पश्चिम बंगालमा धेरै विकास परियोजनाहरूको शुभारम्भ गर्दै राष्ट्रलाई समर्पित र शिलान्यास गर्ने कार्यक्रम पनि रहेको छ। आइतबार प्रधानमन्त्री बिहान 6:30 बजे कोलकातामा 12वां अन्तर्राष्ट्रिय योग दिवस समारोहमा भाग लिनुहुनेछ। केन्द्रीय गृहमन्त्री अमित शाहले आज देशका प्रत्येक नागरिकलाई संविधानले दिएको अधिकार प्राप्त गर्न फौजदारी न्याय प्रणालीलाई उपयुक्त माध्यम बनाउने समय आएको बताए। नयाँ दिल्लीमा 26वां अखिल भारतीय फिंगर प्रिन्ट सम्मेलन 2026लाई सम्बोधन गर्दै वहाँले भन्नुभयो, देशको यो प्रणाली रूपान्तरणको चरणबाट गुज्रिरहेको छ र समकालीन आवश्यकताहरू पूरा गर्न व्यवस्थित रूपमा अध्यावधि गरिएको छ। राष्ट्रिय स्वचालित औंलाको छाप अथवा फिंगरप्रिन्ट पहिचान प्रणाली एनएएफआईएस को बारेमा कुरा गर्दै वहाँले भन्नुभयो, यस्ता धेरै मामिलाहरू छन् जहाँ यो प्रणालीले सबैभन्दा जटिल मुद्दाहरूलाई पनि सरल बनाउन ठूलो मदद गरेको छ।
1: हमारा लक्ष्य बहुत स्पष्ट है, अपराधी कितना भी चतुर हो वह कानून और विज्ञान की संयुक्त शक्ति के सामने बचना नहीं चाहिए। वैज्ञानिक जांच, समयबद्ध अभियोजन और इंटीग्रेटेड क्रिमिनल जस्टिस सिस्टम, इसका उपयोग कर हमने क्राइम कंट्रोल करना है। क्राइम करने से दंड मिलता है, ये भाव जब खड़ा होता है तो अपराध को रोकने के लिए बहुत बड़ी सफलता मिलती है।
0: यो आकाशवाणी हो। राष्ट्रपति द्रौपदी मुर्मूले भारतले आफ्नो राष्ट्रिय लक्ष्य वर्ष 2047 भन्दा धेरै अगाडि नै सिकल सेल रोग उन्मूलन गर्ने विश्वास व्यक्त गर्नुभएको छ। वहाँले विशेष गरी आदिवासी समुदायहरूमाझ आनुवांशिक रक्त विकारबारे जागरूकता जगाउन ठोस प्रयासहरूको लागि आह्वान गर्नुभयो। केन्द्रीय रक्षा मन्त्री राजनाथ सिंहले आज भन्नुभयो, भारतको घरेलु रक्षा उत्पादन 2014मा 46,000 करोड़ रूपियाँबाट बढ़ेर गत आर्थिक वर्षमा 1,78,000 करोड़ रूपियाँ भन्दा बढ़ी पुगेको छ। वहाँले भन्नुभयो, 2014 अघि केवल 1,000 करोड़ रूपियाँमा दर्ता भएको रक्षा निर्यात स्वदेशी रूपमा निर्मित भारतीय रक्षा उपकरणहरूको बढ़दो विश्वव्यापी मागका कारण लगभग 40,000 करोड़ रूपियाँ पुगेको छ।
2: 2014 में हमारा डोमेस्टिक डिफेंस प्रोडक्शन मात्र 46,000 करोड़ था, लेकिन आज भारत फाइनेंशियल ईयर यानी 2025-26 का डाटा देखें तो वह अब बढ़कर रिकॉर्ड 1,78,000 करोड़ रुपए से अधिक का हो चुका है। इसके अलावा 2014 के समय भारत का जो डिफेंस एक्सपोर्ट था वह अप्रोक्सीमेटली 1,000 करोड़ था, इस समय हम अप्रोक्सीमेटली 40,000 करोड़ रुपए का हम आज एक्सपोर्ट कर रहे हैं। यह केवल आंकड़ों की वृद्धि नहीं है बल्कि आप सबके सामर्थ्य की वृद्धि है।
0: श्री सिंह आज दिवसो अम्बाझारी स्थित नागपुरको यन्त्र इण्डिया लिमिटेडको अर्डिनेन्स कारखानामा अत्याधुनिक 10,000 टन क्षमताको एल्युमिनियम एक्सट्रुजन प्रेसको शिलान्यासपछि बोल्दै हुनुहुन्थ्यो। ब्याडमिण्टनमा भारतकी अस्मिता चालिहाले आज चीनमा जारी मकाउ ओपनको महिला सिंगल सेमी फाइनलमा प्रवेश गरिन्। उनले क्वार्टर फाइनलमा दक्षिण कोरियाकी किम मिन सुनलाई 21-16, 21-18 पराजित गर्दै अन्तिम चारमा स्थान सुरक्षित गरिन्। उनले भोलि हुने सेमी फाइनलमा दक्षिण कोरियाकी पाक गा वेनसँग प्रतिस्पर्धा गर्नेछिन्। फिफा विश्वकप 2026मा सह आयोजक अमेरिकाले आज राति वाशिङटनको सियाटल स्टेडियममा समूह डीमा अस्ट्रेलियासँग खेल्नेछ। खेल भारतीय समयअनुसार बिहान 12:30 बजेदेखि शुरू हुने निर्धारित छ।

0: अब सुन्नुहोस् समाचार।
1: यो आकाशवाणी हो, समाचार मानिक लामाबाट सुन्नुहोस्। मुख्य समाचार। राष्ट्रपति द्रौपदी मुर्मू आज उडिसाको आफ्नो गृहनगर रायरङ्गापुर पुग्नु भएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले आज नयाँ दिल्लीमा आयोजित एक समारोहमा प्रधानमन्त्री विकास भारत रोजगार योजना अन्तर्गत 2400 करोड रुपियाँ बराबरको प्रोत्साहन राशि वितरण गर्नुभयो। विदेश मन्त्री एस जयशंकरले देशमा पासपोर्ट सेवाहरू अब छिट्टो, सुरक्षित र सबैका लागि सजिलै पहुँच योग्य भएको बताउनु भएको छ। राष्ट्रसङ्घमा भारतले पाकिस्तानलाई आतंकवादको मुद्दामा कडा आलोचना गरेको छ अनि मौसम विभागले भोलिसम्म पश्चिम बङ्गालको पहाडी क्षेत्र, बिहार, तमिलनाडु, पुडुचेरी, कराईकल र देशका उत्तर पूर्वी भागहरूमा भारी वर्षा हुने पूर्वानुमान गरेको छ। सुनोस् समाचार विस्तारमा। राष्ट्रपति द्रौपदी मुर्मू आज उडिसाको आफ्नो गृहनगर रायरङ्गापुर पुग्नु भएको छ। खराब मौसम र वर्षाको कारण उहाँको यात्रा योजना परिवर्तन भएको थियो। राष्ट्रपतिले आज धेरै सार्वजनिक, कल्याणकारी र पूर्वाधार परियोजनाहरूको उद्घाटन र समर्पण गर्नुहुनेछ। यसमा ग्रामीण पाइपयुक्त पानी आपूर्ति परियोजना, विशेष सर्किट हाउस र नवगठित रायरङ्गापुर पुलिस जिल्ला समावेश छन्। प्रधानमन्त्री नरेन्द्र मोदी पनि भोलि रायरङ्गापुरमा हुने सार्वजनिक र्यालीमा राष्ट्रपतिसँग सामेल रहनुहुनेछ। उडिसा सरकारको 2 वर्ष पूरा भएको उपलक्ष्यमा यो र्याली आयोजना गरिएको हो। प्रधानमन्त्री नरेन्द्र मोदीले आज नयाँ दिल्लीमा आयोजित एक समारोहमा प्रधानमन्त्री विकास भारत रोजगार योजना अन्तर्गत 2400 करोड रुपियाँ बराबरको प्रोत्साहन राशि वितरण गर्नुभयो। यो वितरण योजनाको कार्यान्वयनमा एक महत्त्वपूर्ण उपलब्धि हो। यो योजनाले रोजगारी सृजनालाई तीव्र पार्ने, रोजगारी बढाउने र सबै क्षेत्रहरूमा सामाजिक सुरक्षा कभरेज विस्तार गर्ने लक्ष्य राखेको छ। यो प्रोत्साहन योजनाले देशभरि 15 लाख रोजगारी सृजना गरेको छ। यस अवसरमा प्रधानमन्त्रीले 21औं शताब्दीमा दक्ष प्रतिभालाई पोषण गर्ने, नव प्रवर्तनलाई बढावा दिन र गुणस्तरको उच्चतम मापदण्ड कायम राख्ने देशहरूमा अवसरहरू हुने बताउनुभयो। श्री मोदीले आगामी वर्षहरूमा भारतका युवाहरू विश्वव्यापी वृद्धि, नवप्रवर्तन र उद्यमशीलतालाई अगाडि बढाउने अग्रपन्थीमा रहने बताउनुभयो। श्री मोदीले यो योजनाले पहिलोपटक रोजगार खोज्नेहरूलाई सशक्त बनाउने र युवा र उद्योगबीच पुल निर्माण गर्ने लक्ष्य राखेको बताउनुभयो। उहाँले भन्नुभयो, भारतका युवाहरूको आकाङ्क्षा, सिप र क्षमताले विकसित भारतको लागि मार्ग प्रशस्त गर्दछ। उहाँले जानकारी दिनुभयो, यस योजना अन्तर्गत हालसम्म लगभग 70 लाख रोजगारी सिर्जना गरिएको छ। उहाँले भन्नुभयो, लगभग 20 लाख युवाहरूले आफ्नो नयाँ जागिरमा 6 महिना पुरा गरेका छन् र तीमध्ये 10 लाखले यस योजनाको लाभार्थीको रूपमा प्रोत्साहन प्राप्त गरेका छन्। प्रधानमन्त्रीले भन्नुभयो, लगभग 2000 करोड सिधै उनीहरूको खातामा जम्मा गरिएको छ।
2: प्रधानमंत्री विकसित भारत योजना के सहयोग से अब तक करीब 70 लाख जॉब सृजित हुई है। करीब 20 लाख युवा अपनी पहली नौकरी के 6 महीने पूरे भी कर चुके हैं और आज इन्हीं में से करीब 10 लाख युवा साथियों को अपनी पहली नौकरी में 6 महीना पूरा करने पर इस योजना के तहत उसके लाभार्थ के नाते इंसेंटिव भी मिल चुका है। 2000 करोड़ रुपए से अधिक की राशि सीधे उनके बैंक खातों में पहुंची है।
1: यस योजना अन्तर्गत पहिलो पटक काम गर्ने कर्मचारीहरूलाई 15,000 रुपियाँसम्मको प्रोत्साहन दिइन्छ। थप रोजगारी सिर्जना गर्ने रोजगारदाताहरूलाई प्रति थप कर्मचारी प्रति महिना 3,000 रुपियाँसम्मको प्रोत्साहन दिइन्छ, जसले दिगो रोजगारी सिर्जनालाई प्रोत्साहन गर्दछ। रक्षा मन्त्री राजनाथ सिंहले भारतको रक्षा उत्पादन निरन्तर बढिरहेको बताउनु भएको छ। वर्ष

0: 2014 देशको रक्षा उत्पादन 46,000 करोडको थियो। गत वित्त वर्षमा यो बढेर 1,78,000 करोड पुगेको छ। श्री सिंहले आज नागपुरको अम्बाजारीमा रहेको यन्त्र इन्डिया लिमिटेडको अर्डिनेन्स फ्याक्ट्री कम्प्लेक्समा आधुनिक 10,000 टनको एल्युमिनियम एक्सट्रोजन प्रेसको शिलान्यास गरेपछि एक भेलालाई सम्बोधन गर्नुभयो। रक्षा मन्त्रीले 2014 अघि रक्षा निर्यात केवल 1,000 करोड रुपियाँ मात्र रहेको बताउनुभयो भने अहिले भारतीय निर्मित रक्षा उपकरणको बढ्दो विश्वव्यापी मागका कारण तिनीहरू बढेर लगभग 40,000 करोड रुपियाँ पुगेको बताउनुभयो। यो नयाँ इकाइले वार्षिक 10,000 मेट्रिक टन एल्युमिनियम प्रशोधन गर्न सक्षम हुनेछ, जसले गर्दा देशभित्र रक्षा र अन्तरिक्ष क्षेत्रका लागि उच्च गुणस्तरको एल्युमिनियम उत्पादनहरू उत्पादन गर्न सक्षम हुनेछ। रेलमन्त्री अश्विनी वैष्णवले कुशल स्टेसन व्यवस्थापनका लागि स्टेसन मास्टरहरूलाई सशक्त बनाउन व्यापक उपायहरूको समीक्षा गर्नुभयो। हिज रेलमन्त्रीले नयाँ दिल्लीमा वरिष्ठ रेलवे अधिकारीहरूसँग समीक्षा बैठक गर्नुभयो। बैठकमा स्टेसन मास्टरहरूको दैनिक काम र उनीहरूको व्यवस्थापनलाई सुदृढ पार्ने बारेमा विस्तृत रूपमा छलफल गरियो। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। विदेश मन्त्री एस जयशंकरले देशमा पासपोर्ट सेवाहरू अब छिट्टो, सुरक्षित र सबैका लागि सजिलै पहुँचयोग्य भएको बताउनु भएको छ। नयाँ दिल्लीमा क्षेत्रीय पासपोर्ट अधिकारीहरूको वार्षिक सम्मेलनलाई सम्बोधन गर्नुहुँदै उहाँले पासपोर्ट सेवाहरू अब देशको दुर्गम भागहरूमा पनि पुग्दै गरेको बताउनु भएको छ। विदेश मन्त्रीले यो परिवर्तन डिजिटल शासनको सफलताको प्रमाण भएको बताउनुभयो। उहाँले थप भन्नुभयो, भारतको विदेश नीतिले देशलाई विश्व मित्रको रूपमा स्थापित गरेको छ। यस कारणले गर्दा भारतीय पासपोर्टलाई विश्वभरि सम्मान र विश्वासको साथ हेरिन्छ।
1: हमारी विदेश नीति भारत को एक विश्व बंधु के रूप में स्थापित करती है। अंतर्राष्ट्रीय स्तर पर भारतीय पासपोर्ट को सम्मान और विश्वास के साथ देखा जाता है। हमारी जिम्मेदारी ये सुनिश्चित करना है कि इस दस्तावेज को प्राप्त करने की प्रक्रिया एक अधिकार का मामला बने, न कि एक संघर्ष का।
0: राष्ट्रसङ्घमा भारतले पाकिस्तानलाई आतंकवादको मुद्दामा कडा आलोचना गरेको छ। भारतले भनेको छ, पाकिस्तानले आतंकवादीहरूलाई आश्रय र प्रशिक्षण दिँदछ तथा उनीहरूलाई आफ्नो स्वार्थका लागि प्रयोग गर्दछ। भारतले पाकिस्तानलाई फ्रेङ्कस्टाइन स्टेट अर्थात् यस्तो देश बताएको छ जसले स्वयं आतंकवादलाई बढावा दिँदछ र पछि यसको शिकार हुँदछ। राष्ट्रसङ्घका लागि भारतको स्थायी मिसनकी प्रथम सचिव अनुपमा सिंहले पाकिस्तान र इस्लामिक सहयोग सङ्गठनले राष्ट्रसङ्घमा जम्मू काश्मीरको मुद्दा उठाएपछि यो बयान दिनुभएको हो। अनुपमा सिंहले जम्मू काश्मीर भारतको अभिन्न र अविभाज्य अङ्ग थियो, छ र सधैँ रहनेछ भनी बताउनुभयो। उहाँले वास्तविक मुद्दा पाकिस्तानले अवैध रूपमा कब्जा गरेको भारतीय क्षेत्र फिर्ता गर्नु हो भन्नुभयो। सुश्री सिंहले सन् 1960 हस्ताक्षर गरिएको सिन्धु जल सन्धिको पनि उल्लेख गर्नुभयो। मौसम विभागले भोलिसम्म पश्चिम बंगालको पहाडी क्षेत्र, बिहार, तमिलनाडु, पुडुचेरी, कराईकर र देशका उत्तर पूर्वी भागहरूमा भारी वर्षा हुने पूर्वानुमान गरेको छ। आज हिमाचल प्रदेश, जम्मू काश्मीर, लद्दाख, गिलगित, मुजफ्फराबाद र उत्तराखण्डका केही ठाउँमा बिजुली र असिना पर्ने सम्भावना छ। भोलिसम्म आन्तरिक महाराष्ट्र, मराठवाडा, तेलङ्गाना र विदर्भमा गर्मीको लहर चल्ने अनुमान गरिएको छ भने आगामी केही दिन उत्तर प्रदेशमा गर्मीको लहर चल्ने अनुमान गरिएको छ। ओडिसा, कोंकण, गोवा, तटीय आन्ध्र प्रदेश, यानम र राय सीमा भोलिसम्म तातो र आर्द्र मौसम रहने अनुमान गरिएको छ। मौसम विभागले जुन 23 मछुवाहरूलाई बंगालको खाडी, अरब सागर र वरपरका पानीमा नजाने सल्लाह दिएको छ। हर्मुज जल डमरूको निगरानी गर्न स्थापित नयाँ इरानी प्राधिकरणले आज जहाजहरूलाई दर्ता गर्न आग्रह गर्दै दिशा निर्देशहरू जारी गरेको छ। यद्यपि हाल पारवहन निशुल्क छ, यसले इरानले शुल्क लगाउने सम्भावनालाई सङ्केत गर्दछ। यो जानकारी इरानको नयाँ एजेन्सी फारसी खाडी जल डमरू प्राधिकरणले जारी गरेको हो। अन्त्यमा मुख्य समाचार। राष्ट्रपति द्रौपदी मुर्मू आज ओडिसाको आफ्नो गृहनगर राईरङ्गापुर पुग्नुभएको छ।

0: प्रधानमन्त्री नरेन्द्र मोदीले आज नयाँ दिल्लीमा आयोजित एक समारोहमा प्रधानमन्त्री विकास भारत रोजगार योजना अन्तर्गत 2,400 करोड रुपियाँ बराबरको प्रोत्साहन राशि वितरण गर्नुभयो। विदेश मन्त्री एस जयशंकरले देशमा पासपोर्ट सेवाहरू अब छिट्टो, सुरक्षित र सबैका लागि सजिलै पहुँच योग्य भएको बताउनुभयो। राष्ट्रसङ्घमा भारतले पाकिस्तानलाई आतंकवादको मुद्दामा कडा आलोचना गरेको छ। अनि मौसम विभागले भोलिसम्म पश्चिम बङ्गालको पहाडी क्षेत्र, बिहार, तमिलनाडु, पुडुचेरी, कराईकर र देशका उत्तर पूर्वी भागहरूमा भारी वर्षा हुने पूर्वानुमान गरेको छ। आकाशवाणीबाट समाचार पूरा भयो।
1: समाचारपछि पुनः स्वागत छ श्रोताहरू। हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेका छौँ। अबको क्रममा सुनाइरहेका छौँ कार्यक्रम युवा वाणी।

नमस्कार आदरणीय श्रोता अनि मेरा प्रिय युवा साथीहरू, स्वागत छ हजुरहरूलाई आकाशवाणी खरसाङबाट प्रसारण हुने युवावाणी कार्यक्रममा। म सञ्चालिका दीक्षा उपस्थित भइसकेकी छु कार्यक्रम कोसेली मैले मन पराएका गीतहरूको साथमा। र कार्यक्रमको यस अङ्कमा म हजुरहरूलाई केही मिठा मिठा सङ्गीतहरू सुनाएर मनोरञ्जन गराउनेछु। ती दिनहरू सम्झिनुहोस् जब तपाईँ आफ्नो जीवनमा के गर्न चाहनुहुन्छ भन्ने बारेमा पूर्ण रूपमा अज्ञान हुनुहुन्थ्यो। तपाईँको कोठा अस्त व्यस्त थियो, तपाईँको अलार्म घडी तपाईँको सबैभन्दा ठूलो शत्रु थियो, तर तपाईँको हृदय ठूला सुन्दर अलिखित सपनाहरूले भरिएको थियो। चाहे तपाईँ अहिले त्यो विशेष व्यक्तिको बारेमा सोच्दै हुनुहुन्छ वा जीवनको आफ्नै सुन्दर गडबडीमा रमाउँदै हुनुहुन्छ, यो गीतले तपाईँलाई मुस्कुराउन र सपना पछ्याउन तयार गर्छ। क्लिन्टन सेरेजोको आवाजमा संगीत रहेको छ शंकर ईशान लय, शब्द जावेद अख्तर।

केही गीतहरू यस्ता हुन्छन् जुन तपाईँ कानले सुन्नुहुन्छ र त्यसपछि केही गीतहरू यस्ता हुन्छन् जुन तपाईँ सधैँ आफ्नो मनमा महसुस गर्नुहुन्छ। यस्तो सङ्गीत जसले सम्पूर्ण संसारलाई धमिलो बनाउँछ। केवल एउटा अनुहार, एउटा सम्झना र एउटा सुन्दर टिकाउ पीरा छोडेर त्यसो भए आफूलाई पुरानो यादहरूमा हराउनुहोस्। आफ्नो छेउमा बसेको व्यक्तिको हात समात्नुहोस्, आँखा बन्द गर्नुहोस् र त्यो विशेष व्यक्तिको बारेमा सोच्नुहोस्। पलक मुचलको आवाजमा संगीत रहेको छ अमाल मलिक, शब्द मनोज मुत्तशिर।

कलेज क्याम्पसका दिनहरू, रंगीन फ्रेन्डशिप ब्यान्डहरू, गोप्य नोटहरू लेख्ने र तपाईँको मुटुको लयलाई पूर्ण रूपमा परिवर्तन गर्ने विशेष व्यक्तिलाई सम्झिनुहोस्। भनिन्छ कि प्रेमले सधैँ ठूलो स्वरमा तपाईँको ढोका ढकढकाउँदैन। कहिलेकाहीँ जब तपाईँ केवल सबैभन्दा मिल्ने साथी बन्न व्यस्त हुनुहुन्छ तब त्यो तपाईँमाथि लुकेर आउँछ। तपाईँले एक सामान्य दिन तिनीहरूलाई हेर्नुहुन्छ र अचानक आकाश उज्यालो देखिन्छ, हावा चिसो महसुस हुन्छ र तपाईँको मनले तपाईँलाई कहिले नसुनेको धुन सुनाउन थाल्छ। उदित नारायण, अलका याग्निक अनि कविता कृष्णमूर्तिको आवाजमा संगीत रहेको छ जतिन ललित, शब्द समीर।

जीवन एउटा लामो यात्रा हो र यसमा लेखिने किताबमा हामीले बाँच्ने हरेक अध्यायमा एक पन्ना पल्टिएको हुन्छ, तर सबैभन्दा सुन्दर अध्याय सधैँ त्यो हो जहाँ हामी अनन्त हामी वास्तवमा को हौ भनेर पत्ता लगाउँछौ। यो गीत जीवनको यात्रा र तपाईँको आफ्नै सत्य खोज्ने हो। आफूलाई हराउन र फेरि आफूलाई फेला पार्न तयार हुनुहोस्। लकी अलीको आवाजमा संगीत रहेको छ।

हवस् त आजको हाम्रो कार्यक्रमको निर्धारित समय अवधि पूरा भएकोले आजलाई कार्यक्रम प्रस्तुता योजना मोहरा लगायत म दीक्षालाई पनि बिदा दिनुहोस्। आफ्नो र आफ्नो परिवारको ख्याल राख्नुहोस् र खुसी रहनुहोस्। हवस् त नमस्ते।

0: आकाशवाणीको यस चर्चा चौतारी कार्यक्रममा तपाईहरूलाई स्वागत छ। आजको यस कार्यक्रममा प्रधानमन्त्री नरेन्द्र मोदी सरकारको 12 वर्ष कल्याणकारी योजनामा सामाजिक कल्याण तथा किसान कल्याण विषयबारे चर्चा गर्नेछौ। आजको यस चर्चामा भाग लिन स्टुडियोमा हामीसित उपस्थित हुनुहुन्छ डाक्टर नकुल छेत्री। वहाँ एकजना अवकाश प्राप्त शिक्षक हुनुहुन्छ। वहाँले दार्जीलिङको एक प्रतिष्ठित उच्चतर माध्यमिक विद्यालयमा झण्डै 30 वर्षसम्म अध्ययनको कार्य गर्नुभएको छ। शिक्षाको क्षेत्रमा वहाँसित राम्रो अनुभव छ तथा वहाँ सामाजिक कार्यमा पनि अग्रणी हुनुहुन्छ। डाक्टर नकुल छेत्रीज्यू नमस्कार। म प्रस्तोता रोशनी छेत्री, आकाशवाणीको यस चर्चा चौतारी कार्यक्रममा तपाईँलाई स्वागत जनाउँदछु।
1: हजुरलाई पनि मेरो तर्फबाट नमस्कार।
0: डाक्टर नकुल छेत्रीज्यू, प्रधानमन्त्री नरेन्द्र मोदीले देशको सबैभन्दा लामो समयसम्म निर्वाचित प्रधानमन्त्रीको रूपमा कीर्तिमान स्थापित गर्नुभएको छ। पहिलो प्रधानमन्त्री पण्डित जवाहरलाल नेहरूले 4,398 दिनसम्म निर्वाचित प्रधानमन्त्रीको रूपमा देशको सेवा गर्नुभएको थियो भने प्रधानमन्त्री नरेन्द्र मोदीले त्यो रेकर्ड तोड्दै 10 जुन 2026मा 4,399 दिन र अझै वहाँ 2029 अप्रेलसम्म त प्रधानमन्त्री बस्नु नै हुन्छ। यसबारे तपाईँ के भन्नुहुन्छ?
1: हजुर, यो एउटा हामी भारतवासीको निम्ति पनि ठुलो गर्वको कुरा हो र भारतका माननीय प्रधानमन्त्री नरेन्द्र मोदीज्यूको कार्यकाल भनौँ यो 12 वर्ष ठ्याक्कै पुरा भइसकेको छ। यो 12 वर्षको अवधि चाहिँ अथवा 12 वर्षको कार्यकाल यो बृहत् आजसम्मको रेकर्ड तोडेको छ भन्नुभयो नि, तर त्यो रेकर्ड तोड्नुको पछाडि पनि केही कारण होला नि त। र साँच्चै नरेन्द्र मोदी सरकारले गरेका योजनाहरू, उपलब्धिहरू, अन्तर्राष्ट्रिय सम्बन्धहरू, सुरक्षाको विषय लिएर र यो भारतलाई एउटा समृद्ध भारत एउटा राष्ट्रमा निर्माण गर्ने प्रक्रियामा निश्चय नै उहाँले काम गर्दै जानुभएको छ।
0: त्यसैले नै उहाँले जनादेश पनि पाउनु,
1: जनादेश पाएर नै त्यसर्थ उहाँ लामो समयसम्म प्रधानमन्त्रीको रूपमा उहाँ निर्वाचित भएर रहनु भएको छ।
0: अनि 2029 त
1: हुनु नै हुन्छ
0: त्यहाँदेखि पनि उता पनि।
1: हजुर, अब उहाँ पनि उता पनि हुनु सक्छ, होइन? अब उहाँको बारेमा
0: डाक्टर नकुलजी, भारत एउटा कृषि प्रधान देश हो। वन्दे मातरम गीतमा यसलाई सुजलम सुफलम मलयज शीतलम शस्य श्यामलम भनिएको छ। त्यसो भने देशका किसानहरू विकास र समृद्धि बिना भारत कसरी विकसित राष्ट्र बन्न सक्छ? त्यसबारे तपाईँले आफ्नो विचार हाम्रा श्रोताहरू समक्ष राखिदिनुहोस् त।
1: तपाईँले जुन भन्नुभयो वन्दे मातरम, यो भारत मातालाई वन्दना गरेर प्रार्थना गरेर जुन सुजलाम सुफलाम भन्नुभयो, यो कृषिसित नै सम्बन्धित र यहाँनिर यस्तो कृषि भूमि, यहाँको हरियाली, यहाँको पहाड, यहाँको अन्न, यो धरती माताबाट उपज भएको यसैलाई हामी प्रणाम गर्छौँ भन्ने होइन र यसको अर्थ। त्यसले गर्दाखेरि यो किसानहरू अथवा कृषिजन्य भूमिसित सम्बन्धित भएकोले गर्दाखेरि प्रधानमन्त्री माननीय नरेन्द्र मोदीले किसानहरूको निम्ति एउटा ठुलो योजना तयारी गरेका छन्, जुन योजनाले चाहिँ कृषकहरूलाई आफ्नो जीवन स्तर उठाउनमा सक्षम बनाएर गइरहेका छन्। र त्यो योजना चाहिँ हो प्रधानमन्त्री किसान सम्मान निधि, जसलाई पिएम किसान योजना पनि भन्ने गरिएको छ। हजुर, र भारत कृषि प्रधान देश हो। आज पनि देशको ठुलो जनसङ्ख्या प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा कृषिमा नै निर्भर रहेको हामी पाउँछौँ र कृषिले राष्ट्रको खाद्य सुरक्षा सुनिश्चित गर्नुका साथै ग्रामीण अर्थतन्त्रको मेरुदण्डको रूपमा काम गर्दै आएको छ। तर लामो समयसम्म साना तथा सीमान्त किसानहरूले उत्पादन लागत, मौसमको अनिश्चितता, बजार मूल्यको उतार चढाव तथा वित्तीय अभाव जस्ता अनेक चुनौतीहरू पनि

0: सामना गर्दै आएका थिए र आइरहेका पनि छन् कति कति ठाउँहरूमा। यिनै समस्यालाई मध्यनजर गर्दै भारत सरकारले सन् 2019 प्रधानमन्त्री किसान सम्मान निधि पिएम किसान योजना प्रारम्भ गरे। यो योजना केवल आर्थिक सहायता प्रदान गर्ने कार्यक्रम मात्र होइन, किसानको आय सुरक्षालाई बलियो बनाउने, कृषि उत्पादनलाई प्रोत्साहित गर्ने र ग्रामीण अर्थतन्त्रलाई सुदृढ बनाउने उद्देश्यले ल्याएको यो एउटा महत्त्वपूर्ण पहल पनि हो। र प्रधानमन्त्री किसान सम्मान निधि योजना चाहिँ अब के हो भन्ने बारेमा अलिकति भन्नुपर्दा चाहिँ, प्रधानमन्त्री किसान सम्मान निधि भारत सरकारद्वारा सञ्चालित प्रत्यक्ष डाइरेक्ट आय सहायता, डाइरेक्ट इन्कम सपोर्ट
1: हजुर
0: कार्यक्रम हो। यस योजना अन्तर्गत योग्य किसान परिवारलाई वार्षिक वर्षमा 6,000 रुपियाँ आर्थिक सहायता प्रदान गरिन्छ र यो रकम वर्षमा 3 किस्तामा प्रत्येक 4 महिनाको अन्तरालमा 2,000 गरेर दिने गरिन्छ।
1: अनि त्यो डाइरेक्ट डेबिट
0: र हजुर यो पैसा चाहिँ उनीहरूको किसानहरूको खातामा सिधा प्रत्यक्ष हस्तान्तरण हुन्छ, डिबिटी मार्फत पठाइन्छ, डाइरेक्ट बेनिफिट ट्रान्सफर। हजुर यस प्रकारले र यस योजनाको सुरुवात र उद्देश्य बारेमा केही कुरा भन्नुपर्दाखेरि, यस योजनाको औपचारिक घोषणा भने चाहिँ सन् 2019 अन्तरिम बजेटमा गरिएको थियो। यसको मुख्य उद्देश्य किसानहरूलाई कृषि कार्यका लागि आवश्यक प्रारम्भिक खर्च, इनपुट कस्ट व्यवस्थापन गर्न सहयोग पुर्याउनु रहेको थियो।
1: भनेपछि डाक्टर नक्कुलजी, यस योजनाका प्रमुख उद्देश्यहरू पनि त छ होइन र?
0: निश्चय नै।
1: अनि यसबारे पनि केही भनिदिनु।
0: हजुर यसका प्रमुख उद्देश्यहरू भन्नुपर्दा यो कस्तो छ भने, किसानलाई प्रत्यक्ष आर्थिक सहायता प्रदान गर्छ यसले, यस योजनाले। र कृषकले बिउ, मल, कीटनाशक, कृषि उपकरण तथा अन्य आवश्यक सामग्री खरिद गर्न सहज होस् भन्ने उद्देश्यले यो योजनाद्वारा सहायता प्रदान गरिएको हो। अनि त्यस्तै गरेर कृषि उत्पादन लागत घटाउन पनि यसले सहयोग पुर्याएको छ। खेतीपातीका लागि आवश्यक प्रारम्भिक लगानी जुटाउन किसानलाई राहत प्रदान गर्छ यसले। ग्रामीण अर्थतन्त्रलाई यसले सुदृढ बनाउँछ। किसानको क्रय शक्ति बढेपछि ग्रामीण बजार र स्थानीय अर्थतन्त्रमा सकारात्मक प्रभाव त पर्ने नै भयो नि, होइन? र त्यसरी नै वित्तीय समावेशीकरणलाई पनि प्रोत्साहन गरेको छ यस योजनाले। किसानलाई ब्याङ्किङ प्रणालीसँग जोडेर पारदर्शी रूपमा सहायता वितरण गरिन्छ। र यो अब योजना चाहिँ कस्तो प्रकारले कार्यान्वयन हुन्छ भन्ने कुरामा दुईवटा कुरा भन्नुपर्दाखेरि चाहिँ, यस योजनाको सबैभन्दा महत्त्वपूर्ण पक्ष यसको पारदर्शी वितरण प्रणाली हो। अनि सरकारले सहायता रकम प्रत्यक्ष लाभ हस्तान्तरण डिबिटीद्वारा सिधै किसानको ब्याङ्क खातामा पठाउने गर्छ। त्यसो हुँदाखेरि यो बिचमा त्यो कटौती गर्ने ओर्ने भन्ने केही रहेन,
1: बिचौलियाहरू हुँदैन,
0: बिचौलियाहरू भएन। त्यसले गर्दाखेरि सोझै डाइरेक्ट जान्छ किसानको खातामा पर्ने भयो।
1: त्यो एउटा मोदी सरकारको ठुलो मतलब उस पनि हो,
0: यो एउटा उपलब्धि भनौँ न हो। र यसमा अब बिचौलिया वा अन्य प्रशासनिक अवरोध हटाइएको छ। अब यो सहुलियतको लागि विभिन्न प्रकारको अवरोधहरू थियो होला, होइन? प्रशासनिक कागज पत्र के पुग्ने नपुग्ने यो कुराको झन्झटबाट पनि मुक्ति पाएको छ।
1: डाइरेक्ट बेनिफिटको
0: त्यसरी नै आधार र ब्याङ्क खाताको प्रमाणीकरणद्वारा लाभार्थीहरूको पहिचान सुनिश्चित गरिन्छ। र अब त्यसको साथै यसले भ्रष्टाचार तथा नक्कली लाभार्थीहरूको सम्भावना कम गरेको छ। अब पहिला त कतिले पाउनेले पनि पाउँथ्यो, नपाउनेले पनि पाउँथ्यो होला, पाउनु पर्नेले चाहिँ बरु पाउँथेनन् होला। अहिले चाहिँ त्यो नभएर यो भ्रष्टाचारलाई एकदमै यो
1: कन्ट्रोल गरेर
0: नियन्त्रणमा
1: राखेको छ
0: पाउँछौ
1: भनेपछि यस योजनाका लाभहरू त धेरै छन् नि अघि
0: हजुर अब यस योजनाको त लाभहरू थुप्रै छन् ती मध्ये दुई तिनवटा मुख्य भन्नु पर्दाखेरि चाहिँ कृषि लागत व्यवस्थापन र यसमा चाहिँ किसानहरूले बिउ खरिद गर्न मल तथा कीटनाशक खरिद गर्न खेतको तयारी गर्न र साना कृषि उपकरणको व्यवस्था गर्न सहायता प्राप्त गर्नेछन् र त्यसरी नै अब अर्को ऋणमाथिको निर्भरता कम अब पहिला त कति हामी ऋण तिर्न नसकेर किसानहरूले आत्महत्या गरे भन्ने पनि सुन्थ्यौँ
1: होइन ऋणमाथिको निर्भरता चाहिँ
0: कम भएको छ त्यो पीडाबाट चाहिँ धेरै राहत मिलेको
1: छ
0: र पहिले धेरै किसानले साहु वा महँगो ब्याजमा ऋण लिनु पर्थ्यो आफ्नो खेतको लागि योजनाबाट प्राप्त रकमले केही हदसम्म त्यो दबाब कम गरेको छ त यो योजनाले चाहिँ यसरी त्यो दबाबलाई कम गरियो
1: भनेपछि त यो ऋण पनि सजिलो नै पाउँछ होला
0: पाउँछ सजिलै पाउँछ अनि सजिलोसितले तिर्न सकिने प्रावधानहरू पनि राखिएको छ र अर्को चाहिँ किसानको आत्मविश्वासमा वृद्धि भएर गएको छ
1: कति ठुलो कुरा
0: हजुर हजुर र सरकारबाट नियमित आर्थिक सहयोग प्राप्त हुँदा किसानहरूमा सुरक्षा र स्थायित्वको भावना बढेर गएको छ र कृषकहरूमा पनि एउटा आत्मनिर्भरता आत्मबल बढेर गएकोले
1: उनीहरूले
0: स्थिरता बढेर गएको छ त्यसले गर्दाखेरि उनीहरूले उन्नत खेतीपाती गर्न सक्छन् धेरै फसल आर्जन गर्न सक्छन् र राष्ट्रलाई पनि टेवा पुर्याउन सकेको छ र त्यसै गरी ग्रामीण बजारमा चलायमानता अर्को कुरो के छ भनेदेखिलाई किसानको हातमा नगद उपलब्ध हुँदा स्थानीय व्यापार तथा ग्रामीण अर्थतन्त्रमा पनि सकारात्मक प्रभाव परेको छ र जनधन आधार र मोबाइल जसलाई जाम भनिन्छ सँगको सम्बन्ध निश्चित गरिएको छ
1: जाम है
0: हजुर जनधन आधार र मोबाइलको लिङ्क गरिएको छ र पिएम किसान योजना भारत सरकारको जनधन आधार मोबाइल ट्रिनिटीसँग जोडिएको छ यसका कारण लाभार्थीहरूको सही पहिचान सम्भव भएको छ र यो प्रकारले छानबिन काम भएको छ रकम चाहिँ प्रत्यक्ष खातामा पुगेको छ किसानकोमा अर्को छ पारदर्शिता बढेको छ कति सरकारले दियो कति पस्यो भन्ने सोझै देख्न
1: सकिन्छ
0: त्यसरी सरकारी योजनाहरूको प्रभावकारिता बढेको छ अनि किसान कल्याणको व्यापक दृष्टिकोणलाई अवलोकन गर्नुपर्दा प्रधानमन्त्री किसान सम्मान निधि योजना एक्लो कार्यक्रम भने होइन यो त किसान केन्द्रित अन्य योजनाहरूसँग पनि सम्बन्धित छ जस्तै फसल बिमा योजना प्रधानमन्त्री फसल बिमा योजना भनिन्छ
1: किसानहरूको
0: लागि भनेर चिनिन्छ त्यस्तै गरेर प्रधानमन्त्री कृषि सिँचाइ योजना पनि छ र सोयल हेल्थ कार्ड स्किम भन्ने छ अर्को त्यस्तै गरेर ई नाम राष्ट्रिय कृषि बजार यी प्रकारले चाहिँ यो व्यापक यसको दृष्टिकोण रहेको हामी पाउँछौँ यो योजनाको पछाडि
2: आजको यस चर्चा चौतारी कार्यक्रममा तपाईँले आफ्नो बहुमूल्य समय दिएर हाम्रा श्रोताहरूलाई सरकारको 12 वर्षको कार्यकालमा किसान कल्याणकारी योजनाहरूको सामाजिक कल्याण र किसान कल्याणबारे यति राम्ररी जानकारी राखिदिनुभयो तपाईँलाई धन्यवाद
0: हजुरलाई पनि धेरै धेरै धन्यवाद यहाँहरू सम्पूर्णमा मेरो नमस्कार

श्रोताहरू, अहिले समय भएको छ रातको 10:30 हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेका छौँ। श्रोताहरूले अहिले सुनिरहनु भएको छ आकाशवाणीको 103.5 मेगाहर्जको तरङ्गलाई। कार्यक्रम आजका फनकारको समाप्तिसितै आजको सन्ध्याकालीन सत्र यहीँ नै अन्त हुँदछ।